0: 3.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल अश्विन महिनाको 17 गते शनिबार, ईस्वी सम्वत अक्टोबर 3 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्रनामको सम्वत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्ष ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आश्विन कृष्ण पितृपक्ष चलिएको छ। आज आश्विन कृष्ण पितृपक्षको सप्तमी तिथि बिहानमा 9:54 त्यसपछि अष्टमी तिथि लाग्नेछ। नक्षत्रमा आद्रा, रातिमा 7:07 त्यसपछि पुनर्वसु नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा बरियान 32 घटी 35 पलासम्म त्यसपछि परिध योग लाग्नेछ। करोडमा बालव अहोरात्र रहनेछ। आनन्दादि योगमा आज मुद्गर योग रहनेछ। सूर्य कन्या राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछन्। आजको दिन मान 29 घटी 31 पला अर्थात 11:52 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:58 यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 5:46 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 11:10 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि दिनमा 12:47 रहेको छ। आज श्राद्धको अष्टमी तिथिको श्राद्ध गर्ने दिन रहेको छ। आज गोरखकाली पूजा गर्ने दिन पनि रहेको छ।
0: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि हुने व्यक्तिहरूको लागि आज समय शुभ छ। प्रयत्न गर्दा राम्रो उपलब्धि हात पर्नेछ। यसअघि रोकिएका काम बन्नेछ भने जिम्मेवारी पनि प्राप्त हुनेछ। आमदानी बढ्नाले तपाईँको मनमा उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सक्नुहुनेछ। साझेदारीबाट पनि लाभ लिन सकिनेछ। पारिवारिक आवश्यकता पूर्ति गर्न सकिनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। संचित धनको उपयोगबाट विशेष लाभ पाउन सक्नुहुनेछ। आजको दिन दिगो फाइदा हुने काम प्रारम्भ गर्न पनि सक्नुहुनेछ। अब दोस्रो राशि वृष राशि हुने व्यक्तिहरूको लागि आज पनि समय शुभ छैन। अनायासै शरीर कमजोर बन्नाले चिताएको काम गर्न निकै कठिन हुनेछ। साथ दिनेहरू नहुँदा दुःख पाउनुहुनेछ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सामान्य काममा धन र श्रम खर्च हुनेछ। आफ्नो गोपनीयता भंग हुनाले समस्या निम्तिनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले नै उठाउन सक्नेछन्। स्वास्थ्यका लागि व्यायाम र आहार विहारमा निकै विचार पुर्याउनुहोला। अब तेस्रो राशि मिथुन राशि हुने व्यक्तिहरूको लागि समय अत्यन्तै शुभ रहेको छ। निकै चुनौती अँगाल्नु परे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। स्त्रिया गर्नेहरू स्वत पछि पर्नेछन्। कर्मयोगले भविष्यको बाटो समाउनेछ। मेहनतले काममा सफलता प्राप्त हुनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सक्नुहुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका पनि आजै रहेको छ। रोग र शत्रुमाथि विजय प्राप्त गर्ने दिन पनि आजै रहेको छ। अब चौथो राशि कर्कट राशि हुने व्यक्तिहरूका लागि आज समय खराब रहनेछ। कामको गति सुस्त हुनाले प्रतिफल प्रभावित हुनेछ। आफ्नै कमजोरीले लक्ष्यमा पुग्न कठिन हुनेछ। नतिजा राम्रो हात पार्न काम दोहोर्याएर तेहेर्याएर गर्नुपर्नेछ। अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ। अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ। समस्या दर्शाउँदा शुभचिन्तकले साथ दिने दिन रहेको छ। प्रतिफल हात पार्न तपाईँले केही समय कुर्नु पर्नेछ। अब पाँचौं राशि सिंह राशि हुने व्यक्तिहरूको लागि आजको दिन शुभ रहेको छ। दिन निकै रमाइलो र उत्साहवर्धक रहनेछ। परिस्थितिले नयाँ मार्ग समात्नेछ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। कामको सन्दर्भमा रमाइलो यात्राको अवसर पनि प्राप्त हुन सक्छ। साथीभाइ र सहयोगीले साथ दिनेछन्। यसअघिको दुविधाले निर्णायक मोड़ आज लिने ग्रह गोचर रहेको छ। अब छैटौं राशि कन्या राशि हुने व्यक्तिहरूको लागि आजको दिन सामान्य रहेको छ। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पनि पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। योजना तत्काल सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले तपाईँलाई दिनभरि नै तनाव दिनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्ने ग्रह गोचर रहेको छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनु पर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ। अब सातौं राशि तुला राशि हुने व्यक्तिहरूको लागि आजको समय खराब रहेको छ। बोलीको गलत अर्थ लाग्नले मान सम्मानमा आघात पुग्ने ग्रह गोचर रहेको छ। विचार सम्प्रेषण गर्नु अघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले नै लिन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धि हासिल गर्न निकै कठिन हुनेछ। लामो समय प्रतीक्षा गर्नुपर्नेछ। फजुल खर्चले चिन्ता बढ़ाउन सक्छ। काममा केही पछि परेको अनुभूति तपाईँ आफैले गर्नुहुनेछ। आज टाढाको यात्रामा पनि ध्यान पुर्याउनुहोला। आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूका लागि आज समय शुभ छैन। घर खर्च बढ्नुका साथै अर्थ अभावले तपाईँलाई सताउन सक्नेछ। काममा केही विलम्ब हुन सक्छ। आफ्नै व्यक्तिबाट टाढिनु पर्ने परिस्थिति पनि आज रहेको छ। फाइदाका लागि निकै संघर्ष गर्नु पर्नेछ। अरूको विश्वास गर्दा धोका पाइनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढे पनि बसाईको स्थानान्तरणले तपाईँलाई समस्या निम्त्याउनेछ। यात्राको सम्भावना रहे पनि अप्ठ्यारोमा पर्न सकिनेछ। अवसरका लागि गरिएको प्रयत्न व्यर्थ हुन सक्छ। आज जे काम गर्दा पनि सजग र सतर्क भएर गर्दा राम्रो हुनेछ। अब नवौं राशि धनुराशि। धनुराशि हुने व्यक्तिहरूको लागि आज समय शुभ छ। हाल उपलब्धि प्राप्त नभए पनि सम्भावनाको खोजी गर्ने दिन रहेको छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। आफूलाई लाभ नभए पनि सानो प्रयत्न गर्दा सामाजिक काम बन्नेछ। अवसरवादीबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला। बाध्यात्मक परिस्थितिले तपाईँलाई अल्मलाई रहनेछ। दोहोऱ्याएर प्रयत्न गर्दा यसअघि रोकिएका काम आज बन्नेछ। आज टाढाको धार्मिक यात्राले तपाईँलाई निकै लाभ दिलाउनेछ। अब दशौं राशि मकर राशि। मकर राशि हुने व्यक्तिहरूको लागि आजको दिन तथा समय राम्रो रहनेछ। नयाँ कामले नाम दाम इनाम पनि दिलाउनेछ। कर्म क्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रत्यक्षित नतिजाले उत्साह जाग्नेछ। विभिन्न अवसरले पछ्याउनेछ भने दिगो काममा जग बसाउने अवसर पनि प्राप्त हुनेछ। उच्च पदासीन व्यक्तित्वहरूसँग मित्रता बनेछ। व्यवसायमा सोचेकै प्रगति हुनेछ। आज आर्थिक कारोबारमा भने तपाईँ सतर्क हुन आवश्यक छ। टाढाको यात्रामा पनि विशेष ध्यान दिनुपर्नेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि हुने व्यक्तिहरूको लागि आज स्वास्थ्य भर पर्दो रहने छैन। खाने पिउने मामलामा ज्यादै सतर्क हुनुहोला। पेट गडबडीको सम्भावना बलियो रहेको छ। तपाईँका शत्रु जुनसुकै प्रकारले तपाईँकै काम बिगारिदिने प्रयासमा लाग्नेछन्। त्यसतर्फ तपाईँ सचेत हुनुहोला। आज खर्च गरेका र लगानी गरेका कामको भविष्य राम्रो देखिँदैन। काम शुरू नगर्नु नै बेस हुनेछ। खानपानमा पनि विशेष सतर्क हुनुहोला। पारिवारिक किचलोबाट बच्न तपाईँ आफू निकै सतर्क हुनुहोला। अब अन्तिममा मीन राशि। मीन राशि हुने व्यक्तिहरूका लागि आज पनि समय खराब नै रहनेछ। आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना त्यत्तिकै रहेको छ। मानसिक चञ्चलपनले तपाईँको पेसामा हानि हुने सम्भावना बलियो रहेको छ। गर्न खोजेका काममा विघ्न बाधा धेरै नै देखा पर्नेछन्। स्वास्थ्यले पनि साथ नदिन सक्छ। खानपानमा विचार पुर्याउनु पर्नेछ। आकस्मिक रोगले दुःख दिने हुनाले खानपान लगायत हरेक काममा पनि ध्यान पुर्याउनुहोला। आज नयाँ काम शुरू गर्न र टाढाको यात्रा गर्नु पनि उचित देखिँदैन।
1: राशिफल बारेको जानकारी सँगै अब लागौं आजको साइज विशेषगरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कन्या राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछन्। त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यवश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सक्खर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थ शुभ लाभ आदि बेला बिहानमा 5:54 7:24 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 7:24 8:54 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। बिहानमा 8:54 10:24 रोग बेला रहनेछ। बिहानमा 10:24 11:55 उद्योग बेला रहनेछ। मध्याहमा 11:55 दिनमा 1:25 चर बेला रहनेछ। दिनमा 1:25 2:55 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 2:55 4:25 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रो काम महत्वपूर्ण काम यसअघि गरेर छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 4:25 साँझमा 5:56 समय फेरि काल बेला रहनेछ। शुभ लाभवादी बेलाको रात्रितर्फ लागौं। साँझमा 5:56 7:25 शुभ बेला रहनेछ। साँझमा 7:25 8:55 रोग बेला रहनेछ। राति 8:55 10:25 उद्योग बेला रहनेछ। राति 10:25 11:55 चर बेला रहनेछ। राति 11:55 1:25 लाभ बेला रहनेछ। राति 1:25 2:54 अमृत बेला रहनेछ। राति 2:54 4:24 काल बेला रहनेछ। राति 4:24 भोलि बिहानमा 5:54 समय महीना फेरि शुभ बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबभन्दा खराब समय, बिहानमा 9 बजेदेखि 10:30 बजेसम्मको समय राहुकाल अर्थात सबभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: अवस्था सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
6: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
7: आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराओ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाओ। अब विद्यालय विदाको सदुपयोग रेडियो सफलता, सफलता मीडिया प्रालीमा विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथै एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, RJVJ साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा 7 मासपार, रेडियो सफलता 103.4 MHz। सम्पर्क नम्बर 0161452966, 98460085, 98067465। सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।
8: सफलता स्टुडियो टाइम।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोहरू अब विस्तारमा सुन्नुहोस्। नेपाल र भारत बीच रोटी पेटीको सम्बन्ध छ। नेपाल र भारतीय बीच वैवाहिक सम्बन्ध मात्र होइन, द्विदेशीय व्यापार पनि चल्दै आएको छ, जसले दुई देशका नागरिकलाई नजिस्क्याउनुका साथै आपसमा आत्मनिर्भर पनि बनाएको छ। यही सम्बन्धलाई पोखरी पर्यटन व्यवसायहरूले व्यावसायिक सम्बन्ध बनाउन प्रस्ताव गरेका छन्। उनीहरूले एकअर्काको ठाउँमा पर्यटक उठा पठाएर व्यावसायिक लाभ लिन सकिने बताउँदै उत्तर पूर्वी भारतीय पर्यटकहरूलाई सहकार्यको प्रस्ताव गरेका हुन्। गण्डकी प्रदेश होटल संघका अध्यक्ष हरिबुजे शर्मा गैरीले पहलमा पोखरा आएका नर्थ उत्तर पूर्वी भारतीय पर्यटन महासंघ ईस्ट इण्डिया टुरिस्ट कन्फेडरेशन एनआईटीसीका 24 जना प्रतिनिधिहरूसँग शुक्रबार सामूहिक छलफल गरिएको थियो। भारतको उत्तराखण्ड, अरूणाचल, सिक्किम, आसाम, गुवाहाटी, दार्जीलिङ, मणिपुरसम्मको टुर्स अपरेटरहरूसँगको छलफलमा पोखरेली पर्यटन व्यवसायहरूले पर्यटन आदान प्रदान गर्ने सहकार्य सम्झौता गर्न प्रस्ताव समेत गरेका छन्। छलफलमा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष हरिभुजेलले पोखरा र उत्तर पूर्वी भारतको भूगोल र संस्कृति मिल्ने भएकाले आपसमा सहकार्य गर्न सकिने बताएका छन्। यहाँ पनि शक्तिपीठहरू छन् उनले भने यी दुई देशका गन्तव्यहरूलाई जोडेर हामी पर्यटनकोमा सहकार्य गरौं, सहकार्य सम्झौता एमओयू नै गरेर जाउँ। उनले पोखराबाट अन्तर्राष्ट्रिय फ्लाइट भइरहेको भन्दै अब भारतका शहरहरूसँग पनि हवाई सञ्चालनमा जोड्न सकिने बताए। त्यसका लागि भारतीय पक्षसँग पहल गर्न आग्रह गर्दै उनले भारतीय टुर्स अपरेटरहरूलाई पनि यहाँ फ्लाइट दुबईले पोखरा दुबई उडान गरिरहेको छ, अब उत्तर पूर्वी भारतका कुनै शहरसँग हवाई कनेक्टिभिटी गर्न सकियो भने पोखरासँग भारतीयहरूले पनि फ्लाइट लिन सक्छन्। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा उत्तर

पोखरा साँच्चीकै सुन्दर रहेको बताए। प्राकृतिक हिसाबले पोखरा साँच्चीकै सुन्दर रहेछ। उनले भने यहाँको हस्पिटालिटी पनि अत्यन्त राम्रो लाग्यो। उनले पोखरासँग पर्यटनमा सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताए। तपाईँहरूलाई जस्तै हामीलाई पनि पोखरासँग सहकार्य गर्न मन छ। उहाँले थपे, हामी बढी भन्दा बढी पर्यटक पठाउन तयार छौं। यताबाट पनि तपाईँहरूले पठाउनुहोला। पाँचौं पटक सगरमाथाको सफल आरोहण गरिसकेकी गिनिज बुक अफ वर्ल्ड रेकर्ड समेत कायम गरेकी डाक्टर अंशु जेम्स पाले पोखरा उत्कृष्ट गन्तव्य मध्येको एक लागेको बताइन्। पोखराले दिएको न्यानो आतिथ्यताको प्रशंसा गर्दै उनले भनिन्, हस्पिटालिटीतिर पोखरासँग सिक्नु पर्ने रहेछ, साँच्चीकै गजब लाग्यो। कार्यक्रममा पाँच पटकसम्म सगरमाथाको सफल आरोहण गरेकी डाक्टर अंशुलाई पोखरेली पर्यटन व्यवसायको तर्फबाट सम्मान गरिएको थियो। साथै अन्य टुर्स अपरेटरहरूलाई मायाको चिन्ह समेत प्रदान गरिएको होटल संघ पोखराका कोषाध्यक्ष रमेश पौडेलले जानकारी दिनुभएको छ। असल छिमेकी सहयोग संघ नेपाल पोखराले विभिन्न व्यक्तिलाई सम्मान गरेको छ। संस्थाको 24औं साधारण सभा तथा सामाजिक परिचयन कार्यक्रमका क्रममा रेस्टुरेन्ट बार एसोसिएसन पोखराका अध्यक्ष वसन्त गौतम, थानेश्वर गरखाल, विमल बहादुर कुँवर र कृष्ण बहादुर कुँवर सम्मानित भएका छन्। उनीहरूलाई जिल्ला समन्वय समिति कास्कीका प्रमुख जिलाधर पौडेल र गोरेसाका अध्यक्ष रामप्रसाद सुवेदीले सम्मान गरे। सोही अवसरमा जानकी माध्यमिक विद्यालय मतगौडामा कक्षा 10मा अध्ययनरत समीर चौधरीलाई पनि छात्रवृत्ति प्रदान गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख पौडेलले सामाजिक संघ संस्थाहरू राष्ट्रको समृद्धिका सहायात्री रहेको बताए। उनले गैर सरकारी संस्थाहरूले नेपालको विकासको निम्ति खेलेको भूमिका अतुलनीय रहेको र गैरहरू पारदर्शिता जवाफदेहितामा अब्बल हुन आग्रह गरे। गोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीले संस्थाद्वारा दिगो विकास लक्ष्यको 3 र 4 अनुरूप परियोजनाहरू कार्यान्वयन गर्दै आएको बताए। कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर 7 का अध्यक्ष राममोहन आचार्य, 17 का वडा सदस्य विक्रम गुरूङ, 25 का सदस्य कृष्णबहादुर कुँवर, रेस्टुरेन्ट बार एसोसिएसन पोखराका अध्यक्ष वसन्त गौतम, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अधिकृत अर्जुन बहादुर छेत्री, जानिक माविका प्रधान अध्यापक अर्जुन कर्णेल, गैसेस महासंघ नेपाल कास्कीका उपाध्यक्ष सरोजनारायण बराल, संस्थाका कार्यकारी निर्देशक शिवराज शर्मा लगायतले बोलेका थिए। सभामा महासचिव श्यामनाथ कुमारको प्रगति प्रतिवेदन र आगामी वर्ष संचालित कार्यक्रमहरूको कार्ययोजना प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष निरमाया गुरूङको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। सामाजिक परीक्षण विज्ञ एवं सामाजिक अभियन्ता नारायण पौडेलले संस्थाद्वारा आर्थिक वर्ष 81-82 को प्रतिविधिहरूको सामाजिक परीक्षण गरेका थिए। 2056 सालदेखि सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको न्यूनतम आवश्यकता, शिक्षा, स्वास्थ्य, पोषण, जीविकोपार्जन, जलवायु परिवर्तन, सरसफाई र आर्थिक सामाजिक रूपान्तरण निरन्तर सहयोग गर्दै आएको छ। संस्थाले प्राथमिक बाल विकास कार्यक्रम अन्तर्गत करिब 276 जना 2.5 वर्ष देखि 5 वर्ष उमेर समूहका बालबालिकाहरूले बाल विकास केन्द्रबाट सेवा लिएका छन्। नेपाली कांग्रेसको यही असोज 18 देखि काठमाडौँमा हुन लागेको 15औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ। महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिले काठमाडौँको खुल्ला मञ्च व्यवस्थापनको कामलाई तीव्रता दिएको हो। उद्घाटन स्थल र बन्द सत्र गर्न मञ्च व्यवस्थापनको कामलाई तीव्रता दिएको पार्टीका प्रवक्ता देवराज चालिसले जानकारी दिनुभयो। महाधिवेशनमा करिब 7,700 भन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। सहभागी तथा कार्यकर्तालाई समेत आफ्ना गतिविधि र सन्देश डिजिटल माध्यमबाट सम्प्रेषण गर्न आग्रह गरिएको प्रवक्ता चालिसले बताउनुभयो। प्रवक्ता चालिसले महाधिवेशनको औपचारिक उद्घाटनका लागि निवर्तमान सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरिएको पनि जानकारी दिनुभयो। प्रवक्ता चालिसले निवर्तमान सभापति देउवाको उपस्थितिले महाधिवेशनमा विशेष अर्थ राख्ने बताउनुभयो। उद्घाटन सत्रको भोलिपल्ट असोज 19 देखि बन्द सत्र रहनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2,500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 वटा हलको व्यवस्था गरिएको छ। प्रतिनिधिको दर्ता भने पार्टी केन्द्रीय कार्यालय सालेपामा आजदेखि नै शुरू भएको छ। बन्द सत्रको पहिलो दिन पार्टी सभापति गगन कुमार थापाले दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यस्तै उपसभापति महामन्त्री र कोषाध्यक्षले समेत नीतिगत, सांगठनिक र आर्थिक प्रतिवेदन पेश गर्नेछन्। खुल्ला मञ्चमा संचारकर्मीसँग कुरा गर्दै पार्टी उपसभापति विश्वप्रकाश शर्माले पार्टीको 15औं महाधिवेशन असोज 18 गते
दिउँसो 2 बजे खुल्ला मञ्चमा भव्यताका साथ उत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उहाँले महाधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख र सोशलिस्ट इन्टरनेशनलका प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिए। उद्घाटन सत्रको भोलिपल्ट असोज 19 बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। महाधिवेशन प्रतिनिधिहरूलाई

तहको लागि भुडकुटी मण्डपमा व्यवस्थापन मिलाइएको उपसभापति शर्माले बताउनुभयो। खुला मञ्चभित्र सरसफाई कायम राख्दै खाना खाजा पूर्ण रूपमा निषेध गरिएको छ। यस्तै प्रतिनिधिका लागि न्यूनतम शुल्कमा आवासको प्रबन्ध मिलाइएको कांग्रेसले जनाएको छ। मञ्च व्यवस्थापनको पछिल्लो व्यवस्थाबारे बुझ्न पार्टी उपसभापति शर्मा, कोसासी उमेश श्रेष्ठ, प्रवक्ता चालिसे नेता डाक्टर चन्द्रकान्त भण्डारी, पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलाल लगायत खुल्ला मञ्च पुगेका थिए। गण्डकी प्रदेश प्रेस सचिवको कार्यालयको आयोजनामा पोखरामा शुक्रबारदेखि डाटा ड्रिभन जर्नालिजम एडभान्स कोर्सको तालिम शुरू भएको छ। सेन्टर फर मिडिया रिसर्च नेपालको प्राविधिक सहयोगमा शुरू तालिम छ दिनसम्म सञ्चालन हुनेछ। प्रेस सचिव विमला भण्डारीले यसअघि तालिम दिएका प्रशिक्षार्थीहरूबाट थप तालिमको आवश्यकता माग भएकाले सीएमआरआरको प्राविधिक सहयोगमा प्रेस सचिवको कार्यालयले एडभान्स तालिम ल्याएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, गण्डकीको पत्रकारितामा यो तालिम नयाँ हिस्सा थप्नेछ, अन्य प्रदेशका लागि पनि एउटा सिकाइ हुनेछ। यो कोर्स सिक्नेहरूले आगामी दिनमा आफ्ना जिल्लामा पत्रकारलाई तालिम दिन सक्षम हुने विश्वास गरिने, अनुमानको भरमा गरिने पत्रकारिता पछि पार्दै सत्य तथ्य तथ्याङ्कमा आधारित पत्रकारितामा गर्न तालिम महत्वपूर्ण हुने बताए। गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव भीमा पोखरेलले तालिमको प्रबलताको कामना गर्दै आगामी दिनमा पनि यस प्रकारका तालिममा प्रदेश सरकारले साथ दिने बताइन्। अचेल सामाजिक सञ्जाल स्कुल गर्दै जाँदा अचेल जुन कुन ठिक कुन बेठिक भन्ने दुविधा हुने गरेको उल्लेख गर्दै सूचना प्रविधिमा आएको फड्को सँगै सुधारको लागि संवेदनशील जरूरी रहेको बताइन्। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य रमेश पौडेलले पत्रकार महासंघलाई सरकारले बजेट कोटालाई काटेकोमा दुःख व्यक्त गरे। उनले तालिममा सिकेको शिव औजारको रूपमा प्रयोग गर्न पत्रकारलाई सुझाव दिए। उनले तालिमबाट हुने फाइदा सबै पत्रकारलाई जानकारी रहेको उल्लेख गर पत्रकारको हकितमा महासंघ सधैं क्रियाशील रहेको बताए। पत्रकारिता पेसा दैनिक जाँच दिनुपर्ने पेसा भएको पत्र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बराले बताए। उनले भने, पत्रकारिता हाम्रो लागि दिनदिनैको सिकाइ हो, साथै तथ्य र तथ्याङ्क पत्रकारिताको मेरुदण्ड हो। प्रशिक्षक अरूण कार्कीले यसअघि आधारभूत तालिमका सहभागीका मागमा नयाँ कोर्स डिजाइन गरिएको बताइन्। तथ्याङ्कमा ग्याप कहाँ छ लगायत बारे सिक्न सकिने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मीडियामा तथ्याङ्क प्रयोग गरेर कसरी पत्रकारिता भइरहेको छ भन्ने बारे पनि छलफल हुने बताए। गण्डकी प्रदेशमा क्रियाशील 18 जना पत्रकारले भाग लिएको कार्यक्रममा प्रशिक्षार्थी खिमा गुरूङ सागर ढकालले पनि बोलेका थिए। प्रेस रजिस्ट्रारको भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रेस रजिस्ट्रारको कार्यालयका उपसचिव प्रभाकर गिरे, गण्डकी प्रदेश संचार समन्वय समितिका अध्यक्ष सदस्य दिपेन्द्र श्रेष्ठ, बहादुर गुरूङ लगायतको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन प्रेस रजिस्ट्रारको कार्यालयका सहायक प्रशासकीय अधिकारी ज्ञानेश्वर पौडेलले गरेका थिए।

0: पोखरामा असोज चौविस गते हुने गते आयोजना हुने तेस्रो पर्वतीय दौड़ प्रतियोगिता सफल बनाउन पोखराका पर्यटन व्यवसाय तथा पर्यटन सम्बद्ध संघ संस्था एकजुट भएका छन्। बाढ़ी पहिरो जस्तो विपदका कारण देश विषम परिस्थितिबाट गुज्रिएका बेला पनि प्रतियोगिताबारेलाई निरन्तरता दिनु सकारात्मक भएको भन्दै पर्यटन व्यवसायले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्। पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकले आयोजना गर्ने प्रतियोगितामा विषयमा भएको छलफलमा पोखरा पर्यटन परिषद, होटल संघ पोखरा नेपाल, नाटा गण्डकी, टान गण्डकी, रेवान पोखरा, एनटीबीए, एगा पोखरा, ओटेप गण्डकी, मुद्रा सटाई संघ, टेवान गण्डकी लगायत पर्यटन सम्बद्ध संघ संस्थाको प्रतिनिधि सहभागी थिए। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले खेलकुद इभेन्टले पोखराको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुग्ने बताए। पर्यटन प्रबन्धनसँगै प्रत्यक्ष जोड़िएको प्रतियोगितालाई पोखराको वार्षिक पर्यटन क्यालेण्डरमा समावेश गर्नुपर्नेमा जोड़ दिँदै उनले धेरैभन्दा धेरै धावकलाई सहभागी गराउन आग्रह गरे। प्रतियोगितालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए। टान गण्डकी आज कृष्ण आचार्यले मौसमका कारण प्रतियोगिताको मिति परिवर्तन गर्नु परेको अवस्थालाई ध्यानमा राख्दै आगामी वर्षदेखि मिति पहिले निर्धारण गरी छुट्टै क्यालेण्डरमा समावेश गर्न सुझाव दिए। नाटा गण्डकीका आलसी संगीता पौडेलले पार्वती दौड़मा अन्तर्राष्ट्रिय खेलाड़ीलाई सहभागी गराउन सके पोखराको पर्यटन प्रबन्धनमा थप टेवा पुग्ने बताए। रेवान पोखराका आलसी वसन्त गौतमले प्रतियोगिताले पर्यटन प्रबन्धनमा योगदान पुर्याउनु भन्दै व्यवस्थापनमा स्वच्छता, सरसफाई र विदेशी पर्यटकको सुविधालाई प्राथमिकता दिने सुझाव दिए। होटल संघ पोखरा नेपालका आलसी लक्ष्मण सुवेदीले संघले विगतदेखि नै खेलकुद तथा पर्यटन सम्बन्धी कार्यक्रममा सहयोग गर्दै आएको बताए। बाढ़ी पहिरो जस्ता विपदका कारण देश विषम परिस्थितिबाट गुज्रिएको बेला आयोजना हुन लागेको प्रतियोगितालाई सफल बनाउन साथ दिने उनले बताए। प्रतियोगिता लेक साइड र डेम साइडबाट शुरू गरी पुम्दी मुम्दी क्षेत्रसम्म जोड्न सकिने धारणा पनि उनले राखे। परिषदका पूर्व तथा पोखरा भरण वर्षा निवर्तमान संयोजक गोपी बहादुर भट्टराईले पुम्दी मुम्दी क्षेत्रका पर्यटकीय गन्तव्यलाई जोडेर आयोजना हुने प्रतियोगितालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनु पर्ने बताए। प्रतियोगिताका आकर्षक दृश्य समेटिएका रिल्स तथा ड्रोन भिडियो बनाएर सामाजिक सञ्जाल सहित विभिन्न माध्यमबाट प्रचार गर्न उनले सुझाव दिए। एनटीभीका अध्यक्ष रवि प्रसाद आचार्यले बाढ़ी पहिरोबाट पीड़ामा रहेको बेला अधिकांश राजमार्ग प्रभावित भएको अवस्थामा पनि प्रतियोगितालाई निरन्तरता दिनु खोज्नु सकारात्मक भएको बताए। प्रतियोगिताको रेस डाइरेक्टर ओम गुरूङले तीन महत्वपूर्ण पर्यटकीय गन्तव्यलाई एउटै दौड़ मार्फत जोड़िएकाले प्रतियोगिता सामान्य दौड़भन्दा फरक प्रकृतिको रहेको बताए। पोखरेल ट्याक्सी सेवा प्रणालीका अध्यक्ष शोभाकान्त पौडेलले विषम परिस्थितिमा पनि प्रतियोगिता आयोजना गर्न लागेकोमा आयोजकलाई धन्यवाद दिँदै निर्धारित समयमै प्रतियोगिता सञ्चालन गर्न आग्रह गरे। छलफलमा पीटीसीका महासचिव मिलन तिवारी, पर्यटनविद दिपेन्द्र बारी, एगा पोखराका अध्यक्ष गीता ढकाल पौडेल, ओटेप गण्डकीका अध्यक्ष ममता देउपाले, मुद्रा सटाई संघका अध्यक्ष दीपक राज मिश्र, टेवान गण्डकीका अध्यक्ष शोभा मान्डे लगायतले प्रतियोगिता सफल बनाउन आवश्यक सहजीकरण र सहयोग गर्ने बताए। पोखरा प्रबन्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले पोखरा 22 स्थित विश्व शान्ति स्तूपबाट शुरू भई विशाल महादेवको मूर्ति पुम्दीकोट पोखरा 22 वडा कार्यालय हुँदै कालाबंग घडेरी बुद्ध पार्कमा पुगेर समापन हुने 8 किलोमिटर दौड़मा 6 विधामा प्रतिस्पर्धा हुने जानकारी दिए। खुल्ला महिला 16 वर्ष मुनिको विदेशी पर्यटक भेटराज तथा वडा स्तरीय विधामा धावकले प्रतियोगिता प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको इन्सुरेन्स पार्टनरमा युनाइटेड अजुर इन्सुरेन्स लिमिटेड, हस्पिटालिटी पार्टनरमा मेजेस्टिक लेक फ्रन्ट होटल एण्ड स्वीट्स र मेडिकल पार्टनरमा नेलम्बो नेपाल रहेका छन्। पोखरा टेलिभिजन प्रतियोगिताको अफिसियल टेलिभिजनका रूपमा जोड़िएको छ। नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रबन्धनले गरेको प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको अनुमति तथा पोखरा 22 को समन्वयमा आयोजना हुँदैछ। प्रतियोगितालाई सामाजिक विकास सेवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, परिचय एडभर्टाइजिङ, पोखरा महानगरपालिका 22, वडा युवा परिषद, स्थानीय क्लब, व्यवसाय तथा विभिन्न संघ संस्थाको सहयोगमा रहेको प्रतियोगिता संयोजक दिननाथ बरालले बताउनु भएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगै, अब एकैछिन विश्रामको पालो।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा, मोबाइल नम्बर 98052120, 98251 2714।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चरेबालो क्योइनी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विश्या रुसैले कार तब खोर्बे खैबे बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
3: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
4: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
3: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
5: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
6: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
7: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
6: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
8: एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधिक सम्बन्धी कागजातहरू,
9: संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
8: कम्पनी सञ्चालक समितिको निर्णय,
9: क वा ख वर्गको बैंकबाट जारी गरिएको रु 5 लाख बराबरको 5 वर्ष अवधिको बैंक ग्यारेन्टी सकल,
8: उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि,
9: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
8: उद्योग दर्ताको निवेदन फारम ख,
9: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र 2 प्रति, पासपोर्ट साइजको फोटो,
8: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
9: मेसिन औजारको कोटेसन र स्किम,
8: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
9: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
8: आवश्यकता अनुसार चौतर्फी सदियारको सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
9: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता, प्रमाणपत्र र प्रशिक्षण प्रतिबद्धता,
8: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
9: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
8: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
9: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
8: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
9: आईईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईईआईए प्रतिवेदन।
8: विस्तृत जानकारी का लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा सात मासवार।
10: स्टुडेन्ट भिजा मा जापान जान चाहनेहरुका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरुका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरुका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरुका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरुले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङ को दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
11: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। प्रतिनिधि सभाको चालू अधिवेशन आज औपचारिक रूपमा सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै सभामुख डोल प्रसाद अरियालले कानून निर्माणमा सांसदहरूले देखाएको सक्रियता, संसदीय मर्यादा र सत्तापक्ष तथा प्रतिपक्ष बीचको सहकार्यको प्रशंसा गर्नुभयो। सभामुख अरियालले लोकतान्त्रिक थलोको गरिमा कायम राख्न सबैको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। साथै उहाँले संसद केवल बहुमतको प्रक्रिया मात्र नभई जनमुखी बहस र संवादको थलो भएको बताउँदै जनप्रतिनिधिले त्यसै अनुरूप भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। सभामुख अरियालले आफू नेतृत्वको प्रतिनिधि मण्डलले जनन्जे तान्जानियामा आयोजना हुन लागेको अन्तर संसदीय संघको महासभामा नेपालको तर्फबाट हिमाली देशका चुनौती र जलवायु वित्तका सवाललाई सशक्त रूपमा उठाउने जानकारी पनि दिनुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले नेपाल वायु सेवा निगम जहाज थपेर मात्र नसुध्रिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको हिजोको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताउनु भएको हो। उहाँले संरचनागत सुधार नगरी नेपाल वायु सेवा निगममा थप जहाज भित्राउनुको औचित्य नहुने पनि बताउनु भएको छ। उहाँले भन्नुभयो, निगमको अहिलेको अवस्था जस्तै अवस्था कुनै निजी कम्पनीको हुन्थ्यो बन्द भइसक्ने थियो, तर निगम नाफा कमाउन मात्र स्थापना भएको संस्था नभएको र राष्ट्रिय ध्वजावाहकका रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोड़िएको बताउनुभयो। मन्त्री पौडेलले यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको समेत बताउनु भएको छ। कांग्रेसको आइतबारदेखि हुने 15 महाधिवेशनको तयारी तीव्र भएको छ। कांग्रेस काठमाडौँ जिल्ला सभापति सर्वजित कृष्ण बानियाको समक्षमा रहेको महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिले खुल्ला मञ्चमा मञ्च व्यवस्थापनको कामलाई तीव्रता दिएको हो। आइतबार दिउँसो 2 बजे खुल्ला मञ्चमा उद्घाटन तथा त्यसको भोलिपल्टदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2500 प्रतिनिधि अट्न सक्ने मिल्ने परि छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। प्रतिनिधिको दर्ता भने पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजोदेखि नै शुरू भएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसाले पार्टीको 15 महाधिवेशन प्रविधि मन्त्री हुने जानकारी दिनुभएको छ। उहाँका अनुसार तामझाम हुने छैन भने प्रचार प्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गरिएको छ। महाधिवेशन स्थलको मुख्य प्रदेशद्वारा बाहेक अन्य ठाउँमा प्रचार सामग्री राख्ने काम नगरिने पनि उहाँले बताउनुभयो। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देवाललाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसाले जानकारी दिनुभयो। तर देउवा समूहले आउँदो मक्सिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय सहित आफ्ना गतिविधिलाई अगाडि बढ़ाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्र सिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ। आर्थिक विकास मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुमन विषय कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज रहेको अहिलेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागिएको बताए। सेना प्रहरी र सशस्त्र प्रहरी बल लगायतका संरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्। यी सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सकेमा धेरै सहज हुने सचिव तामाङले बताउनु भएको छ। उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यजन गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनु भएको छ। भारतमा मुख्य सचिव आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुरू भएको प्रदर्शनका क्रममा प्रहरीले 700 जना भन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ। राजधानी दिल्लीको जन्तर मन्तरबाट उनीहरू पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै कंग्रेस जनता पार्टीले जन आन्दोलन शुरू गरेको हो। यसअघि अन्य स्थिति विपक्षी दलहरूले पनि आन्दोलन गरिरहेका थिए। प्रदर्शनमा आम आदमी पार्टी आप विद्यार्थी संगठन युवा कांग्रेस तथा नागरिक समाजका समूहहरू सहभागी भएका हुन्। आम आदमी पार्टीका केही नेता पनि पक्राउ परेको खबरमा उल्लेख छ। प्रदर्शनकारीले निर्वाचन आयोगको कार्यशैली र मतदाता नावली पुनरावलोकन प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरूले मतदाता नावलीबाट योग्य मतदाताको नाम हटाइएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको पोसाक खरिदमा भएको भनिएको करोड़ौंको भ्रष्टाचार प्रकरणको सत्य तथ्य बाहिर ल्याउन आफ्नो पद मात्र नभई ज्यान नै दावामा राख्न तयार रहेको बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सुनारले यो प्रकरणलाई सामसुम पार्ने वा चोख्याउने प्रयास हुन सक्ने भन्दै गम्भीर आशंका समेत व्यक्त गरेका छन्। संसदको सार्वजनिक लेखा समिति अन्तर्गत गठित छानबिन समितिका सदस्य समेत रहेका सांसद सुनारले आफूले शून्य समयदेखि नै यो विषयलाई गम्भीरतापूर्वक उठाउँदै आएको स्मरण गराएका छन्। दुई महिनाको कार्यदेय पाएको समितिले घटनाको गहिरो अध्ययन गरी सत्य तथ्य बाहिर ल्याउने विश्वास व्यक्त गर्दै उनले भनेका छन् म्यादी प्रहरीको ड्रेस खरिदमा भएको करोड़ौं भ्रष्टाचारको उजुरी उप छलफल गर्ने हुन्न, छानबिन वा अध्ययन गर्ने हुन्न, प्रश्न गर्ने हुन्न लगायतका गुलिया कुरा गर्ने केही मानिसहरूको जमघटले वास्तविकता बाहिर ल्याउँछ कि सुन पानी छर्केर चोख्याउँछ भन्नेमा गम्भीर आशंका छ। यद्यपि आफूलाई नेपाली जनताप्रति आफू विश्वास रहेको उनले उल्लेख गरेका छन्। पहिलो संविधान सभाको समयदेखि नै आफू संसदीय मामिलाको रिपोर्टर रहेको पृष्ठभूमि उल्लेख गर्दै उनले तत्कालीन समयको चर्चित सुडान घोटालाको प्रसंग पनि जोड़ेका छन्। त्यति बेला लेखा र राज्य व्यवस्था समितिले गरेको छानबिनकै सिफारिशमा आधारमा 28 करोड़ भन्दा बढ़ीको भ्रष्टाचार मुद्दामा तत्कालीन तीन प्रहरी महानिरीक्षक ओम विक्रम राणा, हेमबहादुर गुरूङ र रमेश चन्द्र ठकुरी जेल गएको स्मरण गराउँदै उनले अहिले पनि त्यस्तै प्रकृतिको मुद्दामा समिति बनेको बताएका छन्। यस प्रकारको छानबिनले प्रहरीको मनोबल खस्किन्छ भन्ने तर्कको खण्डन गर्दै सांसद सुनारले स्पष्ट पारेका छन् हामीले उठाएको विषय कसैको विरूद्धमा होइन, व्यक्ति वा संगठनको विरूद्धमा वा मनोबल गिराउन यसो गरिएको पनि होइन। हामी त नेपाल प्रहरीको गरिमा उच्च राख्न चाहन्छौ, त्यही भित्रको गलत कुरा सफा गरी इज्जतलाई थप बढ़ाउन चाहन्छौ। सुशासनको जिम्मा पाएको संगठनको नेतृत्वमाथि उठेको प्रश्न भएकाले यसमा निष्पक्ष र गम्भीर छानबिन हुनै पर्ने उनको उडान रहेको छ। 24 घण्टा प्वाल परेको जुत्ता र मोजा लगाएर ड्यूटी गर्ने हजारौं सिपाही हवलदार तथा बालबच्चा च्यापेर दुई चार पैसाका लागि रगत पसिना बगाउने गरीब म्यादी प्रहरीको पक्षमा आफू उभिएको उनले बताए। गरीबका छोराछोरीले रगत र पसिनासँग साटेका एक रूपियाँको हिसाब हुनेछ र प्रत्येक सिपाही हवलदारको शिर उच्च हुने दिन आउँदैछ उनले लेखेका। यो अभियानलाई निष्कर्षमा पुर्याउन जनताको निरन्तर खबरदारी र निगरानी आवश्यक रहेको भन्दै उनले दृढता व्यक्त गरेका छन्। पद त के जिन्दगी दाउमा राख्न परेछ भने पनि म राजी छु, बस यति हो, सत्यको पक्षमा बलिदानी गर्दै गर्दा तपाईँ मेरो मृत्युको साक्षी बस्न तयार हुनुहुन्छ, म परीक्षा दिन तयार छु। उनले यसलाई नेपाल प्रहरीले गरेको मनोबल र झुकेको शिर उच्च राख्ने उपयुक्त मौकाको रूपमा व्याख्या गरेका छन्। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल तेजपर मनसुनी वायु र स्थानीय पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल देशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लागेको छ। कोशी गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी मधेस बागमती प्रदेशको तराई भूभागमा केही स्थानमा हुसु लागेको छ। आज दिउँसो कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागमा सारन्तया बादल लाग्नेछ। गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भूभागका एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा सारन्त्या बादल लाग्ने तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका तथा त्यसको तराईमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा बिहान पख हुसु लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै बिहान 6 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 9 बजे खबर सङ्गालो आउँछ। हामीसँग सफलताको पाइलामा केही बेर सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरुसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
6: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने। बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
7: सैलरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी पाले त्यहाँ क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
8: सम्पर्क बराल पार्टी प्यालेस एन्टरटेन्ड हाउस, पोखरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
9: हेलो
10: सुनिता,
9: हजुर सँगै, कस्तो छ हजुरलाई?
11: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
9: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
11: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
9: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
12: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
9: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
12: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र सी कम्प्लेक्स को बीचमा।
12: फोन नम्बर 061-57-9015।
13: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाकाउ?
14: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, ढोका, अजेल गर्न श्रमिक त काष्ठ उद्योगतिर जान लागेको होइन?
13: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
15: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
16: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5, पर्साङ चौक। फोन नम्बर 061-541-9084, 541-9085। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिन्जना चौक 8, पोखरा। फोन नम्बर 061-525-9004। स्टिल एल्युमिनियम मेटल उद्योग, पर्साङ 5, पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।
18: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत देशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
19: होइन के भन्छ यो रेडियाले?
18: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खाज रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खाज रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खाज रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
4: अनि कहाँ छ छोरा यो पसल?
5: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
4: पोखरा 2 बिन्दावासिनी बस पार्क,
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
4: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
5: मोबाइल नम्बर 9846059581,
4: 9166154475।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीक्राफ्ट उद्योग,
3: रेनबो हेन्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।
6: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
7: रेडियो सफलता 103.4 मेगाहर्ज।
8: के तपाईँ व्यापार व्यवसाय सुरु गर्दै हुनुहुन्छ
9: या तपाईँ व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ?
8: अब व्यापार व्यवसाय बढाउनका लागि रेडियो सफलता।
9: तर कसरी?
8: रेडियो सफलतामा 7 बजेदेखि 7:30 बजेसम्म
9: व्यवसाय सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम बिजनेस एडमा मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम बिजनेस एडमा स्वागत छ। म अनिता आचार्य
1: अनि म मधु अधिकारी।
0: वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड हरेक दिन बिहान 7 बजेदेखि रेडियो सफलता 103.4 मेगाहर्ज साथै अनलाइन मार्फत www.radiosafalta.com र हाम्रो पात्रो नेपाली पात्रो लगायत विभिन्न मोबाइल एप्स मार्फत पनि सुन्न सकिन्छ।
1: व्यावसायिक व्यक्तित्वहरूलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम शुरू गरेका हौ। कार्यक्रममा हामीले व्यावसायिक क्रियाकलाप र व्यावसायिक क्षेत्रको बारेमा जानकारी दिन्छौ।
0: के तपाई आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ, या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ, वा यहाँको व्यवसाय वा संस्थालाई कुनै कर्मचारी आवश्यक परेको छ? यदि तपाई आफ्नो घर, जग्गा, पसल बेच्ने वा भाडामा दिने सोचमा हुनुहुन्छ भने रेडियो सफलता 103.4 मेगाहर्जको कार्यक्रम बिजनेस एड तपाईका लागि उपयुक्त माध्यम बन्न सक्नेछ।
1: कार्यक्रम बिजनेस एडमा तपाई आफ्नो व्यापार व्यवसाय, कर्मचारी आवश्यकता, सामान किनबेच, घर जग्गा किनबेच वा भाडामा दिने लगायतका सबै खाले सूचना दिन सक्नुहुनेछ। तपाईले हामीलाई टेलिफोन मार्फत जानकारी टिपाउन सक्नुहुन्छ। जानकारी टिपाउनको लागि 0164529663 0164559663 फोन गर्न सक्नुहुन्छ। हाम्रो फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज लाइक गरेर पनि त्यहाँ जानकारी पठाउन सक्नुहुन्छ र विज्ञापन प्रसारणका बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: कार्यक्रम बिजनेस एडमा आज हामीसँग पहिलो जानकारी रहेको छ नवमोडर्न फर्निसिङ सेन्टरको। तपाईको घर, अफिस, व्यवसाय वा संघ संस्थाका लागि फर्निचरका सामान चाहिएको छ भने सम्झन सक्नुहुनेछ नवमोडर्न फर्निसिङ सेन्टरलाई, जुन रहेको छ पोखरा 7 मासवार मदरल्याण्ड स्कूल नजिक, जसको संचालक हुनुहुन्छ गुरू प्रसाद बराल, र फोन नम्बर रहेको छ 98460201। आधुनिक शैलीका दराज, पलंग, टीवी क्याबिनेट, सोफा, डाइनिङ टेबलका साथै फर्निसिङ सम्बन्धी सबै सामान अर्डर अनुसार सुपथ मूल्यमा बनाइन्छ। गुणस्तरीय फर्निचरका लागि सम्झनै पर्ने नाम नव मोडर्न फर्निसिङ सेन्टर, संचालक गुरू प्रसाद बराल, र फोन नम्बर 98460201। साथै पोखरा न्यू रोडमा रहेको शोरूम, आफ्नै उद्योग रहेको ठाउँ मासपारमा सरेको पनि जानकारी गराउँछौ। फर्निचरका गुणस्तरीय सामान सुपथ मूल्यमा अर्डर अनुसार तयार पारी बिक्री गरिन्छ। साथमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ। सम्पर्क नम्बर फेरि एकपटक 98460201।
1: यस्तै हामीसँग अर्को जानकारी रहेको छ एलके हार्डवेयरको। के तपाई घर बनाउँदै हुनुहुन्छ कि घरमा रंग लगाउने सोचमा हुनुहुन्छ? यदि त्यसो हो भने एलके हार्डवेयरलाई सम्झन सक्नुहुन्छ। ग्यारेन्टीका साथ उचित परामर्शका साथै सबै प्रकारका घर तथा भौतिक संरचनामा रंग रोगन गर्नु परेमा एलके हार्डवेयर सम्झन सक्नुहुन्छ, जुन रहेको छ पोखरा 50 किलोमिटरबाट थोरै तल घरेली अफिस कार्यालयसँगै। एसियन पेन्ट्सको आधिकारिक विक्रेता एलके हार्डवेयरमा तपाई रंग रोगन सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ। यसका प्रोप्राइटर रहेका छन् अनिश बराल जग्गु, जसको फोन नम्बर रहेको छ 98161625।

0: वर्गीकृत विज्ञापनको नमूना कार्यक्रम बिजनेस एड। कार्यक्रममा तपाईले आफ्नो व्यापार व्यवसाय बढ़ाउनका लागि जानकारी दिन चाहनुहुन्छ भने तपाईले जानकारी टिपाउनु पर्ने हुन्छ रेडियो सफलता 103.4 मेगाहर्जमा र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौं। त्यसको लागि तपाई हामीलाई 061455966 वा 061452966 फोन गरेर पनि हामीलाई जानकारी उपलब्ध गराउन सक्नुहुनेछ।
1: त्यस्तै हामीलाई अर्को जानकारी पनि प्राप्त भइसकेको छ। जानकारी रहेको छ सफलता मीडिया प्रालीको। यदि तपाई सभा समारोहमा ढुक्क भएर बोल्न चाहनुहुन्छ, यदि चाहनुहुन्छ भने अब तपाईको लागि निर्देशकका साथ बोल्न सिकाउनेछ सफलता मीडिया प्रालीले। राम्रोसँग सभा समारोहमा बोल्न, ढुक्क भएर बोल्न सिकाउनुको साथै रेडियोमा कार्यक्रम चलाउन मन लागेको छ भने पनि तपाईलाई हामी रेडियो प्रस्तुता, उद्घोषण कला तथा नेतृत्व विकास तालिमहरू दिन्छौं। तपाईलाई हामीले आफ्नै स्टडीमा प्र्याक्टिकल पनि गराउँदछौ, साथै दक्ष प्रशिक्षकबाट पनि तालिम दिने गर्दछौ। तपाईको बौद्धिक विकासका लागि सफलता मीडिया प्रालीमा तालिम लिनुपर्नेछ, जुन रहेको छ पोखरा 7 मासपार 0 किलोमिटरबाट थोरै तल रहेको छ, जसको सम्पर्क नम्बर रहेको छ 061452966 061455966, साथै मोबाइल नम्बर 98460008 पनि तपाई सम्पर्क गर्न सक्नुहुन्छ। साथै यहाँहरूले आफ्नो व्यापार व्यवसाय वा संस्थाको विज्ञापन गर्न चाहनुहुन्छ, सामाजिक सञ्जाल फेसबुक मार्फत फेसबुकमा विज्ञापन अथवा बुस्टिङ गर्न चाहनुहुन्छ, या अडियो भिडियो विज्ञापन, सामाजिक सचेतनाका लागि, सार्वजनिक हितका लागि सूचना, रेडियो नाटक, डकुमेन्ट्री लगायत रेडियो टेलिभिजनका लागि व्यावसायिक विज्ञापन बनाउन चाहनुहुन्छ भने पनि सफलता मीडिया प्रालीलाई सम्झन सक्नुहुन्छ, जुन रहेको छ पोखरा 7 मासपारमा। यहाँको सम्पर्क नम्बर रहेको छ 061452966 061455966, साथै मोबाइल नम्बर 98460008।
0: त्यस्तै अर्को जानकारी रहेको छ माछापुच्छ्रे धिताल होमस्टेको बारेमा। माछापुच्छ्रे गाउँपालिका ओडा नम्बर 6 धितालमा अवस्थित माछापुच्छ्रे धिताल होमस्टेमा पारिवारिक वातावरण, हिमश्रृंखलाको अवलोकनका साथै स्वादिष्ट अर्गानिक खाना, लोकल कुखुरा, खसीका परिकारको स्वादमा आफ्नो परिवार वा संघ संस्थाको पिकनिक पार्टी वा जमघट गर्न सक्नुहुनेछ। यसका संचालक हुनुहुन्छ भीमराज पौडेल विशाल। सम्पर्क नम्बर रहेको छ 98560308। त्यस्तै अर्को नम्बर रहेको छ 9804104277। तपाई अवश्य पनि सम्झन सक्नुहुनेछ माछापुच्छ्रे धिताल होमस्टेलाई, जुन रहेको छ माछापुच्छ्रे गाउँपालिका ओडा नम्बर 6 धितालमा।
1: त्यस्तै अर्को जानकारी रहेको छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेण्डिचर प्राइभेट लिमिटेडको। यदि तपाईँ ट्राभलिङ अथवा ट्रेकिङ गर्दै हुनुहुन्छ भने तपाईँ सम्झिन सक्नुहुन्छ लेकसाइड गौरीघाट मार्ग स्ट्रीट नम्बर 8 रहेको अल्टिट्यूड ट्रेक एण्ड एक्सपेण्डिचर प्राइभेट लिमिटेड। त्यहाँबाट तपाईँ डोमेस्टिक एयर टिकेटिङ, बस टिकेटिङ, भीआईपी र डिलक्स बक्स टिकेटिङ, व्हीकल रिजर्भेशन, टूर प्याकेज, पोखराका विभिन्न स्थानको साइट सिनिङ लगायत प्याराग्लाइडिङ, राफ्टिङ, बन्जी जम्पिङ र स्कोर्पियो लगायतका गाड़ी बुक गरेर विभिन्न ठाउँको भ्रमण गर्न चाहनुहुन्छ भने सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेण्डिचर प्राइभेट लिमिटेड, जसका प्रोप्राइटर रहेका छन् लुइस थापा, र फोन नम्बर रहेको छ 061590228 98693587 98251153343 फोन नम्बर रहेको छ। तपाईँ सम्झिन सक्नुहुन्छ अल्टिट्यूड ट्रेक एण्ड एक्सपेण्डिचर प्राइभेट लिमिटेडलाई।
0: हवस् त, कार्यक्रम बिजनेस एडको समय सकिने लागेको छ। यदि तपाई आफ्नो व्यापार व्यवसाय शुरू गर्ने सोचमा हुनुहुन्छ या त व्यापार व्यवसाय बढ़ाउन चाहनुहुन्छ, यदि चाहनुहुन्छ भने तपाईले जानकारी दिन सक्नुहुनेछ। जानकारी दिनको लागि रेडियो सफलता 103.4 मेगाहर्जमा र तपाईको सजिलोका लागि हामीले तपाईहरूलाई एउटा बाटो छुटाएका छौं। त्यसको लागि

0: हामीलाई 01145559066 र 01145559066 फोन गरेर पनि तपाईँ हामीलाई आफ्नो जानकारी दिन सक्नुहुनेछ। हवस्त श्रोता मित्र, यिनै जानकारी सँगै कार्यक्रमको समय अवधि सकिने लागिसकेको छ। भोलि फेरि व्यापारिक जानकारी मूलक कार्यक्रम बिजनेस एड लिएर हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि म अनिता
1: अनि म मधु बिदा हुन्छौ।
2: नमस्कार, शुभ दिन।
3: एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
4: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: कम्पनी संचालक समितिको निर्णय,
4: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
3: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
4: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
3: उद्योग दर्ताको निवेदन फारम ख,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
3: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
4: मेसिन औजारको कोटेसन र स्किम,
3: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा,
4: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
3: आवश्यकता अनुसार 74% सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिश,
4: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
3: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
4: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
3: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
4: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
3: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
4: आईईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँच मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईईआईए प्रतिवेदन।
3: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।
5: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
6: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
5: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
7: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
8: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
9: हेलो,
10: हजुर सन्चै, कस्तो छ हजुरलाई?
11: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला, रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
11: हो हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
12: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
12: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
14: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
12: कान्तिपुर होटल ट्रेनिङ सेन्टर,
9: बहादुर मार्ग शुक्ल ढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
15: फोन नम्बर 061-57-9915।
16: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषया रुसैले कार तब खोरबे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
17: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
18: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
17: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
18: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
17: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
18: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
17: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
18: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98560-28104।
17: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
18: स्वास्थ्य हाम्रो सम्पत्ति रोग निवारणका लागि औषधि
17: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच ईसीजी मुटुको जाँच सेवा ड्रेसिङ घाउ सिलाउने बाफ लगाउने र नेबुलाइजर सेवा पनि भिडियो एक्सरे सेवा इन्जेक्सन टिटी रेबिज सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने विभिन्न रोग तथा समस्याको उचित परामर्श काउन्सिलिङ रगत दिशा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
18: सम्पर्क
17: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि प्रोप्राइटर अमर प्रसाद पाण्डे शम्भुराज पाण्डे फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251 98450-50251।
19: आयो है मासु ताजा ताजा मासु दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्ती टु मिट स्टप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
1: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिपेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98161-62983, 98562-58855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
8: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्छौ?
9: एरिया मै
8: नि घर बनाउन लागेको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
9: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
10: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 984 541 985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0161 525 904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउँ।
13: आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराओ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाओ। अब विद्यालय विदाको सदुपयोग रेडियो सफलता सफलता मिडिया प्रालीमा विद्यार्थीहरूका लागि उद्घोषण कला भाषण कला व्यक्तित्व र नेतृत्व विकास तालिम साथी एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता टेलिभिजन प्रस्तुता आरजे विजे साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड पोखरा 7 मासपार रेडियो सफलता 103.4 MHz। सम्पर्क नम्बर 0161 452 966 98460085 1 98067 4567। सम्झनुहोस् है अब तपाईँको नेतृत्व व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।
14: श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।
15: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण भनिरहेको नि।
16: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँ छैन, अनि यसै नभनेर के गर्नु त।
15: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
17: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति नागको मूर्ति बसाहा शालिक मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र पोखरा 2 नालामुख कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461 75 694 98191 24 824।
18: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ।
13: सम्पर्क लिंकवे एजुकेशन कंसल्टेंसी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजु नेस्ट बिल्डिंग को दोस्रो तला फोन नंबर 061-571-430 98-560-85-843 सम्झनुस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कंसल्टेंसी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ।
3: कुनै सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ, सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घरमा नाप ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
9: मदन भण्डारी भाइ साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ, यो सोसियल चेन्जको विषयमा हामी छलफल गर्नेछौ। सामाजिक काममा लागेर सामाजिक आर्थिक अथवा हरेक हिसाबले समाज परिवर्तन भएको छ, त्यो ग्रास रूटमा बसेर काम गर्दाका अनुभवहरू हामी सेयरिङ गर्नेछौ। हामीसँग हुनुहुन्छ सामाजिक व्यक्तित्व डब्ल्यूपीए नेपालका एजुकेशन अफिसर हुनुहुन्छ, त्यस्तै दोलखा पोखरा मिलन समाजका पूर्व अध्यक्ष, लाइन्स क्लब अफ पोखरा गोल्डेन चौतारीका पूर्व अध्यक्ष हुनुहुन्छ पेमा शेर्पा। उहाँसँगको कुराकानी लिएर आएका छौं। पेमाजी, यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम।
1: थ्याङ्क यू, नमस्कार।
0: हजुर, अहिले यति बेला चाहिँ केमा व्यस्त हुनुहुन्छ?
1: यति बेला चाहिँ ठ्याक्कै त्यस्तो धेरै टाइट त होइन, तर पार्ट टाइम काम गरिरहेका छौँ विभिन्न सङ्घ संस्थाहरूमै हो काम गर्ने त पहिल्यैबाट। त्यसमा पनि यति बेला सबै संस्थाहरूको अधिवेशन के भइरहेछ, अनि त्यसैले गर्दा सामाजिक संस्था एनजिओहरूमा अनि एडभाइजरको रूपमा काम गर्छु, काउन्सिलिङको रूपमा काम गर्छु। त्यही भएर ठ्याक्कै एउटा मात्रै भन्दाखेरि अलि अरूलाई फेरि छुट्ला होइन, खास सबैको नाम भनिनँ मैले। तत्काल जुन कार्यक्रमहरू आउँदैछ त्यसमा चाहिँ तयारी गरिरहेछ।
0: हजुर, धेरै व्यस्त होइन, एकदम सामाजिक क्षेत्र भनेपछि त्यो एउटा पेसाको हिसाबले पनि अथवा त्यो भित्रैदेखि इच्छाको हिसाबले पनि काम गर्नुभयो लामो समयदेखि।
1: त्यो चाहिँ हो, एकदमै त्यो हुनुपर्छ सबैमा। मलाई त्यस्तो लाग्छ, जुन तपाईँले चाहनुभएको छ त्यो पेसा गर्नुभयो भने चाहिँ तपाईँलाई मजा लाग्छ, आत्मसन्तुष्टि हुन्छ। त्यो मैले आफैले चुज गरेको दुःख छ। सामाजिक क्षेत्र हामी व्याख्या गर्न सक्दैन होइन, एउटा निश्चित विषय होइन, यो ब्रोड छ। तर पनि यो विषयमा आफैले चुज गरेको हुनाले मैले चाहिँ कहिले पनि दुःख मानेन। आफैले इच्छाले नै गरेपछि त अर्काले अडाएको भए दुःख लाग्थ्यो, त्यसैले आफ्नै इच्छाले गरेपछि हामी 18 घण्टा खटे पनि दुःख लाग्दो रहेनछ।
0: हजुर, त्यति बेला अहिले त अब धेरै व्यक्तिहरू सामाजिक क्षेत्र भनेर काम गर्नुहुन्छ, तर चाहिँ सजिलो पनि छ कि काम गर्नलाई, भनौँ न कुनै एनजिओमा आबद्ध भयो अथवा कुनै संस्थामा आबद्ध भयो, काम गर्यो, सामाजिक काम गरे भने जस्तो त लाग्छ। तर ठ्याक्कै तपाईँले गर्दाखेरिको बेला त्यो पनि फेरि तपाईँ जुन समुदायबाट आउनुभयो शेर्पा समुदायबाट र त्यो ग्रास रूटमा गइरहँदाखेरिको त्यो अवस्था, त्यो समाज कस्तो थियो?
1: मेरो त ब्याकग्राउन्ड जरासम्म नै जाने हो भने म दोलखाबाट बिलङ गर्दछु, म दोलखामा जन्मेको हो। तर दोलखामा जन्मेर दोलखामा भन्दा धेरै समय चाहिँ मैले पोखरामा बिताएको छु, म जस्तो अरू पनि हुनुहुन्छ धेरैजना। मैले पोखरामा लामो समय 2001 आएँ, त्योभन्दा अघि म दोलखाको पनि एकदमै दुर्गम दोलखामै पनि म नौलो थिएँ।
0: हजुर,
1: इभन स्कुल जाँदाखेरि म हाई स्कुल जाने एरिया पनि नौलो थियो, किनभने हाम्रो समुदायबाट हाम्रो क्षेत्रबाट स्कुल आएको भन्दाखेरि त्यहाँ पनि अचम्म मान्नुहुन्थ्यो, सबैले अलि नौलै हुनुहुन्थ्यो त्यो बेलादेखिको हो। तर ती दिनहरूमा पनि मलाई चाहिँ कस्तो भने यो सेल्फ मोटिभेसन भन्ने कुरा चाहिँ त्यतिखेर रहेछ, अहिले चाहिँ विषय आयो, त्यतिखेर विषय थिएन, मनमा आउँथ्यो कि होइन यति 2-4 वर्ष दुःख गरेपछि। अब 5 कक्षादेखि म घरदेखि बाहिर बसेर पढेको, 5 देखि नै हो एसएलसीसम्म त्यो गाउँमा गएर पढेपछि त्यसरी पोखरा आएको। अनि 5-6 पढ्दाखेरिको उमेरमा जसलाई गाउँबाट बाहिर पढ्न जानु पर्दैन अथवा गाउँकै स्कुलमा पनि छोरी मान्छेहरू त पढ्न पर्दैन, लगानी गर्नु पर्दैन, त्यो बेला आजभन्दा त 30 वर्ष पहिलाको कुरा हो नि त, भन्ने जमानामा म 7-8 पढ्दाखेरि मेरो गाउँका सबैजना हातिसकेका थिए।
0: हजुर हजुर,
1: कति धेरै पढिरहेको, किन पढिरहेको, अब कमाउनुपर्छ, बिहा गर्नुपर्छ, त्यो थियो त्यतिखेरको, त्यही थियो चलन गाउँको मान्छेको मात्रै कुरा होइन, त्यही थियो समाज त्यतिखेरको। त्यस पछाडि अब मैले चाहिँ कसो भन्थेँ भने सबै साथीहरूलाई, म दोस्रो हो मेरो गाउँबाट, एसएलसी दिने म दोस्रो हो, मेरो दिदी हुनुहुन्छ पहिलो चाहिँ, धेरै परिवारको मात्रै हो, मेरो दिदीले पहिलोपटक एसएलसी दिइसकेपछि अनि हामीलाई चाहिँ छुट भएन, एकदम प्रेसर भयो घरमा चाहिँ, हाम्रो परिवारमा चाहिँ पढ्नुपर्छ भन्ने थाहा थियो, तर गाउँमा चाहिँ त्यो एकदमै अनावश्यक चिज हो होइन, त्यो चाहिँ एकदमै हामीमा चाहिँ नचाहिने कुरा हो भन्ने चाहिँ त्यो फेरि सोचाइ थियो।
0: त्यो तपाईँको परिवारमा चाहिँ कसरी आयो त्यही समुदायकै एउटा परिवार त
1: भन्नु? अलिकति मेरो बाबा पनि पढ्नु भएको थियो अरे त्यतिखेर होइन, त्यो जमानामै बाबा पनि पढ्नु भएको अरे। हाम्रो यस्तो भयो, गाउँ दुईटा गाउँमा, हाम्रो बाबाको घर दुईटा गाउँमा भएकोले पढेको गाउँ पनि रहेछ घर, नपढेको गाउँ पनि भयो नि त, त्यो हुनाले त्यो पढेको गाउँतिरबाट आउँदा अनि हाम्रो बाबाले पनि अलिकति पढ्नु भएको रहेछ, अनि बाबाले पढेपछि त अब दाईहरू सबैले पढ्नुपर्छ भन्ने भयो, तर मेरो दाईहरूले पढ्नु भएन, दिदीले चाहिँ पढ्नु भयो, दिदी चाहिँ अलिक छुट्टै हुनुहुन्थ्यो समाजभन्दा होइन, उहाँ चाहिँ अलग कसैले सुन्नुहुन्न थियो क्या, मनै पर्छ होइन अरू कुरा सुन्नुहुन्न भन्ने खालको हुनुहुन्थ्यो। अनि दिदीको पछि मलाई पनि त्यो किसिमको प्रेसर आयो, जानी नजानी होइन पढ्नुपर्छ भन्ने चाहिँ त्यो भयो। अरूले पनि भन्यो, आफैले पनि मनले नि भन्यो, सबैलाई म भन्थेँ गाउँमा पनि, होइन पढौँ न, खाना त हामी घर बसे नै खान्छौँ, लगाउनु त हामी घर बसे नै लगाउँछौँ, तर त्यति स्कुल गएर पढ्दा चाहिँ के फरक पर्यो त नि, त्यति त अर्कै फरक पर्छ, भोलि समय 10 वर्ष दुःख गरौँ त्यस जस्तो जिन्दगी अर्कै हुन्छ नि भनेर म साथीहरूलाई मोटिभेट गर्थेँ क्या त्यतिखेर स्कुल जाँदा, अहिले चाहिँ उहाँहरू महसुस गर्नुहुन्छ।
0: हजुर, भनेपछि त त्यति बेलादेखि नै एक खालको सङ्घर्ष भनौँ न,
1: यो चाहिँ आउनु पर्दो रहेछ, मनबाटै आउनु पर्दो रहेछ। अहिले त ट्रेनिङ मोटिभेसन यस्तो यस्तो छ नि जति पनि, तर मनबाटै आएको कुरा चाहिँ फरक हुन्छ। हामीलाई अरूले फोर्स गरेको, अरूबाट तालिम प्राप्त गरेको भन्दा तपाईँको मनभित्रै थाहै रूपमै जो छ नेचर, त्यो चाहिँ मान्छेले त्यति चेन्ज गर्नु सक्दो रहेनछ भन्ने कुरा मलाई अहिले चाहिँ थाहा भयो।
0: हजुर, हामी भनौँ न त्यति बेला सुरु गर्दा त एकदम पर्याप्त पैसा पनि हुन्थेन होला होइन, अनि त्यो हिँड्नलाई पनि के ट्रान्सपोर्टेसन पनि असुविधा, लामो समयसम्म हिँडेर त्यो गाउँलाई चेन्ज गर्छु भनेर आफ्नो कार्यक्रमको उद्देश्य अनुसार हिँड्दाखेरि त्यति बेलाको त्यो अवस्था चाहिँ कस्तो थियो?
1: हिँड्ने कुरा त मलाई 5 वर्षदेखि नै भनिहालेँ, मैले एक दिन एक बिहान हिँडेपछि 2 दिनमा बल्ल स्कुल पुगिन्थ्यो, त्यतिखेरदेखि नै प्र्याक्टिस थियो। त्यस पछाडि जब 2001 पोखरा आएँ, त्यस पछाडि पनि मलाई चाहिँ त्यो हिँड्ने क्रम चाहिँ जारी नै राख्यो, मेरो आफ्नो भागले आफ्नो रुचिले होइन हिँड्ने क्रम चाहिँ जारी नै रह्यो। अनि पोखरामा पनि मैले गाउँमा काम गरेँ, गाउँमा काम गर्दाखेरि हिँड्न पर्थ्यो, त्यतिखेर हामी लामो चौरदेखि हेमजादेखि हिँड्न पर्थ्यो। अब त्यहाँको भोगाई उहाँहरूले त धेरै गर्नुभएको छ, तर मेरो पनि आफ्नो भोगाई देख्दाखेरि चाहिँ मैले पनि भेटेँ त्यो हिँडाइहरू, मैले पनि भेटाएँ त्यसरी हिँडेको हामी। अनि बाटोहरू थिएन, एकदमै गाह्रो हुन्थ्यो, पछि पछि अलिअलि कच्ची बाटो लानु लाग्यो, अनि कच्ची बाटो लाँदाखेरि गाडीहरू तान्दै घचार्दै लानु पर्थ्यो, गाडी जाँदाखेरि होइन स्कुटर लान लाग्यो, म आफैले पनि स्कुटर लाँदा पनि यो गाउँमा एकजना केटीले स्कुटर लिएर आउँछ भन्नुहुन्थ्यो क्या त्यहाँको मान्छेहरूले, अनि मलाई चाहिँ त्यस्तो म एक्लै हो भने चाहिँ थाहा थिएन। फेरि अब आफ्नो काम त गरेको हो नि त, आफ्नो स्कुलमा आफ्नो काम गरेँ अब मैले, अरूलाई अरूले के होइन कसरी मूल्याङ्कन गर्छ अथवा एकजना मात्रै हुन्छु पहिलो हुन्छु भनेर चाहिँ गरेँ होइन, त्यस्तो गर्दाखेरि म त्यस्तो भागमा परेको त्यतिखेर चाहिँ। अनि त्यसरी हिँडेको हो, अहिले त अब गाउँ गाउँमा गाडी गयो, पोखरा वरिपरि त नजाने कुरै भन्नु भन्छ, अहिले धेरै समय सजिलो छ, नभएको चित्त दुखाए अथवा नभएको ठाउँहरू पनि भन्ने ठाउँ छ अहिले होइन, अब तपाईँ हामी यस्तो हुनुहुन्छ अथवा पहिला रेडियो मात्रै थियो भने अहिले हाम्रो आफ्नै संसार छ होइन, यो भइरहेको छ यो पुगेन भन्ने ठाउँ छ नि अहिले त। तर मलाई म त पहिला क्यामेरा युज गर्थेँ, बाइनोकुलर युज गर्थेँ, त्यतिखेर हामीसँग मोबाइल थिएन, त्यो बेलाको फोटोहरू त्यो बेलाको भिडियोहरू राख्नु पायो भने त्यो देखाउँदै कुरा गर्नु पायो भने झन् मजा आउँछ है, कस्तो थियो हामी भोगेको भन्ने कुरा कि।
0: अनि फेरि हो त नि कि त्यो यस्तो परिवर्तन होला भनेर हामीले नि अनुमान नगरिदो रहेछ कि है,
1: तर मलाई चाहिँ यस्तो लाग्थ्यो समयसँगै चेन्ज हुन्छ है भन्ने चाहिँ लाग्थ्यो, किनभने म पनि त त्यो ब्याकग्राउन्डबाट आएको हो, अनि पोखरामा 2001 आउँदा मलाई मोहरिया टोल मात्रै मनपर्थ्यो, त्यो सफा थियो।

0: मान्छेले चाहिँ मलाई यो गाउँबाट आयो कि भनेर हेर्नुहुन्थ्यो तर मलाई चाहिँ पोखरा फोहोर लाग्थ्यो किनभने म टुरिज्म एरियाबाट आएको हो. मेरो गाउँमा चाहिँ सरसफाइदेखि लिएर हर कुरामा चाहिँ मैले एक वर्ष काम पनि गरेको हो त्यही ठाउँमा किनभने भनिहालेँ नि अब मेरोहरू मात्रै छ पढेको लेखेको त अनि त्यो गाउँको मान्छेलाई छुट थिएन नि त्यो मैले एक वर्ष ढिलो गरी कलेज भर्ना गरेको छुटै भएन क्या मलाई एसएलसी पास गरेर चाहिँ होइन गाउँको लागि त गर्नै पर्छ काम गर्नै पर्छ भन्नुभयो. मैले मेरै ठाउँमा तलबमा काम गरेको त्यो एक वर्ष हो जागिर खाएर दुर्गम भएकै कारणले लेडिज भएकै कारणले पढे लेखेकै कारणले कुनै सुविधा लिएको छैन मैले आजको दिनसम्म पनि लिएको छैन. इभन म बिरामी हुँदा पनि मैले छुट लिएको छैन महिलाको कारणले महिलाको केसको कारणले पिरियडको कारणले म पछि हटेको कहिल्यै पनि छैन किन मलाई त्यस्तो कमजोर देखाउने मन लाग्दैन दुःख लाग्दैन कि मलाई त्यस्तो उसमा काम गर्न आफ्नो ड्युटी त गर्नु पर्यो नि
1: हजुर
0: त्यस्तो छुट कहिल्यै लिएन. तर एक वर्ष चाहिँ मैले गाउँको सेवा गरेँ तर त्यतिखेर चाहिँ उहाँहरूले नै रिक्वेस्ट गरेर होइन गाउँकै पढे लेखेको मान्छे हुँदा हुँदै बाहिरको मान्छे हुन्न फेरि त्यो शेर्पा सोसाइटीमा मोटिभेसन गर्न बाहिरको मान्छे जान विश्वास दिलाउन गाह्रो थियो नि त उहाँहरूले अर्को कुरा पत्याउनु हुन्थ्यो भाषा पनि त बुझ्नुहुन्छ नि होइन गाह्रो हुन्छ नि त त्यही भएर मैले त्यतिखेर काम गरेको थियो सरसफाइमा टुरिज्ममा काम गरेको भएर मलाई पोखरा आउँदाखेरि चाहिँ होइन पोखरा जस्तो ठाउँ त्यस्तो नहुनु पर्ने भन्ने त्यतिखेर चाहिँ सबैले मलाई गिजाउनुहुन्थ्यो अनि साथीहरू इभन अहिले उहाँहरू एकदम सरसफाइको अभियन्ता हुनुहुन्छ नाम भन्दिनँ हजुर त्यो चिन्नुहुन्छ है नाम भन्दिनँ उहाँहरूले धरी मलाई यति खेद्नुहुन्थ्यो है यसले हुन्छ यसले सफा गर्ने यो कस्तो खालको छ नि अर्कै खालको छ नि भनेर मेरो अगाडि चाहिँ फोहोर खसालिदिनुहुन्थ्यो जानी जानी खालिदिनुहुन्थ्यो कि मेरो अगाडि अनि मलाई देखेपछि खाल्नुहुन्थ्यो कहिले चाहिँ
1: होइन हजुर
0: त्यो किसिमको एक किसिमको टर्चर त थियो तर उहाँहरूको आफ्नो नेचर हो नि त होइन मैले त केही के भन्ने थिएँ नि अहिले उहाँहरूलाई थाहा भयो नि त
1: हजुर
0: 25 वर्ष पछि आएर थाहा भयो नि त उहाँहरूलाई पनि
1: त्यो चेन्ज के जस्तै सोसियल चेन्ज त भएको छ नि त होइन त्यो सँगसँगै जोडिएर सोसियल चेन्जभित्र महिला बालबालिका सामाजिक परिवर्तन पनि भएको छ आर्थिक सशक्तिकरण पनि भएको छ यो फरक चाहिँ के पाउनुहुन्छ त्यति बेला र अहिले चाहिँ
0: यस्तो हर कुरा एउटा समयले भनौँ अर्को मान्छेको चेतनाले पनि अनि शिक्षाले पनि होइन एउटा त एकदम समय नै भयो अब देश त देशमा कस्तो खालको राजनीतिक चेतना राजनीतिक परिवर्तन भइरहेको छ देश कतिसम्म कता कुन बाटोमा गइरहेछ भन्ने कुराले पनि भर पर्छ एउटा किनभने हामी राज्यको संविधानभन्दा माथि त हुँदैन नि उहाँहरूको अन्डरमा बसेरै गर्ने हो त्यो कुराको एउटा भयो. अर्को हामी थोरै आफैमा पनि चेतना छ सामाजिक सञ्जालको कारणले थुप्रैमा चेतना आएको छ आजकल होइन हुन्छ नि त सामाजिक सञ्जालमा राख्नै पर्छ राख्नको लागि पनि भनेर नि एउटा मोटिभेसन हुँदो रहेछ मान्छेहरू हामीले एकपटक एउटा अभियानमा हिँड्दाखेरि उकालो हिँड्नु पर्थ्यो यसरी घाम लागेको थियो मलाई पनि गाह्रो भइरहेको थियो भनेपछि साथीहरू फेरि त्यसमा पनि केटी भनेपछि म एक्लै थिएँ मेरो त्यो उताको कुरा हो दलखाकै कुरा हो त्यो चाहिँ आजभन्दा 10 वर्ष भयो होला अगाडि अनि उकालो हिँड्नु पर्ने एकदमै गाह्रो भयो सबैलाई गाह्रो भयो मलाई त झन् मलाई पनि भयो अरूलाई नि भयो अनि के भने मैले उहाँहरूलाई म चाहिँ त्यति सामाजिक रूपमा त्यति एक्टिभ छैन नि सञ्जालमा तर उहाँहरूलाई चाहिँ त्यो इन्ट्रेस्ट थियो नि त अनि मैले उहाँहरूलाई त्यसरी मोटिभेट गरेँ ठिक छ हामी हिँडौँ न त एकछिन दुःख गरेर अनि जिल्ला पुगेपछि मजाले फोटो भिडियो बनाउँ ल अनि फेसबुकमा राखौँला भनेपछि उहाँहरू हिँड्नुभयो त्यसरी अनि त्यो पनि एउटा मोटिभेसन पाटो हो कसरी लिने भन्ने कुरा हो कि हामी सामाजिक सञ्जालमा धेरै चिज आउँछन् बजारमा धेरै चिज आउँछन् हामी कुन कुरालाई प्रयोग गर्ने हामीलाई कुन उपयोगी छ हामी त्यो कुरालाई कसरी सदुपयोग गर्न सक्छौँ भन्ने कुरा गर्छ.
1: कहिलेकाहीँ के तपाईँ मनै परिचित भएको कति लामो समय भयो नि त होइन अनि तपाईँलाई देख्दाखेरि लाग्छ कि मान्छेले सानो काम गर्यो भने नि एकदम धेरै आफैले आफ्नो प्रचार गर्ने होइन यो छ नि त भन्ने खालको तर त्यो तपाईँमा कहिल्यै पनि देखिएन कि
0: यो चाहिँ म मात्र होइन मेरो ब्लडमै नभएको होला कि हाम्रो घरको कोही पनि हुनुहुन्न त्यस्तो कोही पनि हुनुहुन्न हाम्रो घरमा भूकम्पको बेलामा मेरो परिवारले मात्रै त्यो ओडा सिन्यालाई सहयोग गरेको इभन अहिले हस्पिटल बनाएको छ हाम्रै घरको मान्छेले गुम्बा बनाएको छ हाम्रै घरको मान्छेले होइन सरी मलाई यहाँ भन्दाखेरि फेरि कहिले सुन्यो भने गाली गर्नु होला तर हामी कहिले बाहिर भन्दैनौँ अनि स्कुलहरूमा सपोर्ट गरेका छौँ थुप्रै स्कुलहरूमा फ्यामिली फन्ड स्कुलमा यो के अक्षयकोष राखेको फर्स्ट टाइम हो हाम्रो गाउँमा हामीले राखेको अहिलेसम्म अरूले राख्नु भएको छैन तर अरूलाई चाहिँ थाहा चाहिँ भयो राख्नु पर्दो रहेछ भने थाहा चाहिँ भयो अरूलाई धेरै कुरामा हामी फरक भयौँ कि हुन चाहेर पनि होइन तर एक त एजुकेसनमै हामीलाई जराबाटै फरक भयो अनि अहिले आएर गर्ने कामहरूमा यो ब्लडमै होला सायद परिवारको सबै त्यस्तै हुनुहुन्छ हाम्रो घरको अनि कोही पनि आउनुहुन्न सामाजिक सञ्जालमा मेरो परिवारलाई मेरो परिवारको फोटो यहाँ राख्ने मलाई गाली गर्नुहुन्छ अहिले म परिवारको फोटो राख्दिनँ मेरो को वर्कर जो मसँग काम गर्ने साथीहरू 22 वर्षदेखि इभन उहाँहरूलाई पनि थाहा छैन कि मेरो म कतिसम्म क्लोज छु भन्ने कुरा, कतिसम्म बाहिरी कुरामा के अरू कुरामा अरू विषयमा उहाँहरूलाई पनि थाहा छैन, म त्यस्तो फ्यामिलीवाला कुराहरू गर्दिनँ उहाँहरूसँग अफिसियल, जस विषयसँग सम्बन्ध मात्रै हुन्छ मेरो, जहाँ गए पनि त्यही सिरियस हुन्छ विषयमा।
1: त्यो कुराले चाहिँ कहिलेकाहीँ तपाईँलाई हुन्छ नि त्यो काम गर्दाखेरि त स्ट्रगल हुन त छुट्टै खालको हुनुहुन्छ कि, तपाईँ स्ट्रगल पनि भए अनि काम गर्दा गर्दै कहिले काहीँ दिक्क पनि लाग्छ नि त, प्रोत्साहन गर्ने व्यक्तिहरू नहुँदाखेरि। फेरि हाम्रो राज्यको संरचना पनि त्यस्तै छ कि, एकदम काम गर्ने व्यक्तिलाई प्रोत्साहन गर्ने खालको एकदम मेकानिजमै छैन कि, तलदेखि माथिसम्म होइन। जस्तै त्यो पुरस्कारको कुरा होला, सम्मानको कुरा होला, त्यो सम्मान र पुरस्कार पाउँछु भनेर त तपाईँ लाग्नु भएकै होइन, तर त्यो खालको नहुँदाखेरि कहिलेकाहीँ दिक्क लाग्थ्यो कि लाग्थेन?
0: नै यस्तो कुरामा चाहिँ मलाई पहिला सुरुमा जुन हामी मैले भने मेरो परिवारमा दोस्रो व्यक्ति एसएस दिने, तर म भन्दा पछि एसएस दिएको साथीहरूले चाहिँ त्यतिखेरको गाविसबाट उहाँले सुविधा दिनुभयो होइन, मलाई त धेरै दुःख लागेको थियो कि, उहाँहरू घरको एकजना सम्पन्न परिवारको हुनुहुन्छ होइन, सुविधा लिन्छ के अरे गाविसबाट सुविधा लिएर एजुकेसन दिनुहुन्छ होइन, हामीलाई त त्यस्तो कुरा कसैले रिकमेन्ड पनि गर्नुहुन्न, हाम्रो घरमा पढिरहेका सबैसँग फेरि होइन, धेरैजना हाम्रै गर्छ, अनि त्यतिखेर त्यो नलेजले मलाई दुःख लाग्थ्यो, तर अहिले त्यस्तो लाग्दैन, किनभने पछि मैले काम गर्ने क्रममा चाहिँ एकजना साथी मेरोजना म्याडम हुनुहुन्थ्यो मेन्टर, म चाहिँ उहाँबाट मेन्टर भयो, तर उहाँले मेन्टर भएर काम गर्नु भएन, उहाँले चाहिँ बेलायतको महारानीबाट एकदम ठुलो पुरस्कार पाउनुभयो, त्यो पुरस्कारलाई कहिले पनि ओपन गर्नु भएन, बाहिर ल्याएर कहिले पनि काहीँ पनि उहाँले फास्ट गर्नु भएन, अनि म उहाँबाट मोटिभेट भएँ। उहाँले चाहिँ नेपालमा 30 वर्ष सेवा गर्नुभयो, कुनै दिन कहिल्यै सरकारबाट कुनै सुविधा पाएन, इभन हाम्रो करिकुलम डिजाइन छ नि नेपाल सरकारको, त्यो कमिटीमा बसेर नि उहाँले काम गर्नु भएको छ, त्यहाँ बसेर काम गर्ने मान्छे भनेर यहाँ फिल्ममा आएर ट्रेनिङ लिँदा कसैले पनि चिन्दैन कि उहाँलाई, किनभने फिल्ममा आएर जो मान्छेले करिकुलम बनायो उसले फिल्ममा आएर ट्रेनिङ लिँदाखेरि कस्तो राम्रो हुन्छ नि त होइन, उहाँको कन्सेप्ट त्यहाँ डेलिभरी हुन्छ नि त, त्यस्तो गरी काम गर्ने मान्छेले नेपालमा चाहिँ 80 वर्षको उमेरसम्म ट्रेनिङ दिँदै हिँड्नुभयो, कहिल्यै काहीँ कुनै इभन उहाँलाई चाहिँ सुविधा पनि दिनुहुन्न थियो क्या, होटलको सुविधा दिन्छौँ गाडी भाडाहरू दिन्छौँ भन्दा पनि दिनुहुन्न थियो क्या, अनि म त त्यस्तो मान्छेसँग काम गरेको नि मलाई अरू कुराहरू पनि
1: अनि एकदम औलामा गर्न सकिने मात्रै पाइन्छ कि यस्तो व्यक्तिहरू समाजमा होइन, आफैले गरेको काम एकदमै धेरै प्रचार गर्ने भनिदिनुपर्ने, मैले यत्रो गरेछु मलाई पुरस्कार ल्याऊ, कति त आफैले भनेर लिने खालका पनि देखिन्छ नि त,
0: तर पुरस्कार भन्नाले मलाई चाहिँ यो मेटेरियलहरूमा चाहिँ लाग्दैन, त्यस्तो कति पनि लाग्दैन, इभन पहिला पनि लाग्दैन थियो, मसँग जति बेला 5 रुपियाँ 10 रुपियाँ हुँदैन थियो, त्यतिखेर पनि मलाई त्यस्तो कुराको मेटेरियल भौतिक कुराहरूसँग मलाई लगाव थिएन, अहिले पनि मलाई पुरस्कार भनेको यस्तै हजुरले सम्झिनुहुन्छ, मलाई त्यो पुरस्कार जस्तो लाग्छ कि, एउटा भावनात्मक एकदमै, मैले काम गर्दाखेरि पनि मेरो साथीहरू भन्नुहुन्थ्यो कि तैँले जति धेरै काम गर्छ नि 18 घन्टासम्म मैले गरेका छु काम, तर किन एड गरेर त्यो एक्स्ट्रा टाइमको पैसाहरू किन माग्दैन भन्दाखेरि मैले उहाँहरूलाई त्यही भन्थेँ कि, मैले यसलाई सम्पत्ति गर्दिनँ, मेरो सम्पत्ति भनेको रिलेसन फ्रेन्डसिप होइन, जति पनि मैले कमाएको छु त्यो चाहिँ म एकदमै सम्पत्तिमा गर्छु भनेर भन्दा उहाँहरूले अनौठो मान्नुहुन्थ्यो कि, होइन यस्तो पनि भन्दो रहेछ, थुप्रै कुराहरू उहाँहरूले अनौठो मान्छ होइन, मेरो मनमा लागेको कुरा भनेको हो मैले चाहिँ होइन, अनि के भयो भने मैले दोलखामा भूकम्पको बेलामा धेरै सहयोग गरेको थिएँ, अनि मेरो परिवारबाट पनि अरूले नि गर्नुभएको थियो, तर हामीले कहिल्यै काहीँ पनि भनेको छैन, इभन मैले फोटो पनि काहीँ पनि राखेको थिइनँ, पछि चाहिँ निर्वाचनको बेला ती सबै पार्टीको साथीहरूले चाहिँ मलाई प्रस्ताव राख्नुभएको क्या, फेरि त्यहाँ आउनलाई होइन, जसै पालिकाको उपाध्यक्षदेखि लिएर सङ्घीय संसदसम्मको प्रस्तावहरू राख्नुभएको, उहाँहरूलाई अहिले म नाम भन्यो भने फेरि पार्टीको कुरा गरे जस्तो हुन्छ है, उहाँहरूले पनि थाहा छ, उहाँहरूलाई पनि थाहा छ, अब यतिको मिडियामा आएर झुट बोल्नुको भएन, अनि त्यो चाहिँ पुरस्कार जस्तो लागेको होला, तर मैले स्वीकारेन, कसै पनि पार्टीको स्वीकारेन,
1: तर कहीँ न कहीँ त देखिराख्नु हुँदो रहेछ भन्ने
0: कसैले कसैले याद गर्नु रहेछ कि है, याद गर्नु हुँदो रहेछ, मैले उहाँलाई भेटेको पनि होइन कि, फेरि त्यसरी गरेर काम गर्दाखेरि हल्ला त आयो होला नि, राम्रो नराम्रो काम हल्ला त पुग्छ नि त, उहाँहरूले त्यो सुन्नु भएको हो कि, मैले भेटेर भनेको पनि होइन, मैले देखाएको पनि होइन, सुनाएको पनि होइन, तर त्यसरी कसरी आयो पनि सबै पार्टीले मलाई किन प्रपोज गरेको त्यतिखेर भन्दा, अनि पछि चाहिँ मैले चाहिँ भने म तपाईँको 5 वर्ष जाइ खाना के गर्ने होइन, मेरो त्यहाँ त एउटा पार्टीको हुने बित्तिकै त अरू पार्टीको त म त फेरि अर्कै हुन्छु है, मलाई जे छ अहिले म ठिक छु, म यस्तैमा खुसी छु, मलाई यो यसरी जानु छैन भनेपछि, अनि कस्तो होला यस्तो मान्छे पनि हुने नस्वीकार
1: मान्छे पद पाइन्छ
0: त्यो त छ नि, कति मान्छेहरू हुन्छ नि, तर मलाई चाहिँ त्यो भएन, कहिले पनि भएन.
1: हजुर, तपाईँ डब्लुपिए नेपालको एजुकेसन अफिसर हुनुहुन्छ होइन, यो कस्तो खालको संस्था?
0: यो चाहिँ नेपालमा चाहिँ सुरुवात भएको म जान्दिनँ भन्दा पहिला रहेछ है. अब आगामी वर्ष चाहिँ 50औं वार्षिक उत्सव मनाउँदै हुनुहुन्छ.
1: हजुर,
0: उहाँहरूले सायद पोखरामा सायद नेपालमै गर्दै हुनुहुन्छ, अहिले फिक्स भएको छैन. यो विभिन्न वर्ल्ड वाइज सिचुएसनले गर्दाखेरि यो चाहिँ सुरुमै भएको रहेछ. अनि नेपालमा हुँदाखेरि चाहिँ 1979 हुनुपर्छ सायद मैले लेखेँ होला. अनि त्यतिखेरको कर्ण साक्की झलक थापा उहाँहरू भएर स्थापना गर्नुभएको छ विदेशी नागरिकसँग मिलेर एक किसिमको यो कालेजहरू संरक्षण गर्नु. नेपालमा पनि थुप्रै प्रकारको कालेजहरू पाइन्छ. हाम्रो यो माछाकुश्रीको जङ्गलहरूमा पाइन्छ, त्यो जङ्गल सबै हिँडेको छु म, अनि त्यहाँतिर पाइन्छ भनेर एकदम नौलो उहाँले रिसर्च गर्दाखेरि अरूभन्दा बढी भेराइटीहरू त्यहाँ देख्यो भनेर काम गर्न सुरु गर्नुभएको रहेछ त्यो संरक्षणको लागि. त्यति बेलादेखि काम गरेको छ अनि जस्तो म त्यस्तै त्यो संस्थाखेरि कहिल्यै कहिल्यै कहिल्यै समाचार पनि आउँदैन, उहाँले डाइरेक्ट पनि आउँदैन. अनि कुरा गर्नु पर्यो भने चाहिँ हामी भन्छौँ होइन, अरू संस्थाहरू जति पनि अहिले त्यहाँ लामो समयदेखि 25-30 वर्ष लामो समयको काम गर्ने त अरू पनि छन् नि नेपाली, तर विदेशी संस्था त्यस्तो लामो समय काम गर्ने छैन. नेपालकै संस्थाहरू छ, गैर सरकारी संस्थाहरू, उहाँहरूलाई पनि भन्छौँ. तपाईँहरू त हामीभन्दा नयाँ हो नि, योभन्दा पहिलाको त इतिहास हामीसँग छ नि, डेटाहरू भन्छौँ कि हामी उहाँहरूसँग कुरा गर्दछ.
1: हजुर, पक्कै पनि यति मजाले के क्षेत्रमा चाहिँ काम गर्छ यो संस्थाले?
0: त्यो संस्थाले चाहिँ हामी मेनली संरक्षणमा काम गर्छौँ, वातावरणमा काम गर्छौँ, अनि संरक्षणलाई जोड्नको लागि एजुकेसनसँग स्कुलको एजुकेसनसँग जोड्छौँ. किनभने स्कुलबाट नै त्यो नलेज चाहिँ हुनुपर्छ, स्कुलमै भयो भने चाहिँ धेरैभन्दा धेरै विद्यार्थीहरू लाभ लिन सक्छ भनेर हामीले स्कुललाई जोडेर माछाकुश्री गाउँपालिकाको 10 स्कुलहरू छ सेती रिभर भ्यालीमा, ती 10 स्कुलसँग काम गरेको हामीले धेरै 30-35 वर्षदेखि काम गरेको रहेछ. उहाँहरूले मैले जोइन भएर काम गरेको चाहिँ 23 वर्ष भयो, 22 वर्षदेखि चाहिँ म पार्ट टाइम मात्रै काम गरिरहेको छु.
1: हजुर हजुर, सामाजिक क्षेत्र भने चाहिँ मनपर्छ तपाईँलाई है, पब्लिकसँग भेट्न वस्तु जियो त्यही बढी बोल्ने बानी पनि छैन तपाईँको, त्यो बिना अर्थको गफ गरेर बस्ने बानी पनि छैन,
0: विषयमा फोकस गर्नुपर्छ. हाम्रो यो भएको हो, हाम्रो देशमा मैले धेरै लेभलको मान्छेहरूसँग भेट्छु, मूल्याङ्कन गर्छु मेरै तरिकाले होइन, मेरो त एजुकेसन पनि त त्यसरी भयो नि त, विदेशीहरूसँग धेरै भएको हुनाले मूल्याङ्कन गर्ने तरिका मेरो फरक हुन्छ. अनि यति राम्रो कुरा गर्नुहुन्छ क्या उहाँहरू माइकको अगाडि, यति राम्रो कुरा हुन्छ, माइक लिनुहुन्छ, संसारमा गर्नुहुन्छ, एकदम गर्ने मानी हुनुहुन्छ उहाँहरू, तर व्यवहारमा जाँदाखेरि कस्तो हरकत देखाउनुहुन्छ, कतिसम्म गर्नुहुन्छ है. अब मलाई त उहाँहरूलाई सुधारेर बस्नु छैन नि त फेरि होइन, उहाँहरूको त के हुन्छ मैले केही पनि मतलब भएन, तर उहाँहरूको कारणले समाजमा त जो असर पर्छ नि होइन, हामी भनेको त समाजको पनि त एउटा इन्जिन जस्तो हो नि. तपाईँको यो रेडियोमा सानो एउटा तारको कारणले कत्रो घाटा हुन्छ, हामीलाई कति फङ्सनमा असर पर्छ, तपाईँ हामी पनि त समाजको इन्जिन जस्तो हो नि त. हाम्रो कारणले, हाम्रो 2 ढिलाइको कारणले, हाम्रो 2 शब्द गलतको कारणले गर्दाखेरि त समाजमा धेरै कुराको असर पर्छ. त्यो व्यक्ति व्यक्ति सिरियस हुनुपर्छ आफ्नो जिम्मेवारी प्रति भन्छु म चाहिँ.
1: हजुर, जस्तै यो अहिले तपाईँले काम गरेदेखिको अनुभवले चाहिँ के भन्छ, जस्तै हाम्रो समाजमा चाहिँ महिला बालबालिका र महिलाको आर्थिक अवस्थामा चाहिँ चेन्ज आएको
0: आएको तर यस्तो आर्थिक अवस्थामा चेन्ज आउनमा त पहिलो कुरो त एजुकेसन नै भइहाल्यो होइन. एजुकेसन पछि अब एजुकेसन भनेर स्कुलको मात्रै एजुकेसन हुँदैन होइन, सामाजिक एजुकेसन, पारिवारिक एजुकेसन भने नि त. मेरो हजुरबुवा हजुरआमाले नगर्दा पनि त धेरै कुराको शिक्षा थियो नि त उहाँहरूसँग होइन, जुन कुरा अहिले चाहिँ हामी ट्रेनिङमा गर्छौँ के गर्छौँ है, ट्रेनिङ मार्फत कताबाट सिकाउँछौँ क्या, जस्तै एकदमै सोसियल म्यानर हुनुपर्छ भन्ने कुरा त उहिले थाहा थियो नि त, सबैलाई थाहा थियो नि, हामी स्कुल नजाँदा पनि थाहा थियो नि त सोसियल म्यानरको कुरा. अहिले हामी अहिले पनि पढाउनुपर्छ, सिकाउनुपर्छ क्या, मान्छेहरूले कति एउटा घरको असर गरिरहेको हुन्छ क्या, एउटा कमन सेन्स नहुँदाखेरि होइन कति असर गरिरहेको हुन्छ नि त. त्यो भएर एजुकेसन भन्ने कुरा स्कुलको मात्रै होइन, महिलाको र अन्य सामान्य व्यक्तिहरूको, हामी सबै ग्राउन्ड लेभलको मान्छेहरूको चेन्ज हुनुमा समाजको एजुकेसन भनौँ न, स्कुलको मात्रै नभएर समाजको एजुकेसन पनि हो एउटा.
1: हजुर, यो समाजमा अझै पनि विभेद छन् होइन, कति विभेद छ यो, यसलाई यो असमानता विभेदलाई हटाउन चाहिँ समुदाय स्तरबाट के गर्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई?
0: यो आर्थिकले मिलाउन सक्छ, विवेकलाई आर्थिकले मिलाउन सक्छ.
1: हजुर,
0: मेरो विचारमा चाहिँ छ नि, कति छ अहिले मैले यहाँ कुरा गरेको सुन्यो भने उहाँहरू रुनुहुन्छ होला, किनभने उहाँहरू जो मसँग रिलेसनमा हुनु एकदम कन्ट्याक्टमा हुनुहुन्छ होइन, उहाँहरूले जो विभेदहरू फेपिराख्नु भएको छ, उहाँहरूलाई हामीले त्यसरी सपोर्ट गर्ने, हामीले उहाँहरूलाई पनि थाहा छैन कि हामीले कसरी सपोर्ट गरिरहेको छौँ भने, त्यस्तो चाहिँ किसिमको हामीले भूमिका निर्वाह गरेका थियौँ कि, आर्थिकै कारणले उहाँहरूलाई दिनुभएको हो नि त. हामीले उहाँहरूलाई आर्थिक सपोर्ट गरौँ भने, शैक्षिक सपोर्ट गरौँ भने, अब जस्तै नेपालबाट बाहिर जाने बित्तिकै त जात भन्ने कुरा थियो हराउँछ नि त होइन, अर्को देश जाने बित्तिकै जात हुँदैन नि त है, अनि त्यस्तो गर्दा पनि त उहाँहरूलाई सपोर्ट हुन्छ नि, ठिक छ नि त अर्को देश पठाइदिउँ, अलिक समय त्यस्तै भनेको क्या हामीले त, हुन्छ हामी अर्को देश पठाइदिउँ त अलिक वर्ष रोजगारी गर्न, जात हराएर उहाँ फर्केर आउँदा रेस्पेक्ट भएर आउनुहुन्छ कि नस्वीकार्नुहुन्छ कि समाजले, हामीले त्यस्तो पनि सोच राखेको थियौँ कि कुनै बेला,
1: त्यही त विदेशमा कस्तो अचम्म छ कि हामीले फेरि विदेशी नागरिकसँग विवाह भयो नि केही मान्दा झन् प्राउड फिल गर्छौँ कि होइन, कस्तो अचम्मको छ कि हाम्रो चेतनाको स्तर, आफ्नै देशको फेरि अलिकति इन्टरकास्ट भयो भने नि अहिले त हल्ली यसै

0: पानीबाट मलाई छेक्नु मात्रै छ, सुरुमा कुदेर उहाँको छेउमा गएर बसेँ क्या, मलाई पानी ठुलो परिरहेको थियो नि त, जुरुक्क उठेर भित्र जानुभयो, मैले पुरै बुझेन क्या त्यतिखेर चाहिँ, अनि फर्केर आएर के भन्यो नानी कुन जातका हुने भन्नुभयो कि त्यस्तो अब यो त अब मैले एउटा कुरा न भोगे
1: होइन,
0: अनि म त कति लामो समय त डेलामा बसेँ नि त पोखरामा, कुन जातका हुने भन्नुहुन्थ्यो क्या उहाँहरूले होइन, अनि सँगै गएको साथीहरू चाहिँ जो उहाँहरूको घरबेटीसँग मिल्दोजुल्दो जात हुन्छ नि उसलाई चाहिँ अब भन्नुहुन्थ्यो क्या बस्नु
1: है, त्यस्तो थियो धेरै धेरै त्यो त्यो अवस्था त अहिले धेरै चेन्ज भएको छ,
0: अहिले त मुखले भन्न मिल्दैन डाइरेक्ट भन्नुहुन्न, तर व्यवहारमा त अझै पनि छ, अझै पनि छ व्यवहारमा चाहिँ यस्तो अब त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ,
1: त्यो बाहेक अरू त्यस्ता समस्याहरू अरू पनि भोग्नु भयो महिला भएकै कारणले हुन्छ नि,
0: महिला भएको कारणले त भोग्नु भयो होइन, भोग्दैछु भोग्नु पर्छ भविष्यमा पनि,
1: यो एकैचोटि अन्त्य त हुँदैन कि,
0: हुँदैन है एकैचोटि होइन, यो बिस्तारै पनि अझै 50 वर्ष हुँदैन भन्छु म त, 50-60 वर्ष पछाडि छौँ हामी युरोपभन्दा, इभन युरोपमै पनि 80 वर्षको मान्छेहरूको उमेरले त्यो विभेद अहिले गर्नुहुन्छ उहाँहरूले पनि, किनभने 80 वर्ष उमेरको त त्यो जमानाबाट आएको हो नि त उहाँहरू त, अहिलेको नै होइन त्यो 80 वर्ष उमेर भएकाहरूसँग अहिले यहाँको स्टुडेन्टहरूको लेभल मिल्छ क्या, सोचाइहरू मिल्छ क्या, बल्ल गर्दा अझै 50-60 वर्ष हामीले भोग्नुपर्छ,
1: भोग्नुपर्छ पक्कै पनि, यति धेरै काम गर्नु भएको छ सामाजिक क्षेत्रमा पनि हुनुहुन्छ, कहिले काहीँ नै पीडाहरूलाई यो हुन्छ नि आउँछ, तर यति नेतृत्व त गरे नि त म अगाडि बढेको हुनाले, त्यही फेरि जो अगाडि बढ्छ त्यसले भोग्ने हो कि, सामान्य व्यक्तिले फेरि यसलाई नर्मल लिदिन्छ है, हामीलाई त यस्तो सोच्छ ठिकै हो भन्छ नि होइन, हजुर दोलखा पोखरा मिलन सम्पर्क मिलन समाजको पूर्व अध्यक्ष पनि हुनुहुन्छ, यो चाहिँ कस्तो खालको संस्था,
0: फेरि समय यता गर्दा उता गर्दा रियालिटी भन्दै पर्ने, त्यहाँ पनि पूर्व अध्यक्ष महिलामा मात्रै हो, अनि त्यहाँ चाहिँ यस्तो भयो, म जतिखेर नेपाल पोखरा आएँ 57 सालतिर, यो 58 सालतिर चाहिँ यो गठन भयो रहेछ, अनि पोखरादेखि दोलखादेखि पोखरा आएर बस्नुहुने त्यहीको अग्रजहरू जो जो जति हुनुहुन्थ्यो उहाँहरूले जे जसरी कोसिस गरेर एउटा संगठित बनाउनु भयो, त्यो आवश्यक पनि थियो, किनभने हामी टाढाका हौँ, अनि यहाँ आउँदाखेरि त हामीलाई पोखराको मान्छे पोखरामा जम्मा हुँदाखेरि त दोलखाको भन्ने थियो आफ्नो जस्तो लाग्छ नि त, सबैलाई नलाग्दा मलाई लाग्थ्यो है त्यतिखेर, अनि अहिले पनि लाग्छ, अनि आफ्नो जस्तो लाग्ने एउटा संगठित भएर दोलखा कुरा गर्न पाउँदा अथवा दोलखाबाट आउने साथीहरू जो भेटघाट गर्न खोज्दै आउनुहुन्छ नि त्यो संस्था छ अरे भनेर उहाँहरूलाई सहयोग गर्नु पाउँदा एकदमै खुसी लाग्ने, अनि उहाँहरूले जसरी यो एउटा संस्था दर्ता गर्नु भएको छ त्यस पछाडि हामी कन्टिन्यू अहिलेसम्म नै छौँ, अब तुरन्तै हामी 25 वर्ष मनाउँदैछौँ यतिखेर नै यहाँ सन्दर्भ आइहाल्यो, मैले यो पनि घोषणा गरेँ, कोही दोलखाली पोखरामा हुनुहुन्छ हामीसँग सम्पर्कमा हुनुहुन्न भने पनि मैले यहीँबाट आह्वान गरेँ उहाँहरूलाई है, हामी 25 वर्ष उत्सव छिट्टै मनाउँदैछौँ, यसको संस्थाको अफिस अहिले अमृतसिंहमा छ, अनि अडतीजी हुनुहुन्छ हाम्रो क्रिस्टल बोर्डिङ स्कुलको टिचर हुनुहुन्छ, उहाँ चाहिँ भरत खड्का, अनि उहाँ अडतीजीसँग कन्ट्याक्ट गर्नुहोला, हामीलाई अरू नचिने पनि क्रिस्टल स्कुल चिन्नुहुन्छ, त्यहाँ गएर भरत खड्कालाई सोधेर भयो नि कन्ट्याक्टमा आउनु होला,
1: इच्छा कतिजना जति हुनुहुन्छ
0: हामी अहिले संस्थामै आबद्ध भएको चाहिँ त 150 मात्रै छौँ, बाँकी त अझै पनि हुनुहुन्छ होला, हामी शब्द कोसिस गरिरहेका छौँ, भेटे जति खोजेका छौँ जमा पारेका
1: छौँ,
0: उहाँहरू जे जति आउनुहुन्छ आफै खोजेर आउनुहुन्छ भने होइन उहाँहरूको लागि त उपलब्धि नै हो,
1: यो त छुट्टै आत्मीयता हुन्छ होला होइन,
0: त्यो भूगोलको नाता हुन्छ, फरक हुन्छ भूगोलको नाता हुन्छ, अनि त्यहाँभित्र पनि विविधता हुन्छ, तर पनि पोखरामा त एउटा मात्रै हो नि त संस्था भनेपछि भूगोलको नाता हुन्छ छुट्टै,
1: अनि लायन्स क्लब पोखरा गोल्डेन चौतारीको पनि पूर्व अध्यक्ष हुनुहुन्छ,
0: त्यहाँ पनि म मात्रै पूर्व अध्यक्ष महिला म मात्रै त्यहाँ पनि, त्यो मेरो भागमा यस्तो पर्दो रहेछ है,
1: तपाईँ त्यसै विषयमा वकालत गर्ने भएको भर होला कि,
0: यस्तो यस्तै पर्दो छ मेरो भागमा हो, त्यहाँ पनि म चाहिँ केही समय अघि 2021-22 त्यहाँको अध्यक्ष थिएँ, त्यतिखेर हामीले काम गर्यौँ, अहिलेसम्म पनि गरिरहेका छौँ, र यो हामी आफैले जतिखेर स्थापना भयो संस्थापक पनि म एउटै महिला थिएँ ल, त्यो त पनि, अनि संस्था जतिखेर हामीले 2009 स्थापना भएको हो, अनि 2009 स्थापना भएपछि चाहिँ मलाई पनि खासै धेरै थाहा थिएन त्यतिखेर लायन्सको बारेमा धेरै थाहा थिएन. मलाई चाहिँ के भन्नुभएको भने हाम्रो संस्थाको अध्यक्षज्यू दिनबन्धु पौडेल उहाँले चाहिँ यसरी सामाजिक काम उहाँले मलाई सानैबाट चिन्नुहुन्थ्यो अनि यसरी सामाजिक काम गर्ने मान्छे भएकोले तिम्रो चाहिँ नेचरसँग म्याच गर्छ हाम्रो संस्थामा हो भन्नुभयो. तर मलाई संस्थाको बारेमा केही पनि थाहा थिएन. ठिक छ, बुझाउन त अलिक समयको लागि त मलाई फेरि नाइ सक्दिनँ जस्तो केही कुरा पनि नलाग्यो. एकदम मूर्ख हो कि अथवा कन्फिडेन्ट हो थाहा होला है. अनि ठिक छ नि त जान्छु अलि समय एक वर्ष जति.

0: छु अनि त्यस पछाडि चित्त नबुझे फेरि फर्किउँला भनेर म आएँ अनि त्यस पछाडि त्यस्तो चित्त नबुझ्ने पनि केही भएन, फर्किनु पर्ने कारण पनि खासै केही भएन, काम गर्दै गयो। अब फुल टाइम दिनुपर्ने होइन, आफ्नो सामान्य काम भनेको त त्यही हो, फुर्सदमा जाने यसो गर्ने अनि ठिकै पनि लाग्यो। अब राम्रै गरिरहेछ, राम्रो गर्छ भनेदेखि त सबैलाई राम्रो गर्ने अवसर त छ नि, सोच त दिनु पर्छ। अनि ठिक छ, राम्रो कामको लागि त सबै जुटेको राम्रो हो नि त भन्नु। हामी अहिले संख्याहरू पनि बढ्दै गएको छ त्यसमा, त्यतिखेर हामी 25 जना थियौँ, अहिले 70 जना भएका छौँ, साथीहरू जुट्नु भएको छ। अनि झनै अब खारिँदै जाँदो रहेछ क्या, पछि पछि भएपछि इम्प्रुभ गर्दै जाने त हामीभित्र बसेर कुनै पनि ठाउँमा गएपछि एउटा नलेज त पाइहाल्छौँ नि त हामीले। मलाई त्यहाँ जाँदा के लाग्यो भने यो एक किसिमको फ्यामिली हो, हामीलाई यहाँभित्र भएको समस्याहरू डिस्कसन गरौँ होइन, अनि त्यही समाधान गरौँ। जस्तै हाम्रो घर परिवार पनि हुन्छ नि, विश्वास भन्ने कुरा हो, केही न केही विषयमा हामी फेरि छलफल गर्छौँ, फेरि कुरामा फेरि अघि बढ्छौँ है, यो यस्तै हो भन्ने स्वीकार्न लाग्यो। त्यस पछाडि चाहिँ म अहिलेसम्म कन्टिन्यू छु, मलाई
1: छुट्टै एउटा आत्मीयता होइन, परिवार जस्तै लाग्छ।
0: लाइन्सको नाता प्याजी लाइन्सको नाता हुन्छ, बढी फर्मल हुन्छ, तर म फर्मल धेरै कार्यक्रममा नभए पनि इन्फर्मल्ली चाहिँ एकदम धेरै एक्टिभ हुन्छु म। फर्मल्ली अथवा मञ्चमा जाने कुरामा छैन त्यति धेरै, तर इन्फर्मल अहिले चाहिँ जानैपर्छ, बाध्यता नै पोस्टले गर्दा जानैपर्छ भन्छ, किनभने अहिले जोन चेयर पर्सन छु, त्यसरी पनि गर्नै पर्छ अहिले चाहिँ।
1: यसरी काम गरिरहँदाखेरि तपाईँको अनुभवले जस्तै भनौँ न, हामी त नेपाल भन्ने बित्तिकै सबै किसिमको भूगोल मिसिएको ठाउँ छ नि त, तपाईँ आफैले प्रत्यक्ष देख्नुभयो दोलखाबाट यहाँ आउँदाखेरि, र काम गर्ने क्रममा आज ती ग्रास रुट एकदमै विकट क्षेत्रहरूमा पनि काम गरिरहँदा, समतामूलक समाजको त हामी कुरा गर्छौँ, समतामूलक सहयोगी र समृद्ध समाज निर्माणको लागि चाहिँ हामीले कस्तो गरिदिन्छौँ भने, योजना एउटै तरिकाले विकास गर्ने, एउटै तरिकाले योजना बनाउने, एउटै खालका कार्यक्रम सबै भूगोलमा म्याच नहुन सक्छ नि त होइन, कस्तो खालको कार्यक्रम योजनाहरू लानुपर्छ, त्यो भूगोल अनुसार फरक फरक हुनुपर्छ कि पर्दैन?
0: यो समताको कुरा गर्दा नि म एकदम ग्राउन्डमै जानुपर्दाखेरि म त्यो समाजबाटै आएको, त्यो समाजमा एकदमै एकदमै हामीलाई त्यो कुनै किसिमको समानताको पाठ पढाउनु पर्ने समाजै थिएन। हाम्रो चाहिँ सबै इक्वल, हाम्रो परिवारमा हाम्रो गाउँ ठाउँमा चाहिँ विभेद भन्ने कुरा अथवा छोरी बुहारी भन्ने कुरा यस्तो थिएन, एकदमै समतामूलक थियो त्यो ठाउँ। त्यस पछाडि त्यहाँ चाहिँ अलिकति हुनेले नहुने सहयोग गर्ने त्यो त्यो नेचर त्यो सानैबाट थियो। त्यस पछाडि आएर अहिले चाहिँ अहिलेको विकास, जब हाम्रो यो राज्यले चाहिँ विकासको मोडलहरू ल्यायो, त्यसमा चाहिँ के छ भनेदेखि राज्यले चाहिँ एउटै पोलिसी ल्याउनुहुन्छ होइन, उहाँहरूलाई चाहिँ केही कुराको पनि फरक पर्दैन कि यो ठाउँ अनुसार समस्या फरक हुन्छ, संस्था अनुसार समस्या फरक हुन्छ, अथवा त्यसरी मसिनरी हेर्ने फुर्सद कसैलाई पनि छैन कि, कसैलाई पनि छैन, इभन यही ठाउँको राज्य मात्रै नभए स्थानीय तहमा हेर्ने भए पनि त्यो त्यो हेर्ने फुर्सद कसैलाई नै छैन। यो त हरेक प्रोग्रामको हरेक व्यक्तिको हरेक ठाउँको केस छुट्टै छुट्टै हुन्छ नि त, समयअनुसार फरक फरक हुन्छ होइन, कति कुराको अपडेट भएको छैन भने अहिले हामी सबै सुन्छौँ होइन, त्यसले गर्दा गाह्रो भयो, अपडेट भएको छैन भन्छौँ नि। हरेक ठाउँमा यो पोखरामा दिने एउटा स्कुल दियो भने पोखरामा दिने बजेट र अनि उहाँ अर्को गाउँको दुर्गममा दिने बजेट एउटै हुन्छ कि, कसरी काम गर्ने र त्यो ठाउँको मान्छेले चाहिँ, अनि भन्नुहुन्छ फेरि त्यो ठाउँमा त श्रम गर्ने मान्छे कम नै हुन्छ, पोखरामा चाहिँ अथवा कुनै पनि सुविधायुक्त ठाउँमा चाहिँ हामीले स्कुलहरू बनाउँदाखेरि गाउँ गाउँमा हामीले त धेरै ठाउँमा नेपालको त 24 जिल्लामा काम गऱ्यौँ, अनि उहाँहरू भन्नुहुन्छ कि ए के अरे हाम्रो त सुविधायुक्त ठाउँ हो, हाम्रो चाहिँ श्रम गर्ने मान्छे हुँदैन, त्यही भएर हामी राम्रो बजेट लिन्छौँ होइन, गाउँमा चाहिँ श्रम गर्ने मान्छेहरू हुन्छ, उहाँले श्रम दान गर्नुहुन्छ धेरै, त्यही भएर हामी अरे भगवान्, अनि गाउँको मान्छेको श्रम फ्रीमै हुन्छ, कस्तो कुरा क्या, उहाँहरू श्रमदान गर्नुहुन्न त पैसाले सहयोग गर्नु पर्यो नि त होइन, अरू सहयोग गर्नु पऱ्यो नि त, अनि कस्तो त्यस्तो जवाफ आउँछ अरे उहाँले सोचेको हुँदैन क्या बोल्ने बेलामा, अनि जवाफ आएपछि उहाँहरू दङ्ग पर्नुहुन्छ कि, ठिक छ एउटा कुराले नभए अर्को कुराले ज्यानेस त मिलाउनु पऱ्यो नि त होइन, पछि परेको मान्छे सधैँ पछि नै पाइराख्ने कुरा हुँदैन नि त, उहाँहरूलाई झन् बढी अगाडि ल्याउनलाई अरू पोलिसीहरू ल्याउनु पर्छ नि त, यो पोलिसीमा त एकदमै एकदमै कमजोरी छ, त्यो कारणले हामीहरूको धेरै गुनासो आउने कारण त्यो हो,
1: हजुर
0: गुनासो धेरै आउँछ नि सबै ठाउँबाट, यो भन्नु त्यो भएर किनभने पोलिसीले त्यसै छ, हाम्रो गुनासो गर्न लागेको ठाउँ छ,
1: हजुर अहिले केही कोटामा भए पनि महिलाहरू देख्न सकिन्छ कि होइन, विभिन्न ठाउँमा जस्तै उपाध्यक्ष महिला पालिकामा वडामा पनि 2 जना महिला अनिवार्य गरेको हुनाले देख्न सकिन्छ, त्यो नेतृत्व तहमा महिलाहरू लाई एकदम समान तरिकाले जाने अवस्था, त्यो त अझ महिला र पुरुषमा मात्रै गऱ्यौँ, त्यहाँभित्र महिलाभित्र पनि कति विविधता छ होइन, सबै त्यो क्षेत्रलाई समेट्दै जाने त्यो अवस्था सिर्जना गर्न सकिन्छ जस्तो देख्नुहुन्छ?
0: सिर्जना गर्न सकिन्छ, तर तपाईँ हाम्रो पोलिसी नै होइन, समयले ल्याउँछ त्यो चाहिँ, किनभने पोलिसीको कुरा त मैले नगरौँ, सबैमा सबैलाई थाहा भएकै कुरा भइहाल्यो होइन। बनायो ओके उपाध्यक्ष र अध्यक्षमा त एकजना महिला है भनिदियो, तर के गर्यो सबै महिला प्रायः उपाध्यक्षमै राखिदियो होइन। त्यो पनि अब कतै न कतै कुनै न कुनै हिसाबले काहीँ न काहीँबाट त्यसरी आउनुपर्ने उहाँहरूको त्यो थियो। अनि अर्को चाहिँ पोलिसीले सहयोग गरेको कुरा चाहिँ, जस्तै एकजना चाहिँ योबाट हुनैपर्छ भनेपछि कम्तीमा पनि आफ्नै भए पनि महिला त महिला आयो, दलित त दलित आयो, कम्तीमा पनि कोही न आयो नि त त्यहाँनिर त्यो आयो। तर समयले के गर्यो भन्दा अब चाहिँ तपाईँ स्कुलहरूमा जानुभयो भने महिला टिचर धेरै देखिन्छ नि आजकल, पोलिसीले हो त होइन, समयले हो, किनभने पुरुषहरू धेरै बाहिर हिँडिसक्नु भएको छ अब होइन। हाम्रो जमानामा स्कुलमा मैले स्कुलको कुरा गरेँ, हाम्रो जमानामा छोरी मान्छे स्कुल, अहिले स्कुलहरूमा जानुभयो सरकारी स्कुलमा सरकारी कलेजमा भने महिला छात्रा पनि देखिन्छ नि त्यहाँ पनि होइन, किनभने यो समयले गर्यो नि त। त्यो भएर यो समय सँगसँगै अरूको पाला आइसकेपछि त सबैको पाला आउँदो रहेछ नि त
1: होइन,
0: हाम्रो सबैको पाला आउने रहेछ नि त।
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा के भन्नुहुन्छ?
0: थ्याङ्क यू सो मच यहाँले बोलाउनु भएकोमा। अब अन्त्यमा के भन्ने, हामी सबैजना सिन्सियर भएर काम गरौँ आफ्नो जिम्मेवारीमा होइन, जिम्मेवारी नलिउँ, लिइसकेपछि एकदम मनबाट लिउँ अनि राम्रोसँगले आफ्नो भूमिका निर्वाह गरौँ। तपाईँ हाम्रो गल्तीको कारणले, तपाईँ हाम्रो के अरे यो हेल्थ चेकराईको कारणले होइन, धेरै कुराहरू चाहिँ हामी अस्तव्यस्त भइसक्यो क्या देशमा, थुप्रै कुराहरू अस्तव्यस्त भइरहेको छ नि त। हुनुपर्छ यो, हुनुपर्छ यो, ठिक गर्न भन्छौँ हामी सबैजना अरूलाई भन्छौँ, तर आफूले चाहिँ ठिक गर्ने कुरामा आफू कतिको कहाँ त्यो हेर्दैनौँ होइन। त्यो भएर यस्तो सानोतिनो कुराहरूमा वास्ता नगर्नको कारणले चाहिँ हामी पछि परेका हौँ, र अरूको नजरमा हामी एकदमै कस्तो अनएजुकेटेड देखिने, जस्तै तेस्रो मुलुकमा गयो भने तपाईँ हाम्रो हैसियत कस्तो हुन्छ नि होइन। हामी सानोतिनो कुरामा व्यवस्था गरेर देशमै हामी यसरी हुर्केको हो नि त, यसरी नै चलेको हो नि त। हामी हाम्रो देशकै तरिकाले चल्न खोज्छौँ कि, हामी जहिले पनि हाम्रै तरिकाले चल्नु हुँदैन, ठाउँ अनुसार समय अनुसार होइन, हरेक कुरामा। अनि अर्को कुरा चाहिँ हजुरले अघिदेखि पनि भन्नुभएको थियो, हामी सबैलाई सम्मान गरौँ के अर्कालाई,
1: कस्तो
0: होइन, सबैले सबैलाई सम्मान गरौँ, कसैले कसैलाई पनि यस्तो डोमिनेट गरेन भनेदेखि चित्त दुखाइ हुँदैन, काहीँ पनि त्यो मान्छेको गुनासो गर्ने ठाउँ हुँदैन होइन। इभन मैले त मेरो साथीको बाल बालिकालाई धरि पनि तपाईँ भनेर बोल्छु कि, म मेरो उहाँहरूको आफ्नो आत्मा रेस्पेक्ट हुन्छ, बाल बालिकालाई झन् कस्तो महत्व दिनुपर्छ, कति आफूलाई कस्तो फिल हुन्छ नि, उहाँहरूले बढी फिल गर्नुहुन्छ कि हामीले भन्दा बाल बालिकाले धेरै फिल गर्नुहुन्छ कि, कति छ कि बाल बालिकामा काम गर्ने साथीहरू हुनुहुन्छ, पढाउनुहुन्छ सानो सानो बाल बालिकाहरूलाई पनि, तर हामीले देखिरहेको हुन्छौँ कि दिनभरि बच्चाहरूलाई घाममा राखेर भाषण सुनाउँछन् शीतलमा बसेर है, हामी त्यो कुरा वास्तै गर्दैनौँ नि, वास्ता गर्छौँ न। मलाई के लाग्यो भने आवाज विहीनहरू सधैँ मर्नु पर्दो रहेछ, त्यो लाग्छ, किनभने हामी पनि आवाज उठाउन सक्दैन थियो भने हामीलाई पनि बलि चढाउँथ्यो होला भन्छु कि, जति पनि बलि चढाउने जनावरहरू छन् आवाज नभएर हो नि त, ती बाल बालिकाहरूलाई उसको विषयमा बोल्दाखेरि हामीलाई के भन्थ्यो अरे, पहिला पहिला एनजिओले उचालेर बालबालिका ओभर भए भन्थ्यो कि होइन, बालबालिकाले बोल्दाखेरि ओभर हुने, खेल्दाखेरि ओभर हुने, चल्दाखेरि ओभर हुने, ठुलालाई कसले भन्ने त नि होइन, सानो बालबालिकाले एक गिलास पानी पखाउँदाखेरि उनीहरूले सघाए भोग्नुपर्ने, ठुलाले त कस्तो कस्तो गल्ती गर्छ नि झन् होइन, त्यो हामीले महसुस गर्दैनौँ क्या, यहाँ बोल्न सक्नेले चाहिँ जसो गर्ने हुन्छ भनेर जस्तो एउटा आवाजविहीनलाई त्यसरी दबाइन्छ, त्यसैले त्यो चाहिँ होइन, महसुस गर्नुपर्छ सबैको आफ्नो सम्मान हुन्छ भनेर, हामी सबैले त्यो चाहिँ गरौँ।
1: यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ,
0: थ्याङ्क यू सो मच। अनि हामीहरूलाई यसरी अवसर दिनुभयो, हजुर पनि त पुरानो हुनुहुन्छ, यतिखेरि जतिखेर खोल्नुभयो सायद त्यतिखेर हजुर नै हुनुहुन्थ्यो पहिलो है, यसरी बोल्ने अवसर पाउनु भएको छैन आफ्नो आफ्नो कुराहरू आफ्नै रेडियो छ भनेर व्यवस्था पनि हुन्छ नि त, घरको आमालाई भने जस्तै आफ्नो विचारहरू राख्ने ठाउँ पनि चाहियो नि त। ठिक छ, थ्याङ्क यू सो मच, ध्यान सम्झिनु भयो, खुसी लाग्यो, अनि अब त्यस्तो धेरै विशेषज्ञ त केही होइन, के कुरा गर्ने होला भनेर भन्दै धेरै कुरा गर्यो,
1: अनि त्यही त लगभग हामीले 35 मिनट बोल्यौँ, गोविन्दजी 35 मिनट जति हामी छलफल गर्यौँ, एकदमै सामाजिक क्षेत्र भनेपछि त्यो भित्रैदेखि लाग्ने व्यक्तित्व हुनुहुन्छ प्रिमा शेर्पा, लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीका पूर्व अध्यक्ष, दोलखा पोखरा मिलन समाजका पूर्व अध्यक्ष, त्योभन्दा नै विशेष गरेर उहाँ ग्रास रूटमा एकदमै धेरै काम गर्नुभयो, डब्लुपीए नेपाल एजुकेसनका अफिसर, एजुकेसन अफिसर हुनुहुन्छ, त्यो भित्रदेखि त्यो विभेदलाई अथवा असमानता, त्यो समाजकै महिला भनेपछि महिलामा पनि, अघि मैले भने नि महिलामा पनि फेरि त्यो विविधता छ, त्यहाँभित्र पनि धेरै खालका चुनौतीहरू महिला भएकै कारणले मैले पनि भोगेँ होइन, फेरि महिला मा पनि फेरि त्यो विविधता भएका कारणले अझ धेरै चुनौतीहरू यहाँले भोग्नु भएको छ. हाम्रा समस्याहरू, हामीले भोगेका कुराहरू यिनै हुन्. हामीलाई, मलाई पनि कहिलेकाहीँ लाग्छ कि हामीलाई दया गरेर चाहिँ ल भन्ने होइन कि हामीलाई अवसर दिए हामी जति पनि गर्न सक्छौँ. त्यो वातावरण मात्रै बन्न जरुरी छ र हरेक महिला दिदी बहिनीहरूलाई त्यो म क्षमता देख्छु उहाँहरूको. तर अवसर उसले त सक्दैन गर्दैन भनेर उहाँहरूलाई चाहिँ पछाडि पारिएको हुन्छ. त्यो खालको वातावरणको अन्त्य हुँदै सबै व्यक्तित्वहरूलाई हामीले अगाडि ल्याउन सक्यौँ भने चाहिँ समाज आफै परिवर्तन भइहाल्छ जस्तो लाग्छ. यो समयका लागि पेमाजीलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा छलफल गर्ने नै छौँ. त्यति दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66-642, 98460-41081।
4: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट्स।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की

0: छिटौ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825017014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
5: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811062983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
6: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतौल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा दुई बिन्दवासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9846059581
6: 9116015475
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9846000851

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसै ल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चेदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विषा रुसै दे कार तब खोर खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
2: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस। प्रिन्ट हाउस। प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 061576110 प्रोप्राइटर मनोज बास्तोला 98560222025 98560226110।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560228104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सर्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
4: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
6: कन्ट्याक्ट 061-55-3050 061-58-9848
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
8: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
1: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्नकै, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
0: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
3: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
4: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौ।
3: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
4: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौं।
3: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। नवलपरासीको गाउनेमा बस दुर्घटना, 6 जनाको ज्यान गयो, 10 जना घाइते। गल्छी बेत्रावती सड़कमा गाडी चल्न थाल्यो, दशैं अघि नै धुम्चेसम्म सड़क जोड्ने तयारी। कांग्रेसको 15 महाधिवेशनलाई प्रविधि मन्त्री बनाइने, तामझाम नगरिने। भरतको जन्तर मन्तरबाट 700 भन्दा बढी धेरै प्रदर्शनकारी पक्राउ। आज थोरै ठाउँका हल्कादेखि मध्यम वर्षाको सम्भावना। अब सुनौ पूरा समाचार। नवलपरासीको ताम्नेमा आज बिहान बस दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ, 10 जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार कोहलपुरबाट काठमाडौँका लागि छुटेको प्रदेश 301006K1553 नम्बरको बस आज बिहान 4:45 बजे महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दुनिया त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको हो। घाइतेलाई उद्धार गरेका आवश्यकतामा रहेको मध्यविन्दु अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएका नगरकोटको भैरी गंगा नगरपालिका तीनका 50% निर्जुङ खत्रीको मात्रै पहिचान खुलेको छ, अरू ज्यान गुमाएका 5 जनाको परिचय खुल्न बाँकी रहेको छ। यता भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण ठप्प रहेको बल्छी बेत्रावती सड़क खण्डमा गाड़ी चल्न थालेको छ। ट्र्याक खोल्ने काम सकिएसँगै हिजोदेखि यो सड़कमा गाड़ी चल्न थालेको नुवाकोटका प्रमुख जिल्लाधिकारी सोमप्रसाद रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार सड़कको ग्रेड मिलाउने र ग्राभेल ट्राक्ने प्राविधिक कामहरू बाँकी रहेको छ। केही काम बाँकी भए पनि बेत्रावतीसम्म गाड़ी सञ्चालनमा कुनै कठिनाई नरहेको उहाँको भनाइ छ। नुवाकोट रसुवा जोड्ने फलाखु खोलामा बेली ब्रिज सञ्चालनको काम पनि भइरहेको उहाँले जानकारी दिनुभयो। नुवाकोटतर्फ बेली ब्रिज निर्माणका लागि जग तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेली ब्रिजका सामाना जडान गर्ने अन्तिम तयारी शुरू भएको छ। यस्तै रचुवातर्फको बेली ब्रिजको जग निर्माण कार्य अब अन्तिम चरणमा पुगेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। नुवाकोट रसुवा सीमा क्षेत्र बेत्रावतीलाई सड़क सञ्चाल भएसँगै रसुवा सदरमुकाम धुन्चेलाई दशैं अघि नै केन्द्रीय सड़क सञ्चालमा जोड्ने तयार भएको छ। स्यापुरवेशी रसुवागढ़ी तथा टिमुरे नाका भने तत्काल केन्द्रीय सड़कमा जोड्ने समस्या छ। भदौ 10 गतेको बाढ़ीले 52 किलोमिटर लामो गल्छी बेत्रावती स्यापुरवेशी रसुवागढ़ी टिमुरे सड़क खण्डको करिब 40 किलोमिटर सड़क बगाएको छ। कांग्रेसको आइतबारदेखि हुने 15 महाधिवेशनको तयारी तीव्र भएको छ। कांग्रेस काठमाडौँ जिल्ला सभापति सब्रिज कृष्ण बानियाको संयोजकमा रहेको महाधिवेशन समूह र स्थल व्यवस्थापन समितिले खुल्ला मञ्चमा मञ्च व्यवस्थापनको कामलाई तीव्रता दिएको हो। आइतबार दिउँसो 2 बजे खुल्ला मञ्चमा उद्घाटन तथा त्यसको भोलिपदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। प्रतिनिधिको दर्ता गर्ने भर्ने पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि नै शुरू भएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीका 15 महाधिवेशन प्रविधि मन्त्री हुने जानकारी दिनुभयो। उहाँका अनुसार तामझाम हुने छैन भने प्रचार प्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गरिएको छ। महाधिवेशन स्थलको मुख्य प्रवेशद्वार बाहेक अन्य ठाउँमा प्रचार सामग्री टाँच्ने काम नगरिने पनि उहाँले बताउनु भएको छ। महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई

विद्यार्थी संगठन युवा कांग्रेस तथा नागरिक समाजका समूहहरू सहभागी भएका हुन्। आम आदमी पार्टीका केही नेता पनि पक्राउ परेको खबरमा उल्लेख छ। प्रदर्शन कार्यालय निर्वाचन आयोगको कार्यशैली र मतदाता नावली पुनरावकलन प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरूले मतदाता नावलीबाट योग्य मतदाताको नाम हटाइएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका हुन्। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गैराती लमजुङ तनहुँ सहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको छ। नौ बजेको खबर सँगको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। नवलपरासीको दाण्डेमा बस दुर्घटना, छ जनाको ज्यान गयो, दस जना घाइते। गल्छी बेत्रावती सड़कमा गाडी चल्न थाल्यो, दशैं अघि नै धुन्चेसम्म सड़क जोड्ने तयारी। कांग्रेसको पन्ध्रौं महाधिवेशनलाई प्रविधि मैत्री बनाइने, तामझाम नगरिने। भारतको जन्तर मन्तरबाट 700 भन्दा धेरै प्रदर्शनकारीहरू पक्राउ। आज पनि देशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर, साथमा रेडियो सफलताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले छ बजे खबरसँग लाउने छ। हामी छौँ सफलताको पाइलामा। अब केही विरोध भए सुन्न सक्नुहुन्छ विभिन्न गीत सङ्गीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
0: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
2: अब संसार सूचना संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
3: रेडियो सफलता 103.4 MHz।
4: सुन्न मन लाग्यो।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज।

0: सुवेदी। फोन नंबर 98460-66-642 98460-41081।
1: आयो है मासू, ताजा ताजा मासू दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्तीटु मिट शप।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
4: छेरोका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसिनेटिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस् कक्षा बाह्रको इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ डकुमेन्टेसनको नचिन्ता जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने कक्षा बाह्र पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने पाँच वर्षको ग्यापले कुनै फरक पार्ने छैन साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा चार सिद्धार्थ चोक बिजुनेस बिल्डिङको दोस्रो तला फोन नम्बर 061-571-430 98-560-85-843 सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा चार सिद्धार्थ चोक
7: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विशा रुसैले कारा तब खेर्वे खैबे बैंक छो जरियासी थेरै सेल्पीसी केवाईसी विवरण धवै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाण्डौ
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइन में अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा 5 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050707123, व्हाट्सएप नम्बर 98011707123।
2: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाउ।
3: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
2: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल अल्मुनियम मेटल उद्योग पर्सेन 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी। ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चेदेबालो क्योइमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषा रुसैले कारा तब ख्योर्बे खैबै बैंक छोजर यासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम्क लमु। कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्याण्ड मावि सँगै सञ्चालक गुरूप्रसाद बराल मोबाइल नम्बर 9840202127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काफ्ले गीत गाउनु

0: डेंगू रोग एक प्राण घातक रोग हो। यो लामखुट्टेको टोकाइबाट मानिसमा सजिलै सर्दछ।
1: डेंगू रोगबाट बच्नको लागि आफ्नो घर आँगन वरपर पानी जम्ने खाडल छ भने तुरुन्तै पुरिदिनु पर्छ।
0: घरमा पानी राम्रोसँग छोपेर राखौ।
1: घरको छेउछाउमा फोहोर नगरौ। निरन्तर सरसफाई गर्ने पानी बसालौ।
0: दुई तीन दिनको बासी पानी प्रयोग नगरौ।
1: डेंगू रोग लाग्नबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। जनहितका लागि रेडियो सफलता 103

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 98560-2325 98086-35480 साथ ही आईएलएस पीटीए का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165745668 मोबाइल नम्बर 98560-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सारा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
5: फोन नम्बर 061-587-915
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा 2 बिन्दावासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 98460-59581
6: 98161-15475
8: सफलता स्टुडियो टाइम

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641081।
2: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
4: सैलरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575 9807-15947 9507-32575।
1: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
6: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856-28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
7: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल। मोबाइल नम्बर 9840-20127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको

0: जीबी प्लस इंटरनेट सर्विस
1: अब सब को वेब सर्फर भरपर्दो विश्वास हाई स्पीड फाइबर इंटरनेट टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
0: कन्ट्याक्ट 0615530508 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पानी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
6: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 9850 9850 60127 र 9830 21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाऊ,
2: पोखरा 2 बिन्दवासिनी बस पार्क।
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 15475।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
9: Studio time.
10: It's too well known.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक्स साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-432।

0: सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ। साथै होम डेलिभरीको पनि व्यवस्था छ।
1: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
2: वेस्टर्नले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
1: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
3: कन्ट्याक्ट 0615530050, 0615589848।
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9705508 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छ नि बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिकी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5551-071, 98067-81-234, 97050-77-123, व्हाट्सएप नम्बर 98011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-79।
4: मेरी आमै नि घर बनाउन लाखौं कुरा त चढाइ पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061-5141-984, 5141-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-5251-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर।

0: 508 97 055 055 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ उद्योग।
2: रेनबो हेन्डीग्राफबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्टर्फ ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530500, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जसो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: स्टडी एब्रोड जोसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेडी ग्राहक मिथे भिथे भ्यौमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या तसिम विषा रुसै दे कार तब ख्योर भे खै भे बैंक छो जर यासी थेरे सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले तेल लगाता गान्छ।
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 0161-574-225 98560-2140 98560-2127 र 98038-2140 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ, यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: आर्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
1: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9856275909
2: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
0: कुकुरको भ्याक्सिनेसन
2: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161-544-737 मोबाइल नम्बर 9856-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में
1: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डॉक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011099 9828842020 गरीब तथा विपन्न वर्ग का बिरामीले ओडा को सिफारिश ल्याएमा निशुल्क सुविधा को समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारी द्वारा संचालित सफलता एम्बुलेन्स। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071 98-67-81-234 97-50-77-123 व्हाट्सएप नम्बर 98-11-77-123।
1: एकीकृत सेवा कार्यालय कास्कीबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधिक सम्बन्धी कागजातहरू,
0: संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
1: कम्पनी संचालक समितिको निर्णय,
0: क वा ख वर्गको बैंकबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको बैंक ग्यारेन्टी सक्कल,
1: उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि,
0: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
1: उद्योग दर्ताको निवेदन फारम ख,
0: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र 2 प्रति, पासपोर्ट साइजको फोटो,
1: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
0: मेसिन औजारको कोटेसन र स्किम,
1: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा,
0: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
1: आवश्यकता अनुसार 34% सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
0: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
1: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
0: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
1: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
0: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
1: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
0: IEIA गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँच मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा IEIA प्रतिवेदन।
1: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: ओहो, कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 58 2 51 27 014।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: छ। मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581,
0: 98161-15475।
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी। ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योमी टिबक्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषा रुसैले कार तब खोर्बे खैबे बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवर नमक लमु। कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
4: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000-1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाओ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कूल को बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 9846066642 9860 41081। मठ मंदिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9840600851।
3: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरान भइसके।
4: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 9856023461, 9826608।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 9850302325 9806535480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हेलो
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 9860309362 9560334332 खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
4: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ, बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 0165747225 9860214040 9560601127 र 9808214040 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट।

0: खाना र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
1: सम्पर्क
0: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
2: हेलो,
3: हजुर सन्चै कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
5: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
5: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061-57-9-15।
0: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050771123, व्हाट्सएप नम्बर 98011771123।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547734 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या च तसिम विषा रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवर नमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
6: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165746068 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
7: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
8: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झाल झोका अर्डर गर्न समिक्ष काठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0165419485। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0165529004। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: तपाईको गीत सुन्दा मलाई पनि एउटा गीत गाउन मन लाग्यो। मैले एउटा गीत गाउँछु, तपाईले सारङ्गी बजाउनुस् है।
1: हुन्छ बाबु, मैले सारङ्गी बजाउँछु, तपाईले गीत गाउनुस्।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93, 97659 50 960। दोस्ती टु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोच्दा हैरान भइसके।
3: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि? 0 किलोमिटर मा रहेको श्री राम नर्सरी मा अहिले नै हिँडियाल न, चिन्ता सबै हट्छ नि।
4: जापानीज दुबो, एभरग्रीन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-0698।
4: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
5: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक, मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
4: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
5: स्वर्ण बिन्दु खुवाइने मिति 2083 आश्विन 19 गते सोमबार।
4: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
5: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
4: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
5: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
5: फोन नम्बर 0161563528, मोबाइल नम्बर 98560-55528।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 61 62 983 98 55 60 52 855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयस र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज

अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97055505507 मनसरा 7 चिकन बिरयानी हजुर के सहर।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।

कसरी दिऊ? बलवान समय मेरो बस्न छैन, तर पनि दिनकिराले तिमीलाई भेट्न मन छ आज। आइसु भने पनि म अरूसँग ठिकै छ, कसैको भाग ल्याउँछु होइन भने प्रेसी।

पर्खाइमा छु प्रियतम भेट्ने दिनको, गाह्रो भाषा कटाउन यी पर्खाइका दिनहरू। आएछौ भने फर्किएर यसो रङ्गाउला, होइन भने प्रियतम तिम्रो मेरो प्रेमको कहानी बनाउला।

तिमीलाई हेरुने गर्छु भने आनन्द जस्तै गरी हुने गर्छु भने दिलकी रानी तिमीलाई भेट्न मन छ आजै आइसु भने फर्कि म अर्को साथ ठिकै छ पछि उपहार ल्याउँछु।

सपना रंगाउने जिन्दगी हाम्रो अनि सजाउने यो दिलमा तिमीलाई सकिन भने पीर नमान्नु पूरा भई भूमिका आफ्नो निभाउला आएछौ भने फर्किएर यो सुदो रंगमला होइन भने प्रियतम तिम्रो मेरो प्रेमको कहानी बनाउला।

मैसुतिम्रो जस्तो लाग्छ लाग्न त म छुटो सिक्यो बन्धन कहिले कतै नसिबमा रहेनछ भने छुट्टिने घटनालाई गर्दा गर्दै भनेछ भने नि हामीले कहिले मनमा दुखाउँ आइसु भने फर्क्यौँ अर्को साल ठिकै छ खुसीको बहार ल्याउँछु होइन भने प्रेसी

विश्वास पनि तिमीलाई नगरेको होइन। कुरिरहे प्रियतम, अझै कति कुर्नु? भेट भएपछि कुनै प्रहरमा गुनासो सबै सुनाउँदा आएछ भने फर्किएर यो सुदो रङ्गाउँला। होइन भने प्रियतम, तिम्रो मेरो प्रेमको कहाँ

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छिपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666042 98 6601

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ उद्योग।
7: रेनबो हेन्डीग्राफबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9560 27 500।

0: रोजगार कार्यालय पोखरा को सूचना
1: रोजगार दाता ले श्रम ऐन 2074 र नियमावली 2075 मा तोकी बमोजिम रोजगार समझदा गरेर मात्र श्रमिक कर्मचारी रोजगारी में राख्ने व्यवस्था मिलाऊ।
0: नेपाल सरकार द्वारा तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी पारिश्रमिक उपलब्ध प्रदान गर्ने गरी रोजगार सम्झौता गर्ने र पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य रूपमा बैंक खाता मार्फत भुक्तानी गर्ने गरौं।
1: सम्पूर्ण श्रमिक कामदारहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँ।
0: दैनिक 8 घण्टा हप्तामा 48 घण्टा भन्दा बढी समय काममा नलगाउने सो समय भन्दा बढी समय काममा लगाउनु पर्ने भएमा अतिरिक्त पारिश्रमिक दिएर दैनिक 4 घण्टा हप्तामा 24 घण्टा भन्दा बढी अतिरिक्त समय काममा नलगाउँ।
1: प्रत्येक श्रमिक कामदारलाई अनिवार्य साप्ताहिक बिदाको व्यवस्था मिलाएर मात्र कामकाजमा लगाउने गरौं।
0: कुनै पनि प्रतिष्ठानमा महिला श्रमिक कामदारलाई सूर्यास्त पछि सम्म काम लगाउनु पर्ने भएमा वासस्थान सम्म पुग्नका लागि अनिवार्य यातायातको व्यवस्था मिलाउने गरौं।
1: कुनै पनि प्रतिष्ठानले 18 वर्ष भन्दा कम उमेरका श्रमिक कामदारसँग कुनै किसिमको रोजगार सम्झौता गरी काममा नलगाऊ।
0: श्रम तथा रोजगार कार्यालय पोखरा

0: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर्ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चेदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या जतसिम विषा रुसैले कार तब खोर्बे खैबै बैंक छोजर यासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
1: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179
3: यति बेला हाम्रो स्टुडियोको घडीमा साँझको ठिक 7 बजेको छ
4: रेडियो सफलता 103.4 मेगाहर्ज

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846606642।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67 93, 97 59 50 960। दोस्ती टू मिट छ।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98 60 39 063 2, 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले त्यही लगातार गान्छ।
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुस् त भाउजू
1: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गरे भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिदैन
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चीज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कको लागि 9855335394
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ
5: अब सुन्नुहोस् यहाँका सेवाहरू यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 9811 87488
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाठक साइकल स्वास्थ्यको लागि लाभदायक छ त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन
6: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्यौमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु चेदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विषा रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फिसी केवाईसी विवरण धबै विवरण हम्क लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं
7: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधिक सम्बन्धी कागजातहरू,
2: संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
1: कम्पनी संचालक समितिको निर्णय,
2: क वा ख वर्गको बैंकबाट जारी गरिएको रु 5,00,000 बराबरको 5 वर्ष अवधिको बैंक ग्यारेन्टी सक्कल,
1: उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि,
2: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
1: उद्योग दर्ताको निवेदन फारम ख,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति, पासपोर्ट साइजको फोटो,
1: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
2: मेसिन औजारको कोटेसन र स्किम,
1: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा,
2: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
1: आवश्यकता अनुसार 74 सदियारको सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
2: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता, प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
1: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
2: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
1: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
2: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
1: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
2: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन।
1: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस,
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय, नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस,
5: कन्ट्याक्ट 0615530508 0615889848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग।
3: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौँ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौँ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौँ।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौँ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
6: श्रम तथा रोजगार कार्यालय पोखरा को सूचना।
7: रोजगार दाता ले श्रम ऐन 2074 र नियमावली 2075 मा तोकी बमोजिम रोजगार समझौता गरेर मात्र श्रमिक कर्मचारीलाई रोजगारी मा राख्ने व्यवस्था मिलाऊ।
6: नेपाल सरकार द्वारा तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी पारिश्रमिक उपलब्ध प्रदान गर्ने गरी रोजगार सम्झौता गर्ने र पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य रूपमा बैंक खाता मार्फत भुक्तानी गर्ने गरौं।
7: सम्पूर्ण श्रमिक कामदारहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँ।
6: दैनिक 8 घण्टा हप्तामा 48 घण्टा भन्दा बढी समय काममा नलगाउने सो समय भन्दा बढी समय काममा लगाउनु पर्ने भएमा अतिरिक्त पारिश्रमिक दिएर दैनिक 4 घण्टा हप्तामा 24 घण्टा भन्दा बढी अतिरिक्त समय काममा नलगाउँ।
7: प्रत्येक श्रमिक कामदारलाई अनिवार्य साप्ताहिक बिदाको व्यवस्था मिलाएर मात्र कामकाजमा लगाउने गरौं।
6: कुनै पनि प्रतिष्ठानमा महिला श्रमिक कामदारलाई सूर्यास्त पछि सम्म काम लगाउनु पर्ने भएमा वासस्थान सम्म पुग्नका लागि अनिवार्य यातायातको व्यवस्था मिलाउने गरौं।
7: कुनै पनि प्रतिष्ठानले 18 वर्ष भन्दा कम उमेरका श्रमिक कामदारसँग कुनै किसिमको रोजगार सम्झौता गरी काममा नलगाऊ।
6: श्रम तथा रोजगार कार्यालय पोखरा।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9867159947 9857325575।
4: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अरे तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
4: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय जकुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
6: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: तपाईलाई तपाईलाई आधुनिक गीत अनि तपाईलाई पप गीत तपाईलाई लोक अनि तपाईलाई हिन्दी गीत सबैका बेग्ला बेग्लै चाहना सबै विधाबाट साताभरि चर्चामा रहेका विभिन्न गीत संगीत अब कार्यक्रम सुपर हिटमा सुपर हिट अफ द वीक
3: नमस्कार कार्यक्रम सुपरहिटमा स्वागत छ म मद अधिकारी र प्राविधिकमा मलाई सपोर्ट मिलेको छ मित्र गोविन्दको जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको साप्ताहिक प्रस्तुति कार्यक्रम सुपरहिट आउने गर्छ हरेक हप्ताको शनिबार बेलुकी 8:15 बजेदेखि 9 बजेसम्म र तपाईँ हामीलाई इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर पनि सुन्न सक्नुहुनेछ कार्यक्रम सुपरहिटमा हामी विभिन्न विधाका उत्कृष्ट गीतहरू सुनाउने गर्छौं ओके अबको क्रममा पनि यो साता उत्कृष्ट सफल विविध विधाका गीतहरू सुन्नुभन्दा पहिला सुनौ गत साता उत्कृष्टमा पढ्न सफल विविध विधाका गीतहरू छोटकरीमा।

All right, so, गत साताका उत्कृष्ट गीतहरू छोटकरीमा सुनिसक्नु भएको छ. अब भने यो साता उत्कृष्टमा पर्न सफल इङ्लिस, हिन्दी, पप, नेपाली चलचित्र, आधुनिक र लोक विधाका उत्कृष्ट गीतहरू कार्यक्रम सुपर हिट्समा. सुपर हिट्स अफ द विक इङ्लिस.

0: लागे हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिज सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिज सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
5: अल राइट सो यो सर्ट कमर्सियल ब्रेक पछि पुनः स्वागत छ कार्यक्रम सुपर हिट सुन्दै हुनुहुन्छ आवाजमा म छु मधुर मेरो साथ पाला मिलिरहेको छ 103.4 MHz रेडियो सफलतामा सो सुपर हिट्समा तपाईँहरूको लागि इंग्लिश हिन्दी र पप विधाका उत्कृष्ट गीतहरू सुनाइसकेका छौ अब लागौं चलचित्र विधातर्फ सुपर हिट्स अफ द विक नेपाली चलचित्र

वेल यो साताको किस्तमा पर्न सफल विविध विधाका गीतहरू सुनाउँदा सुनाउँदै आजको एपिसोडबाट बिदा माग्ने बेला भइसकेको छ। तपाईँलाई कार्यक्रम सुपर हिट कस्तो लाग्छ? सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षामा छौ। सल्लाह सुझाव र प्रतिक्रियाका लागि तपाईँ हामीलाई 01 4552966 फोन गर्न सक्नुहुन्छ। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै अर्को हप्ता विविध विधाका उत्कृष्ट गीत लिएर आउने बाचाका साथ आजको व्यवसायबाट प्राविधिक मित्र गोविन्द सहित म मधुलाई पनि विदा दिनुहोस्। तपाईँको बाँकी पल सुखद रहोस्। शुभरात्री।

0: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब छेउमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चरेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विषा रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौं।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98560-28104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
3: अब सबैको लागि वेब सर्भर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू www.websurfer.com.mp
5: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
6: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेर न सांगलो बरु बहिनी को विवाह टेको पार्टी को जिम्मा पो कसलाई दिने होला यसो आइडिया निकाल दिनु पर्यो
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालरी दिएर राखे
2: बेला तलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै मोबाइल नम्बर 9860 28575 9860 15947 9560 32575
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या तसिम बिस्या रुसै दे कार तब खोर बे खैबे बैंक छो जर यासी थेरे सेल्फी सी केवाईसी विवरण धवै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौं
4: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
1: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9857275900

नमस्कार, कार्यक्रम पुस्तकका पानाहरू सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम पुस्तकका पानाहरू आउने गर्दछ हरेक हप्ताको शनिबार ठिक 9:15 बजेदेखि 10 बजेसम्म। कार्यक्रम पुस्तकका पानाहरूमा हामीले वाचन गरिरहेका छौं मार्क्सिम गोर्कीको आमा, रूसी साहित्यमा समाजवादी यथार्थवादका प्रवर्तक गोर्कीले आफ्नो बाल्यकालमै 10 वर्षको उमेरमा अनाथ हुन पुगेका थिए। उनले सन् 1898 पहिलो रचना संग्रह निबन्ध र कथाहरू कृति प्रकाशन गरेर लेखन यात्रा प्रारम्भ गरेका गोर्कीको आमा लगायतका कृतिहरू आजसम्म पनि विश्व साहित्यमा चर्चाको शिखरमा छन्। यो भन्दा अगाडि हामीले आमाको 7 औं श्रृंखलासम्म वाचन गरिसकेका छौं। अब आज 8 औं श्रृंखला शुरू हुन्छ। आमा पावेलसँग भेट्ने अनुमति लिन 3 पटक गइसकिन् र तीनै पटक कपाल फुलेका राता राखता गाला र बढे मानको नाक भएको राजनीतिक पुलिसको बुढो जर्नेलले बडो शिष्टतापूर्वक स्वीकार गरे, आमा एक हप्तापछि त्यसभन्दा अगाडि हुन सक्दैन, एक हप्ता पर्ख अनि विचार गरौला, अहिले बिल्कुल असम्भव छ। ऊ बिल्कुल गोलमटोल थियो र उसलाई हेरेर आमालाई पाकेको आलु बखडा याद आउँथ्यो, जुन धेरै दिनसम्म त्यसै सडेर कुहिन थालेको थियो। ऊ जहिले पनि एउटा पहेलो तीखो सिन्कोले आफ्ना साना साना सेता दाँत कुट्टाइरहेको हुन्थ्यो। उसका साना साना हरिया आँखामा उदार मुस्कुराहाट हुन्थ्यो र स्वरमा सधैँ शिष्टता र मित्रताको भावना हुन्थ्यो। बडो फलात्मी छ, आमाले उक्राइनीलाई भनिन्, सधैँ मुस्कुराइरहेको हुन्छ, किन नहुनु र? उक्राइनीले भन्यो, उनीहरू सबै फलात्मी र उदार हुन्छन्, सधैँ मुस्कुराइरहेका हुन्छन्। उनीहरू भन्छन्, यो हेर, यो मान्छे बुद्धिमान र इमान्दार छ, त्यसैले हाम्रो लागि खतरनाक पनि, लौ त चुन्ड्याइदेऊ यसलाई। उनीहरू मुस्कुराउँछन्, चुन्ड्याइदिन्छन् अनि त्यसपछि फेरि मुस्कुराउन थाल्छन्। हाम्रो घर खानतलासी लिन आउने मान्छे त त्यस्तो थिएन, आमाले ती दुईजनालाई तास्दै भनिन्, ऊ त हेर्दै चण्डाल होला जस्तो देखिन्थ्यो। उनीहरू सबै एकनाशका हुन्छन्, उनीहरू बीच मान्छे भेटाइँदैन, सब मुङ्रो जस्ता हुन्छन्, जसलाई हाम्रो टाउकोमा हिर्काउनको लागि उपयोग गरिन्छ। हामीलाई काबूमा राख्न यस्ता मान्छेको उपयोग गरिन्छ। यिनीहरू आफ्ना हाकिमहरूको सुविधा अनुसार तालिम भइसकेका छन्। यो काम किन गर्नु पर्यो भन्ने कुरा नसोधी उनीहरू जे काम अराए सब गर्न सक्छन्। अन्त्यमा गएर आमाले पावेलसँग भेट्ने अनुमति पाइन्। त्यो आइतबार उनी जेलको अफिसमा चुपचाप लागेर एउटा कुनामा बसिरहेकी थिइन्। त्यो सानो फोहोर र होचो कोठामा अरू पनि केही मान्छेहरू कैदीहरूसँग भेट्न पर्खँदै थिए। स्पष्ट थियो उनीहरू त्यहाँ भोलिपल्ट आएका होइनन्, किनभने उनीहरू एक दोस्रोलाई चिन्थे र सानो सानो स्वरले आपसमा कुरा गर्दै थिए। उनीहरूको त्यो सुस्त वार्तालापमा कुराको जाल जस्तो उनीहरूमा तासिएको भान हुन्थ्यो। सुन्नुभयो, एउटी मोटी आइमाईले भनिन्, उनको अनुहार चाउरी परेको थियो र उनको काखमा एउटा सफारी झोला थियो। आज प्रान्तकालीन प्रार्थनामा गिर्जाघरको गान मण्डलीमा नायिकीहरूले एकजना गाइने केटाको कान फाडिदिए। यी गाइने केटाहरू अब बदमाश हुन्छन्। एक प्रौढ व्यक्तिले जसले पेन्सनवाल अफिसरले वर्दी लगाएको थियो खोक्दै आफ्नो मत प्रकट गर्यो। एकजना होचोकतको खबाल्टे मान्छे जसका खुट्टा साना साना थिए, हात लामा र चिउँडो बाहिर निस्केको थियो, छिटो छिटो ओहोरदोहोर गर्दै थोत्रे उत्तेजित स्वरमा लगातार बक्दै थियो, दिन प्रतिदिन मोल बढ्दैछ, त्यसैले त मान्छेहरूले पनि मन परी गर्न थालेका छन्, कमसल गाईको मासु पनि पाउन्डको 14 कोपेक पर्न थालिसक्यो, रोटीको दाम फेरि 2.5 कोपेक पुगिसक्यो। कहिलेकाहीँ कुनै कैदी त्यहाँ पस्थ्यो, आफ्नो खैरो वर्दी र छालाको गरौं जुत्तामा उनीहरू सबै एकनाशमा देखिन्थे। त्यो अर्ध अन्धकार कोठामा पस्न साथ उनीहरू आँखा मिस्न थाले। एकजना कैदीको खुट्टामा त नेल समेत ठोकिएको थियो। जेलको वातावरणमा एउटा अनौठो शान्ति थियो र प्रत्येक काम बडो सुगम तरिकाले हुन्थ्यो। ती मानिसहरू धेरै समयदेखि यी सब कुराको अभ्यस्त भइसकेका छन् र उनीहरूले आफूलाई भाग्यको सहारामा छाडिदिएका छन् जस्तो लाग्थ्यो। केही मानिसहरू बडो धैर्यताका साथ आफ्नो सजाय काट्दै थिए, केही मान्छेहरू शिथिल भावनाले पहरा दिँदै थिए र केही अरू मान्छेहरू शिथिल नियमितता सहित कैदीहरूलाई भेट्न आउने गर्थे। आमाको हृदय अधीरताले काप्न थाल्यो। उनी चारैतिर सब कुरा ठूलो आश्चर्यसहित हेर्दै थिइन्। उनीहरूलाई यस वातावरणको वाक्क लाग्दो

0: सफलतामाथि आश्चर्य लाग्दै थियो। उनीसँग एउटी होची होची बुढिया बसेकी थिइन्। उसको अनुहार सुकेको थियो तर आँखामा अझै पनि युवावस्थाको चमक थियो। उनी आफ्नो पातलो गर्दन घुमाउँदै सबको कुरा सुनिरहेकी थिइन् र सबलाई आफ्ना अनौठो कुराको चम्काहट भएका फुर्तिला आँखाले हेर्थिन्। तपाईँ कसलाई भेट्न आउनु भएको? पेलागिया निलुम्फाले बिस्तारै सोधिन्। छोरा हो, विश्वविद्यालयमा पढ्छ, बुढियाले ठूलो स्वरले जवाफ दिन्। अनि तपाईँ नि? मेरो पनि छोरै हो, मजदूर हो। के नाम हो उसको? भ्यालासोभ। अह, कहिल्यै सुनेकी छैन। उसको बारेमा कति भो जेल परेको, सातौं हप्ता चल्दैछ। मेरो छोरो त 10 महिना भइसक्यो, बुढियाले भनिन्। उनको स्वर गर्वको झलक थियो। त्यही त बस्छु भन्छु, खबाल्ते बुढो बग्दै थियो। सहनशीलता भनेको कसैमा छैन। अब झगडिया छन्, सब कराउँछन्, मूल त्यस्तै किसिमले बढ्दैछ, यस्तै किसिमले मान्छेको मूल्य कम हुँदै गइरहेको छ। तर यी सब कुरा रोक्ने आवाज कतै सुनिन्न। बिल्कुल ठिक हो, पेन्सनवाला अफिसरले भन्यो। अब त हद भइसक्यो, अब त कुनै त्यस्तो मान्छेको जरूरत छ जसले आफ्ना कड़ा आवाजमा यी सब बकवास बन्द गर्ने आज्ञा देओस्। यी कुरा चाहिएको छ, शक्तिशाली आवाज चाहिएको छ। सब यस वार्तालापमा सम्मिलित हुन थाले, बस चर्किन थाल्यो। प्रत्येक व्यक्ति जीवन सम्बन्धी आफ्नो मन्तव्य प्रकट गर्न तत्पर थियो, तर उनीहरू सबै सानो सानो स्वरले कुरा गर्दै थिए र आमाले यी सब कुरामा आफ्नो लागि पराई भावना अनुभव गरिन्। घरमा अर्को तरिकाले कुरा गर्ने स्पष्ट सीधासँग र बढी उच्च स्वरमा। चारकुने खैरो दारी भएको मोटे पहरेदारले उनको नाम डाक्यो। टाउकोदेखि खुट्टासम्म उनलाई हेरेर फेरि साथ लग भनेर खुम्च्याउँदै बाहिर निस्क्यो। आमालाई इच्छा भयो उसलाई पछाडि एक धक्का दिउ जसले गर्दा ऊ छिटो छिटो हिँडोस्। पाबेल एउटा सानो कोठामा उभिएको थियो। ऊ हात फैलाएर मुस्कुराइरहेको थियो। आमाले हाँस्दै उसको फैलिएको हात समाइन् र छिटो छिटो आँखा छिम्काउन थालिन्। कस्तो छ छोरा, तलाई कस्तो छ? उनी भन्दै थिइन् र अरू बोल्ने कुनै शब्द भेटाइरहेकी थिइनन्। आमा न हडबडाउनुहोस् तपाईँ, पाबेलले बेसमारी उनको हात समात्दै भन्यो। म हडबडाएको छैन छोरा। ए आमा, पहरेदारले लामो सुस्केर हाल्दै भन्यो। तपाईँहरू एक दोस्रोबाट अलि टाढा उभिनुहोस्, बीचमा अलिक ठाउँ खाली राख्नुहोस्, उसले भनेर बडो जोरले हाई गर्यो। पाबेलले आमासँग उनको स्वास्थ्य बारे सोध्यो, घरको हालखबर सोध्यो। आमा छोराबाट अरू पनि प्रश्नको आशा गर्दै थिइन् र छोराको आँखामा हेर्दै थिइन्, तर त्यस उनले कुनै प्रश्न भेट्टाइनन्। पाबेल सधैँ जसो गम्भीर थियो, उसको अनुहार अझ बढी फिक्का थियो र आँखा झन् ठूला देखिएका थिए। सासाले धेरै सोधेर पठाएकी छिन्। आमाले भनिन्, पाबेलको पलक काप्यो, अनुहार कोमल भयो, ऊ मुस्कुराउन थाल्यो। आमाको हृदय तीखो पीडाले पोल्यो। कहिले छान्ने हुन् तलाई? आमाले पीडा र चिराई साथ सोधिन्। किन थुनेका होलन् तलाई? ती पर्चा त फ्याक्ट्रीमा फेरि देखा पर्न थाले। पाबेलको आँखा खुसीले चम्कियो। साँच्ची? उसले छिटो छिटो सोध्यो। यस्तो कुरा गर्न पाइन्न, पहरेदारले अल्छी स्वरमा भन्यो। तपाईँहरू घरेलु कुरा गर्न सक्नुहुन्छ के? यो घरेलु कुरा होइन र? आमाले विरोध गर्दै भनिन्। मलाई थाहा छैन, मलाई यति मात्र थाहा छ त्यस्तो कुरा गर्नुहुन्न, पहरेदारले उदासीनतापूर्वक जवाब दियो। घरेलु कुरा नै गर्नुहोस् न आमा, भन्नुहोस् घरको हालखबर कस्तो छ? पाबेलले सोध्यो। के गर्नुहुन्छ घरमा? फ्याक्ट्रीमा ती सब सामानहरू लिएर जान्छु, आमाले भनिन्। उनको आँखामा ठट्टेउला चम्काहाट थियो। एकछिन थामिएपछि उनी फेरि मुस्कुराउँदै भन्न थालिन्, उनै के बन्दाको सुप दाल तिमीलाई थाहा नै छ नि, ती सब सामानहरू जुन मरिया पकाउने गर्छिन्, अरू पनि थुप्रै कुराहरू। पाबेलले बुझिहाल्यो। उसले आफ्नो कपाल मुसार्न थाल्यो र हाँसो दबाउँदा उसको मुखाकृत विचित्र देखियो। ठिकै भयो आमा, केही काम भेटाउनु भएछ, त्यति नरमाइलो लाग्दैन होला, पाबेलले बडो प्रेमपूर्वक भन्यो। आमाले पाबेलको कस्तो मायालु स्वर पहिले कहिल्यै सुनेकी थिइनन्। फेरि पर्चा बाँडिन थालेपछि उनीहरूले मेरो पनि खान तलासी लिन थाले। आमाले अलि गर्वको भावनाले भनिन्। फेरि त्यही कुरा, पहरेदारले झर्किँदै भन्यो। भन्दैछु, यस्तो कुरा गर्नुहुन्न, उसले कुनै कुरा थाहा नपाओस् भनेर नै जेलमा राखेका हुन्। तिमी चाहिँ फेरि त्यही कुरा गर्दैछौ, गर्नुहुन्न भनेपछि त बुझ्नुपर्छ नि। छोडिदिनुहोस् आमा, साबेलले भन्यो। माथ फेरि इभानोभिस बडो फलात्मी मान्छे हुनुहुन्छ, उहाँलाई बेकारमा रिसाउन नदिनुहोस्। हामीहरू साथी हौ, आज उहाँको अकस्मात ड्युटी परेको हो, नत्र भेटको समय सायक हाकिम बस्ने गर्छन्। बेला भयो, परेदारले आफ्नो घडी हेर्दै भन्यो। लौ त आमा, धेरै धेरै धन्यवाद, पाबेलले भन्यो। तपाईँ थन्दा नलिनुहोस्, म छिट्टै छुट्छु। पाबेलले बडो प्रेमपूर्वक आमालाई अगालो मार्यो र मोही खायो। आमा दङ्ग परिन् र भावप्रिय भएर रुन थालिन्। लौ लौ हिँड, परेदारले भन्यो र उनी सँगसँगै बरन्डातिर लाग्यो। नरौ छ। छुट्छौ, अब छुट्ने छन्, यहाँ मान्छे राख्ने ठाउँ छैन। घर पुगेपछि आमाले उक्राइनीलाई सब कुरा सुनाइन्। उनी मुस्कुराउँदै थिइन्, उनका आँखी भौ अनौठो तरिकाले फड्कँदै थिए। बडो मजाले मैले उसलाई सब कुरा भनिदिए, सबै बुझ्यो पावेलले। आमाको बडो दुःखपूर्वक लामो सुस्केर हालिन्। उनले अवश्य पनि बुझेको हुनुपर्छ, नत्र किन यति माया गर्थ्यो। कहिल्यै उसले यस्तो माया देखाएको थिएन। गजबको हुनुहुन्छ आमा तपाई, उक्राइनीले हाँस्दै भन्यो। मान्छेहरू दुनियाँभरको कुरा चाहन्छन्, आमालाई चाहिँ माया पाए पुगिहाल्यो। होइन आद्रेय, तिमीले उनीहरूलाई देखेको मात्र भए, आमाले अकस्मात उत्साहित हुँदै भनिन्। मान्छेहरूलाई कस्तो बाने पर्दो रहेछ त, उनीहरूका छोराछोरीहरू खोसेर जेलमा बन्द गरिदिन्छन्, तर उनीहरूको व्यवहारबाट अन्दाजसम्म पनि लाउन सकिन्न। त्यहाँ आउँछन्, पर्खन्छन् र गफ गर्छन्। जब पढे लेखेका मान्छेहरूलाई त त्यस्तो कुराको बानी पर्छ भने तिमी हामी अनपढ मान्छेहरूबाट के आशा गर्छौ? किन र स्पष्ट कुरा छ, उक्राइनीले व्यङ्ग्यपूर्वक उत्तर दियो। उनीहरूको लागि कानून त्यति कड़ा हुँदैन जति हाम्रो लागि हुन्छ, फेरि उनीहरूलाई नै कानूनको बढ़ी खाँचो पनि छ। त्यसैले एक दुईपल्ट उनीहरूमाथि पनि कानूनको मार पर्छ भने एक दुईपल्ट नाक खुम्च्याउँछन् र त्यत्तिकै नै हो। अर्काको डण्डाबाट फन्दा आफ्नो डण्डाबाट मार खान बढ़ी सजिलो हुन्छ। एक दिन साँझ पख आमा टेबल लिएर बसेर मोजा पुनिरहेकी थिइन् र उक्राइनी चाहिँ प्राचीन रोमको दास विद्रोहको विषयमा वर्णन गरिरहेको एउटा किताब उनलाई पढेर सुनाइरहेको थियो। त्यसै बेला कसैले जोरसँग ढोका खचखच्यायो अनि उक्राइनीले ढोका खोल्ने बित्तिकै भेसो भसीको भित्र पस्यो। उसले एउटा पोको च्यापेको थियो, उसको टोपी पछिल्लोतिर ढल्केको थियो र उसका खुट्टा घुँडासम्म हिलोले पोतिएका थिए। म यही बाटो भएर आउँदै थिएँ, बत्ती बलिरहेको देखेर भेटघाट पर्न पसेको मसिता जेलबाट आउँदैछु, उसले अनौठो स्वरमा भन्यो। अनि पेलागिया निलोभोनसिता जो हात मिलाउँदै भन्यो, पावेलले तपाईलाई प्रणाम सुनाइदिन भनेको छ। ऊ हिचकिचाउँदै मेचमा बसेर आफ्नो उदास एवं संकालो दृष्टिले चारैतिर हेर्न थाल्यो। आमा उसलाई मन पराउँदिनथिन्, उसको पुरै खौरिएको टेढो मेढो टाउकामा र उसका ससाना आँखामा सधैँ कुनै त्यस्तो कुरा भेटाउँथिन् जसबाट उसलाई डर लाग्दो। तर आज उसलाई देखेर आमा खुसी थिइन् र मुस्कुराउँदै बडो प्रेमपूर्वक उसँग कुरा गर्न थालिन्। कति दुब्लाएछौ तिमी हँ आद्रे, उसलाई चिया बनाइदिनु पर्यो, मैले सामो भार बसालिसके आमा। भान्सा कोठाबाट उक्राइनीले आवाज आयो, सुनाउ न त कस्तो छ पावेललाई, तिमीलाई मात्र छोडे कि अरू पनि कोही छुटे? निको नाइटले टाउको झुकाउँदै जवाफ दियो, पावेल त बडो धैर्य साथ पर्खेर बसेको छ, म बाहेक अरू कोही छुटेका छैनन्। उसले आँखा उठाएर आमातिर हेरेर बिस्तारै भन्यो, मैले उनीहरूलाई भने या त मलाई छाडिदेऊ या त म कसैलाई मारिदिन्छु र आफै पनि आत्महत्या गर्छु। त्यसपछि उनीहरूले मलाई छाडिदिए ए, आमाले भनिन् र अकस्मात पछि सरिन्। निकोलाइनका ससाना आँखा तीखा जुत्न साथ आमाले झुकाइन्। फियोदोर मर्जिनलाई कस्तो छ नि, उक्राइनीले भान्सा कोठाबाट सुलो स्वरले सोध्यो। अरू पनि कविता लेख्ने गर्छ? लेख्छ। म बुझ्दिन यो रोग, निकोलाइनले टाउको हल्लाउँदै जवाफ दियो। ऊ के आफूलाई सुगा ठान्छ कि क्या हो, पिजरामा बन्द गरिदिए पनि गाउन छोड्दैन। एउटा कुरा पनि पक्का हो, म घर जान चाहन्न। घर गएर गर्छौ के, आमाले विचार मग्न हुँदै भनिन्। खाली घर चिसो, सब कुरा चारोले कठ्याङ दिएको। उसले केही जवाफ दिएन, खाली आँखा खुम्च्याएर हेरिरह्यो। अन्त्यमा उसले खल्तीबाट चुरोट बट्टा निकालेर एउटा चुरोट सैकायो। आफ्नो मुख अगाडिको धुवातिर हेर्दै रिसाहा कुकुर जस्तो बर्जिन थाल्यो। हो, मलाई पनि यस्तै लाग्छ, त्यहाँ सब कुरा निर्जीव होला, उसले भन्यो। जताततै चारोले कठ्याङ्ग्रिएका साङ्लाहरू मरिरहेका होलन्, मुसाहरू पनि कठ्याङ्ग्रिएका होलन्। पेलागिया निलोम्फा, के आज राति म तपाईँका बास बस्न सक्छु, उसले आमातिर नहेरिकनै थोत्रे स्वरमा सोध्यो। अवश्य, किन नहुनु र बाबु, आमाले तुरन्त जवाफ दिन्। तर किन हो कुन्नी, उसँग बस्न आमालाई असजिलो लागिरहेको थियो। अचेल त छोराछोरीलाई आफ्ना आमा बाबु देखेर लाज लाग्न थालिसकेको छ। के भनेको तिमीले यस्तो, आमाले छस्किँदै भनिन्। उसले आमातिर हेरेर आँखा बन्द गर्यो। अब उसको छ्याक्टे अनुहार बिल्कुल अन्धो जस्तो लाग्थ्यो। हो, छोराछोरीलाई आफ्ना आमा बाबु देखेर लाज लाग्न थालिसकेको छ, उसले लामो सास फेर्दै भन्यो। पावेललाई तपाईंलाई देखेर कहिल्यै लाज लाग्दैन, तर मलाई आफ्नो बाबु देखेर लाज लाग्छ। म अब कहिल्यै त्यो घर बाहिर टेक्दिन, न त मेरो कुनै बाबु छ, न घर नै। जेल नपरेको भए अहिलेसम्म साइबेरिया पुगिसक्थे होला। त्यहाँ निर्वासित मान्छेहरू छुटाउँथे होला, उनीहरूलाई भाग्न मद्दत गर्थे होला। आमाको संवेदनशील हृदयले बुझ्थ्यो उनीकै व्यथित छ, तर आमालाई उसप्रति सहानुभूति थिएन। हो, यदि तिमीलाई यस्तो लाग्छ भने जानै राम्रो, आमाले भनिन्। उनी चुप लागेर उसको चित्त दुखाउन चाहन्नथिन्। आद्रेय भान्सा कोठाबाट निस्क्यो। के भाषण छाँदैछ सा? उसले हाँस्दै सोध्यो। आमाले उठ्दै भनिन्, जान्छु, खानेकुराको बन्दोबस्त गर्छु। भेसो भसिकोपले बडो ध्यानले उक्राइनीलाई हेरेर अचानक भन्यो, मलाई लाग्छ केही मान्छेहरूलाई मारिहाल्नुपर्छ। के रे, के काम? उक्राइनीले सोध्यो। उनीहरूको अस्तित्व मेट्न अग्लो र दुब्लो पातलो उक्राइनी कोठाको बीचमा उभिरहेको थियो। उसले दुवै हात खल्तीमा खुसारेको थियो। चुरोटको धुवाको बादलमा घेरिएको मेन्चमा बसिरहेको भेसो भसिकोपलाई एकटकले हेर्दै ऊ कुर्कुच्चोमा टेकेर हल्लिँदै थियो। भेसो भसिकोपको फिक्का अनुहारमा कहिले काहीँ रातो टाटो देखा पर्थ्यो। हेर न, त्यो इसाई गोर्बोस हो। गोर्बोसको म कुन दिन टाउको फोडिदिन्छु। किन? त्यो चुक्ली बाज र जासुस हो। मेरा बाबुलाई बिगार्ने मान्छेहरू मध्ये ऊ पनि एक हो। उसैले गर्दा मेरो बाबु अब जासुस बन्न तयार छन्। भेसो भसिकोपले आद्रेयतिर हेर्दै भन्यो। उसको अनुहारमा गम्भीरता र विदेशको भावना थियो। ए, कुरा त्यसो पो रहेछ, उक्राइनीले भन्यो। तर कसले यसको लागि तिमीलाई दोषी ठहराएको छ र? हुन सक्छ केही बेकुफहरूले मात्र। समझदार र बेकुफ सब एकै नाचका हुन्छन्, निकोलाइनले टिपी काप्दै भन्यो। तिमी र पाबेल नै हेरत्न, तिमीहरू दुवैजना समझदार छौ, तर के म तिमीहरूको लागि यस्तै हुँ जस्तो फ्योदोर मर्जिन अथवा सामूहिक लोप छ? अथवा तिमीहरू एक दोस्रोको लागि छौ? ढाँट्ने जरूरत छैन, जे भए पनि म विश्वास गर्दिन तिमीहरू सबै मबाट टाढा टाढा रहन्छौ, मसँग हेलमेल गर्न चाहन्नौ। निकोलाई, अहिले तिम्रो आत्मा दुखी छ, उक्राइनीले उसको छेउमा बस्दै कोमल स्वरले भन्यो। हो, मेरो आत्मा दुखी छ, तर तिमीहरूको आत्मा पनि कम दुखी छैन। खालि फरक के छ भने तिमीहरूलाई आफ्नो दुःख मेरो भन्दा माथिल्लो तहमा लाग्छ। म भन्छु हामी सबै एक दोस्रोसँग कुकुर जस्तो व्यवहार गर्छौ, के तिमी सहमत छैनौ? तिम्रो अर्को विचार छ कि? उसले आद्रेयको अनुहारमा आफ्नो तीखो दृष्टि गाड्यो र मुख खोलेर उसको उत्तरको प्रतीक्षा गर्न थाल्यो। उसको छ्याकटे अनुहार बदलिएन, तर कुनै तातो कुराले पोले जस्तो ओठ फरफराउँदै थियो। म केही भन्न सक्दिन, उक्राइनीले भेसो भसिकोपको द्वेषपूर्ण अनुहारमा प्रेमपूर्वक हेर्दै उदास मुस्कुराहाट सहित जवाफ दियो। मलाई थाहा छ, जब मान्छेको हृदयमा खाउहरू चर्किन थाल्छन् त्यसबेला उसँग बहस गर्नु उसलाई बढ़ी कष्ट दिनु मात्र हुन्छ। मलाई यो कुरा थाहा छ भाइ, मसँग बस गर्नु बेकार छ, मलाई बस गर्न आउँदैन, निकोलाइटले टाउको झुक्काउँदै अस्पष्ट स्वरले भन्यो। मलाई लाग्छ, उक्राइनीले आफ्नो कुरा जारी राख्यो, हामी मध्ये हरेक व्यक्ति नाङ्गा खुट्टा काँडै काँडाले भरिएको बाटोमा हिँडेको छ र प्रत्येक व्यक्ति अहिले तिमी जस्तै व्यथाले छटपटिएको छ। मलाई सम्झाउनु बेकार छ, फेसो भसिकोपले बिस्तारै भन्यो। अहिले मेरो आत्मा खुङखार प्वासो जस्तो चिल्लाउँदैछ, म तिमीलाई सम्झाउन पनि चाहन्न। यति मात्र भन्न चाहन्छु, तिम्रो यो व्यथा निको हुनेछ, हुन सक्छ पुरै होइन तर निको हुनेछ। ऊ फिसिक्क हाँस्यो र निकोलाइनको काँधमा थाप मार्दै भन्यो, यो त केटाकेटीको रोग जस्तै हो, जस्तो दादुरा हुन्छ। हामी सबैलाई कुनै न कुनै दिन बलियो रोग लागिहाल्छ। यो जो बलियो छन् उनीहरू कम बिरामी पर्छन्, जो कमजोर छन् उनीहरूलाई यस रोगले नराम्ररी सताएको छ। यो रोग हामीलाई त्यही बेला लाग्छ जब हामी आफूलाई चिन्न थाल्छौ, तर त्यस बेला न हामीले जिन्दगी नै राम्ररी देखिसकेका हुन्छौ, न त जीवनमा आफ्नो ठाउँ नै ठम्म्याइसकेका हुन्छौ। त्यस बेला तिमीलाई लाग्छ पृथ्वीमा तिमी एकजना मात्र साधु छौ र अरू सब तिम्रोलाई मिल्न चाहन्छन्। तर समय बित्दै गएपछि तिमी बुझ्न थाल्छौ, तिम्रो आत्मामा जुन दीप बल्दैछ अरू धेरैको आत्मामा पनि त्यही दीप बल्दैछ। र जब तिमी यो कुरा बुझ्न थाल्छौ तब तिम्रो आत्मा शान्त हुन थाल्छ, तब तिमीलाई लाज लाग्न थाल्छ किन चाडको बेला मैले आफ्नो सानो घण्टी बजाउँदै हिँडे कसले सुनेछ र मेरो घण्टीको आवाज? तर पनि गएर तिमीले देख्नेछौ तिम्रो यो घण्टीको सानो आवाज ती अनगिन्ती घण्टीहरूको आवाज मध्ये एक हो। अवश्य एक्लो घण्टी बजाउने हो भने कुनै ठूलो पुरानो घण्टाले तिम्रो घण्टीको आवाज डुबाइदिनेछ, जसरी झिङ्गो तेलमा डुब्छ। तिमीले बुझ्यौ म के भन्न खोजिरहेको छु? हुन सक्छ बुझ्दैछु, निकोलाइटले टाउको हल्लाउँदै जवाफ दियो। तर मलाई कुनै पनि कुराको विश्वास लाग्दैन, उक्राइनी हाँस्यो, उभियो र यताउति हिँड्न थाल्यो। कुनै जमानामा म पनि विश्वास गर्दिनथे, बुझ्यौ, तिम्रो खाल्टामा परेको हात्तीले किन र तिम्रो अनुहारले यही भन्छ? अचानक फेसो फसेको मुख बाङ्गाउँदै बडो जोरले हाँस्न थाल्यो। किन के भयो? उसको सामुन्ने रोकिएर उक्राइनीले आश्चर्यपूर्वक सोध्यो। म सोच्दै थिएँ कस्तो उल्लु होला त्यो मान्छे जसले तिम्रो चित्त दुखाउँछ। निकोलाइनले जवाफ दियो। कस्तो चित्त दुखाउँछ र? कुमहर लाउँदै उक्राइनीले भन्यो। त्यो त मलाई थाहा छैन। फेसो फसिकोपले ठट्यौला तरिकाले मुस्कुराउँदै भन्यो। म यति मात्र भन्न चाहन्छु, कसैले तिम्रो चित्त दुखायो भने पछि गएर उसलाई बडो पछुतो लाग्नेछ। ए कुरा यस्तो पो रहेछ, उक्राइनीले हाँस्दै भन्यो। आदै आमाले भान्सा कोठाबाट डाकिन्। आदै कोठाबाट बाहिर निस्क्यो। कोठामा एक्लै परेपछि फेसो कसिभोबले चारैतिर हेर्यो अनि एउटा खुट्टा फैलायो, पिडौलो छाम्न थाल्यो। उसले छालाको बुट लगाएको थियो। त्यसपछि आफ्नो मोटो हात उठाएर आफ्नो हत्केला र ससाना औंला ध्यानपूर्वक हेर्न थाल्यो। उसका औंलाहरू ससाना पहेला रौंले ढाकिएका थिए। उसले छर्किँदै हात हल्लाएर उभियो। आत्रेय सामो भार लिएर कोठाभित्र पस्दा निकोलाई एना अगाडि उभिएको थियो। धेरै दिनपछि म आफ्नो अनुहार देख्दैछु, उसले भन्यो र फेरि मुख बङ्गाउँदै मुस्कुराउन थाल्यो। कस्तो घिनलाग्दो अनुहार ह, किन तिमीलाई आफ्नो अनुहारको यस्तो माया नि? आत्रेयले उत्सुकतापूर्वक उसतिर हेर्दै सोध्यो। सासा भन्थिन् मान्छेको अनुहारमा उसको आत्मा प्रतिबिम्ब हुन्छ, सब बबकास हो। उक्राइनीले ठूलो स्वरमा भन्यो। सासाको आफ्नै नाक चिलको ठुटो जस्तो चुच्चो छ, गालाका हात चक्कुको धार जस्ता छन्, तर उसको आत्मा चाहिँ ताराको जस्तो चम्किलो छ। निकोलाइनले आत्रेयलाई हेर्यो र बिस्तारै हाँस्यो। सब चिया पिउन बसे। निकोलाइनले एउटा ठूलो आलु टिप्यो, एक टुक्रा रोटीमा नुन छर्केर बिस्तारै खान थाल्यो। बकुल्लाले माछानीले जस्तै ऊ खाना निल्दै थियो। यहाँ हाल खबर के छ नि? उसले खाना चपाउँदै सोध्यो। जब आद्रेयले रमाउँदै उसलाई कारखानामा कसरी प्रचार कार्य बढ्दैछ भन्ने पूरा विवरण सुनायो, ऊ फेरि उदास भयो। सब काम ढिलो हुँदैछ, एकदमै ढिलो, छिटो गर्नुपर्छ हामीले आफ्नो काम। आमाले उसतिर हेरिन्। उसको हृदयमा यस व्यक्तिप्रति फेरि विदेश भावना चल्मलायो। जिन्दगी कोर्राले हिर्काउँदै दौड़ाउने कुनै खोडा त होइन, आत्रेयले भन्यो। निकोलाइनले चित्तीपूर्वक आफ्नो टाउको हल्लायो। एकदम ढिलो हुँदैछ, मसँग त्यति धैर्य छैन, के गर्ने हो मैले? उसले लाचारीपूर्वक उक्राइनीको अनुहारतिर हेर्दै उत्तरको प्रतीक्षा गर्न थाल्यो। अहिले हामीले अरूलाई पढ़ाउनु पर्छ र आफैले पनि पढ्नुपर्छ, यही हो अहिले हाम्रो काम, आत्रेयले टाउको झुकाउँदै भन्यो। भेसो भसी कोपले सोध्यो, अनि कहिले फिर्ने हो त? त्यतिन्जेल हामीले धेरै पल्ट मार खाइसक्नेछौ, त्यो कुरा मलाई राम्ररी थाहा छ, उक्राइनीले मुस्कुराउँदै भन्यो। कहिले हामी लड़ाईको मैदानमा उत्रन्छौ खोइ थाहा छैन, मलाई लाग्छ सबैभन्दा पहिले आफ्नो दिमाग भर्नुपर्छ, त्यसपछि मात्र हतियार समाउनुपर्छ। निकोलाइनले फेरि खाना शुरू गर्यो। आमा चुपचापसँग उसको चौरा अनुहारमा हेरिरहेकी थिइन्। उनी उसको अनुहारमा कुनै त्यस्तो कुरा खोज्दै थिइन् जसले आफ्नो हृदयबाट यो अग्लो तगडा शरीर भएको व्यक्तिप्रति भएको नराम्रो भावना हटाउन सकोस्। उसको तीखो दृष्टि आमामाथि पर्न साथ आमाका आँखी भौं काम्न थाले। आद्रेय पिचेन थियो। ऊ बीच बीचमा हाँस्दै ठूलठूलो स्वरले कुरा गर्थ्यो अनि अकस्मात चुप लाग्थ्यो र सिटी बजाउन थाल्थ्यो। आमाले बुझिन् किन आद्रेय त्यति चिन्तित छ। निकोलाइन आफ्नै विचारमा डुबेको थियो र आद्रेयले कुनै पनि कुरा सोद्धा छिटो जवाब दिन्थ्यो र फेरि चुप लाग्थ्यो। त्यो सानो कोठामा आमा र आद्रेय दुवै निस्सासिन थाले। त्यहाँको वातावरण दुवैका लागि असह्य हुँदै गयो। कहिले आमा त कहिले आद्रेय दुवै पालैसँग पाहुनातिर हेर्थे। अन्त्यमा निकोलाई उठ्यो र भन्यो, म त अब सुत्न जान्छु, जेलमा बस्दा बस्दा पागल भइसकेको छु, अचानक छोडिदिएर म निस्के, धेरै थाकेको छु। ऊ भान्सा कोठातिर लाग्यो र एकछिन अल्म लिएपछि अकस्मात मरे जस्तो शान्त भयो। आमाले कान थापेर सुनिन् तर कुनै आवाज सुनिएन। कुनै डरलाग्दो कुरा सोच्दैछ ऊ। आमाले बिस्तारै आत्रेयलाई भनिन्, बडो बाउटे ठिटो छ। उक्राइनीले आफ्नो सहमति जनाउँदै भन्यो, तर ठिक हुन्छ, कुनै जमानामा म पनि त्यस्तै थिएँ, हृदयमा ज्योति बल्नुभन्दा अगाडि निकै धुवा निस्कन्छ। आमा जानुस् सुत्नुस्, म एकछिन पढ्छु। उनी एउटा कुनातिर लागिन् जहाँ सुती कपडाको पर्दा पछाडि एउटा खाट राखिएको थियो। टेबुल अगाडि बसेर पढ़िरहेको आत्रेयले धेरै बेरसम्म आमाले लामो सास फेर्दै प्रार्थना गरिरहेको आवाज सुनिरह्यो। छिटो छिटो आफ्नो किताबको पाना पल्टाउँदै उत्तेजित हुँदै आफ्नो निधार पुस्थ्यो। आफ्ना लामा लामा औंलाले चुङ्गा मुसार्थ्यो र खुट्टा हल्लाउँथ्यो। घडी टिक टिक गर्दै थियो। ख्याल बाहिरबाट हावाको स्वा स्वा आवाज आउँदै थियो। हे ईश्वर, आमाको मसिनो स्वर सुनियो। दुनियाँमा जति मान्छे छन् सबलाई पिर्छ आखिर सुखी छ त सुखी मान्छेहरू पनि छन् आमा आद्रेले भन्यो छिट्टै थुप्रै मान्छे सुखी हुनेछन् जीवन गति छिटो छिटो चल्दै थियो कोलाहलपूर्ण दिनहरू एकपछि अर्को गर्दै बित्दै थिए प्रत्येक दिन कुनै न कुनै नयाँ घटना हुन्थ्यो तर अब यी घटनाहरूले आमालाई आतंकित तुल्याउँदैनथ्यो उनको घरमा अपरिचित व्यक्तिहरूको आगमन बढ्न थाल्यो उनीहरू साँझ पख आउँथे र आद्रेसँग खस्याङ खुसुङ गर्दै कुरा गर्थे अनि राति अबेरासम्म आफ्नो कोटको कलर उठाएर टोपीले निधार बन्द गरेर चुपचाप अध्यारोमा बिलाउँथे आमा उनीहरू मध्ये प्रत्येकको हृदयमा तबेको उत्तेजनाको आवाज पाउँथिन् यस्तो लाग्थ्यो उनीहरू मध्ये प्रत्येक गाउन र हाँस्न चाहन्थ्यो तर उनीहरूसँग यसको लागि समय थिएन उनीहरू सधैँ हतारिन्थे उनीहरू मध्ये कुनै गम्भीर र व्यङ्ग्य स्वभावका हुन्थे कुनै प्रसन्न र जवानीको उल्लासले भरिएका हुन्थे त्यहाँ पनि हुन्थे जो अति शान्त र विचारशील देखिन्थे तर आमा देख्दैनथिन् उनीहरू सबैमा एउटै विश्वास र लगन छ हुन त प्रत्येकको अनुहार एक दोस्रोबाट फरक थियो तर आमालाई लाग्थ्यो उनीहरू सबैको अनुहार मिलेर एउटा अनुहारमा परिणत भएको थियो जुन एम माउस जाँदा इसाम शिवको अनुहारसँग मिल्दोजुल्दो थियो ती दुब्ला पातला अनुहारमा शान्त र दीर्णताको भावना हुन्थ्यो ती काला काला स्वच्छ आँखाहरूमा कोमलताको साथसाथै कठोरताको भावना मिसिएको थियो आमाले उनीहरूलाई भनिन् गनिन् र आफ्नो कल्पनामा उनीहरूलाई पाबेलको वरिपरि जम्मा पारिन् जसले गर्दा शत्रुहरूले त्यस भीड़मा पाबेललाई नभेट्टाउन् एक दिन शहरबाट एउटी घुङ्ग्रिएको कपाल भएकी चञ्चल केटी आद्रियाको लागि एउटा पोको लिएर आइपुगिन् फर्कदै उनले आफ्नो चम्कदा आँखाले आमालाई हेरिन् र भनिन् लौ त कमरेड नमस्कार नमस्कार आमाले जबरजस्ती आफ्नो मुस्कुरा हात रोक्दै जवाफ दिन् केहीलाई थोकासम्म पुर्याएर आएपछि आमा छ्याल अगाडि उभिएर र आफ्ना ससाना फुर्तिला पाइला चाल्दै सड़कमा हिँडिरहेकी आफ्नै त्यस कमरेडलाई हेरेर मुस्कुराउन थालिन् उनी वसन्तको फूल जस्तै निर्मल र पुतली जस्तै निर्मल अनि पुतली जस्तै चञ्चल थिइन् कमरेड केटीको आकृति आँखाले नदेखिने भइसकेपछि आमा बडबडाइन् प्यारी बच्ची ईश्वरले तलाई त्यस्तो सच्चा जीवनसाथी दिउन् जसले जीवनभर तेरो साथ दिन सकोस् शहरबाट आउने ती सबै व्यक्तिहरूमा उनी कुनै त्यस्तो कुरा भेट्टाउँथिन् जुन केटाकेटीसँग धेरै मिल्दोजुल्दो थियो र यो कुरा देखेर आमा मनमनै बडो गर्वसाथ मुस्कुराउँथिन् तर उनको अटल विश्वासले उनको हृदय प्रभावित हुन्थ्यो र उनी एक सुखद आश्चर्य अनुभव गर्थिन् दिन प्रतिदिन उनीहरूको लगन तिनको लागि आधिकारिक स्पष्ट हुन थाल्यो न्यायको विजय सम्बन्धी उनीहरूको सपनाले उनको हृदय पनि न्यानो पार्थ्यो र प्रफुल्लित हुन्थ्यो तर किन हो जब उनीहरूको कुरा सुन्थिन् उदास भएर लामो सुस्केर हाल्थिन् उनीहरूको सरलता र आफ्नो सुख सम्बन्धी प्रत्येक कुराप्रति उनीहरूको सराहनीय उदासीनताले उनी विशेष रूपमा प्रभावित थिइन् जीवनबारे उनीहरू जे कुरा गर्थे त्यसमा उनले धेरै कुरा बुझ्न थालेकी थिइन् तिनलाई लाग्थ्यो उनीहरूले मानिसको विपदको वास्तविकता स्रोत पत्ता लगाएका छन् र उनले उनीहरूको अधिकांश विचार स्वीकार गर्न थालेकी थिइन् तर उनीहरू जीवनलाई नयाँ तरिकाले ढाल्न सफल हुनेछन् अथवा समस्त श्रमिक जनतालाई आफूले बालेको ज्योति वरिपरि एकबद्ध गर्न सक्नेछन् भन्ने कुरामा चाहिँ उनको हृदयले विश्वास गर्न सकेको थिएन प्रत्येक व्यक्तिलाई यही चिन्ता थियो कसरी आज पेट फर्ने हो कोही पनि यो प्रश्न भोलिको लागि पर सार्न तयार थिएन एकदम थोरै मान्छे त्यो लामो र दुर्गम बाटामा हिँड्न तयार हुनेछन् थोरै नै मान्छेमा त्यस मार्गमा अन्त्यमा मानवता भातृत्वको राज्य सम्बन्धी त्यो भव्य कल्पना गर्ने शक्ति हुन्छ त्यसैले उनी ती सब भलात्मी मान्छेहरूलाई उनीहरूको दाढी र पौड अनुहारको विपरीत जुन अक्षरको थकाईको लप्त हुन्थे केटाकेटी नै ठान्थिन् विचाराहरू केटाकेटीहरू उनीहरू टाउको हल्लाउँदै मनमनै सोच्थिन् तर उनीहरू सबै अहिले इमान्दार कम्पित र विवेकशील जीवन बिताउँदै थिए उनीहरू अर्काको भलाइको कुरा गर्थे र आफूले जानेको कुरा अर्कालाई सिकाउँथे आफूबारे अलिकति पनि विचार गर्दैनथे उनले बुझ्न थालेकी थिइन् कि आफ्ना अनगिन्ती खतराहरूको विपरीत यस्तो जीवनलाई प्रेम गर्न सकिन्छ र लामो सुस्केर हाल्दै आफ्नो त्यो पुरानो जीवन सम्झिन्थिन् जुन उनलाई एक अध्ययारो गल्ली जस्तो लाग्थ्यो यस नयाँ जीवनको लागि उनको पनि महत्व छ भन्ने कुरा उनले विस्तारै बुझ्न थालिन् कसैलाई उनको जरूरत छैन तर अब आमाले यो कुरा स्पष्ट रूपमा देख्न थालेकी थिइन् धेरैलाई उनको जरूरत छ र यो एक नयाँ सुखद अनुभूति थियो अब उनी गर्वले आफ्नो शिर ठाडो पार्न सक्थिन् आमा सब नियमित रूपमा पर्चाहरू लिएर फ्याक्ट्री जाने गर्थिन्। उनी त्यो आफ्नै काम ठान्थिन्। पुलिसलाई पनि आमालाई देख्ने बित्तिकै परिसकेको थियो र उनीहरू उनको वास्ता गर्दैनथे। धेरै पल्ट उनीहरूले उनको तलासी पनि लिए तर सधैं पर्चाहरू बाँडिएको। भोलिपल्ट जब उनीसँग लुकाउने केही कुरा हुँदैनथ्यो, आमा जाना जानी पालेहरू र जासुसहरूको मनमा शंका पैदा गर्थिन्। उनीहरू उनको तलासी लिन्थे र उनी क्रोधित हुँदै आफ्नो यस अपमान प्रति बनावटी रोष प्रकट गर्थिन्। उनीहरूलाई बेकुफ बनाइसकेपछि उनी आफ्नो समझदारीमाथि गर्व गर्दै त्यहाँबाट हिँड्थिन्। उनलाई यस खेलमा बडो मजा आउँथ्यो। भेसो भसिकोपले फ्याक्ट्रीमा काम पाएन। उसले एकजना काठबेसी मान्छे कहाँ 70 फ्ल्याक र दाउराहरू ओसार्ने काम पायो। आमा अक्सर उसलाई काठले टम्म भरिएको गाडा दिएर गइरहेको देखिन्। शुरूमा दुई काला च्वासे घोडाहरू देखा पर्थे, जसका खुट्टाहरू बोसले कसिरहेका हुन्थे। थकाईले चूर भएका यी घोडाहरूको टाउकोमा कामिरहेको हुन्थे। उनीहरू आफ्ना निरस व्यतीत आँखा छिम्काइरहेका हुन्थे। घोडाहरूको पछाडि भिजेको काठको खटखटाउँदो ठूलो भारी अथवा फ्ल्याकहरूको खाट हुन्थ्यो, जुन हल्लदा निकै ठूलो खटखट आवाज निस्कन्थ्यो। लगाम ढिला गरेर निकोलाई घोडाहरू सँगसँगै हिँडिरहेको हुन्थ्यो। मैलो फाटेको लुगा, भत्ता बुट, पछिल्तिर ठल्केको टोपी, ऊ कति कुरूप र भत्ता देखिन्थ्यो भने भर्खरै जमिनबाट उखेलेको रूखको टुटा जस्तो जाग्थ्यो। हिँड्दा उसका आँखा जमिनमा गाडिएका हुन्थे र टाउको पनि झुमिरहेको हुन्थ्यो। उसका गोडाहरू अर्को दिशाबाट आइरहेका मानिसहरू अथवा गाडाहरूसँग जुत्थे। वरिपरि भीड़ जम्मा हुन्थ्यो र मानिसहरू गाली गर्न थाल्थे। ऊ न कहिल्यै यी गालीहरूको जवाफ नै दिन्थ्यो, न त टाउको उठाएर नै हेर्थ्यो। खाली रिखो स्वरले चिच्याउँदै आफ्ना घोडाहरूलाई फन्थ्यो, ए हिँड हट हट। जब आद्रेय कुनै विदेशी अखबारको नयाँ अङ्क अथवा कुनै पर्चा पढ्न आफ्ना साथीहरूलाई जम्मा गर्थ्यो, निकोलाई पनि आएर एउटा कुनामा बस्थ्यो र एक दुई घण्टासम्म चुपचाप सुनेर बस्थ्यो। पढिसकेपछि नवयुवकहरू गरमा गरम बहस गर्न थाल्थे, तर भेसो भसिकोभ यी बसहरूमा कहिल्यै भाग लिँदैनथ्यो। सबै हिँडिसकेपछि पनि ऊ बसिरहेकै हुन्थ्यो र कोठाबाट अदृह एक्लै भएपछि ऊसँग कुरा गर्न थाल्थ्यो। सबैभन्दा बढी दोषीको उदास स्वरले सोध्थ्यो, दोषी त्यो मान्छे हुनुपर्छ जसले सबैभन्दा पहिले भन्यो होला यो मेरो हो। त्यो मान्छे त हजारौं वर्ष पहिले मरिसक्यो, अब ऊसँग रिसाएर केही फाइदै छैन। आद्रेह ठट्यौरो स्वरमा जवाब दिन्थ्यो, तर उसका आँखा चाहिँ चिन्तित हुन्थे। अनि धनी धनीहरूलाई मद्दत गर्छन्। उक्रानीले टाउकोमा हात राखेर जुगा मुसार्दै सकेसम्म सिधा सिधा शब्दमा धेरै बेरसम्म जीवन र मान्छेहरूलाई आफूलाई थाहा भएका कुराहरू उसलाई बुझाउने कोशिश गर्थ्यो। उसको कुराबाट देखिन्थ्यो सबै मान्छे दोषी छन्, तर निकोलाईलाई चित्त बुझ्दैनथ्यो। आफ्ना बाक्ला ओठ टम्म बन्द गर्दै ऊ टाउको हल्लाउँथ्यो र आफ्नो अस्वीकृत जनाउँथ्यो अनि अविश्वासपूर्वक भन्थ्यो कुरा यस्तो होइन, र अन्त्यमा बिल्कुल उदास र असन्तुष्ट भएर घरतिर लाग्थ्यो। एकपल्ट उसले भन्यो, होइन कोही न कोही त दोषी हुनैपर्छ, म तिमीलाई भन्छु, ओ त्यहाँ बसेकाहरू नै दोषी हुन्। हामीले आफ्नो जीवनबाट सम्पूर्ण अनावश्यक कुराहरूलाई बडो निर्ममतापूर्वक उखेल्दै जानुपर्छ। एकपल्ट टाइम किपर इसाई पनि तिमीबारे यस्तै कुरा गर्दै थियो, आमाले सम्झाइन्। इसाईले भेसो भसिकोपले एकछिन चुप लागिसकेपछि सोध्यो, हो निकै खतरनाक मान्छे छ, सधैँ चोर जस्तो यताउता घुमिरहेको हुन्छ, मान्छेहरूसँग नाना थरीका कुराहरू सोधिरहेको हुन्छ, हाम्रो सड़कमा पनि आउने जाने गर्न थालेको छ, अक्सर छ्यालबाट च्याइरहेको हुन्छ। छ्यालबाट च्याइरहेको हुन्छ रे, निको लाइनले दोहोर्यायो। आमा खाटमा पल्टेकी थिइन्, त्यसैले उनी भेसो भसिकोपको अनुहार देखिन्। तर ऊ जब उक्राइनीले भन्यो, यदि अरू केही काम पाउँदैन भने चियाओस् न त, हामीलाई के छ र, तर तब आमाले बुझिन् उनले कस्तो गल्ती गरिन्। कुरा त्यो हो, त्यो होइन, कुरा त्यो होइन, निकोलाइनले भन्यो, देख्यौ ऊ पनि दोषी मान्छेहरू मध्येको एक हो, के दोष छ उसको, उक्राइनीले छिटो छिटो सोध्यो, यही त होइन किन त उल्लु छ। भेसो भसिकोपले केही जवाफ नदी बाहिर निस्क्यो। उक्राइनी बिस्तारै कोठामा ओढतोड गर्दै थिइन्। उसका माकुराका जस्ता लामा लामा खुट्टा खसिएको आवाज आउँदै थियो। उसले सधैँ जसो आफ्नो बुट फुकाल्यो। ऊ आमालाई सुत्न बाध्य दिन चाहँदैनथ्यो, तर आमा निदाउन सकिनन्। मलाई त डर लाग्छ त्यो मान्छे देखेर, सिकोलाई ओठबाट निकाल्दै उनले भनिन्, हो उक्राइनीले बिस्तारै भन्यो, बडो झक्की मान्छे छ, आमा अब उसको अगाडि कहिल्यै इसाईबारे कुरा नगर्नुहोला, त्यो ईसाई साँच्चीको जासुस हो। यसमा आश्चर्य मान्ने कुरै के छ र आमाले भनिन् उसको कुल देवता नै राजनैतिक पुलिस हो। मलाई लाग्छ कुनै दिन निकोलाईले उसलाई चुट्नेछ। उक्राइनीले चिन्तित स्वरमा भन्यो देख्नुभयो यी शासक महाशयहरूले निम्न तहका मान्छेहरूमा कस्तो भावना पैदा गराएका छन्। जब निकोलाइन जस्ता मान्छेहरू आफूप्रति भएको अन्याय बुझ्नेछन् र आफ्नो धैर्य गुमाउनेछन् तब के होला। पृथ्वी र आकाशमा रगतको खोलो बग्नेछ कस्तो भयंकर कुरा। आत्रेय आमाले भयभीत स्वरमा भनिन् जस्तै झिङ्गो निल छ उसैलाई वास्ता पनि हुन्छ। एकछिन चुप लागिसकेपछि आत्रेयले भन्यो तर जे होस् आमा यी मानिसहरूका रगतको प्रत्येक थोपा जनताको आँसुको सागरमा भिजेको छ। ऊ मुसुक्क हाँस्यो र फेरि भन्न थाल्यो कुरा त साँचो हो तर किन हो मन चाहिँ शान्त हुँदैन। कार्यक्रम पुस्तकका पानाहरूमा आजको श्रृंखला सकिएको छ। कार्यक्रम पुस्तकका पानाहरू तपाईंलाई कस्तो लागिरहेको छ सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। सल्लाह सुझाव र प्रतिक्रियाका लागि हाम्रो ठेगाना हो कार्यक्रम पुस्तकका पानाहरू रेडियो सफलता 103.4 MHz मासपार 7 पोखरा। हौस त अर्को हप्ता फेरि हामी म्याक्सिम गोर्कीकै आमाको बाँकी श्रृंखला लिएर आउने नै छौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभरात्री।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ। पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ। सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ। हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460-35111। सम्पर्क नम्बर फेरि एकपटक 98460-35111।
3: मठ मन्दिर,
1: गुरुकुल,
3: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो।
3: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम थिमको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश
3: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश

0: ज्ञान बिना हो भक्ति पे, भक्ति बिना नहीं ज्ञान, भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान। भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन, तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ, किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ, मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार, कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन्द, मानव जीवनको यथार्थता, परम चरम लक्ष्य र अद्वितीय ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरूष सद्गुरूको नै आवश्यकता पर्दछ, अन्यथा अर्थको अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौं, किनकि हामीले त 500 मुद्दण्ड विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौं स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
2: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, कहाँ छ, कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म उक्त आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्, तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगद्गुरू श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तीनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुने मात्रै विशेष लाभ प्राप्त हुन सक्नेछ।

कृपया अब सावधान भएर बस्नु होला। अहिलेसम्मको प्रवचनमा मैले तपाईहरूलाई सम्झाए, वेद भन्छ इहचे दवेदी तथा सत्यमस्ति न चेदिहा वेदिन महति विनष्टिः, केनोपनिषद दोस्रो खण्डको पाँचौं मन्त्र। वेद भन्छ यो मानव देहको महत्व जान, यो अमूल्य छ, यसद्वारा परम चरम लक्ष्य प्राप्ति हेतु प्रयत्न गर, नत्र महान हानि हुनेछ। कति हानि हुनेछ मैले डिटेल्समा बताइसके तपाईहरूलाई। फेरि बताइयो कि वेद किन यसो भन्दैछ, वेद के हो? त निष्कर्ष यो हो, वेद स्वयं भगवान हो, अतः सबको सर्वश्रेष्ठ उद्गम स्थल, सर्वश्रेष्ठ ज्ञान वेद नहीं हो, नहीं हर प्रकारले मैले सिद्ध गरे। निष्कर्ष यो कि कुनै पनि जिज्ञासाको समाधान वेद द्वारा नै गर्नु पर्छ। त्यही वेदले भने उत्तिष्ठत जागृत प्राप्य बरा निबोधत, अर्थात उठ जाग तुरन्त तत्ववेत्ता कहाँ जाऊ, तत्व जान र यो मानव देहलाई लक्ष्य प्राप्ति हेतु प्रयोग गर। भोलि भोलि न भन, किनकि भोलिको दिन तिमी न देख्न सक्छौ, कुनै पनि बेला यो देह तिमीबाट खोसिन सक्छ, किनकि मृत्यु अवश्यम भावी छ, मृत्युबाट कोही बच्न सक्दैन। सब गए, भगवान राम का पिता राजा दशरथ पनि जानु पर्यो, सबैले सबलाई थाहा छ। त मृत्युलाई याद गरेर तत्काल लक्ष्य प्राप्ति हेतु प्रयत्न गर्नु छ, नगरे के हुन्छ, पुनरपि जननम पुनरपि मरणम, जन्म मृत्यु आदिको दुःखद कष्ट भोगिरहनु पर्छ, 84 लाखमा घुमिरहनु पर्छ। त्यसैले यो मानव देहको बारेमा अझ डिटेल्समा मैले सम्झाए तपाईहरूलाई कि देवताहरू पनि चाहन्छन् यो मानव देह, जबकि देवताहरूको शरीर तेजस शरीर हुन्छ। 9 प्रकारको शरीरको मैले व्याख्या गरे, 6ठौं नम्बरमा आउँछ देवताहरूको शरीर। हाम्रो शरीर मलमूत्रको पिटारा, हर समय गन्दगी निस्किन्छ, नवद्वार, चिप्रा कानेगुजी रियाल इत्यादि, पसिना मलमूत्र आदि। तैपनि देवताहरू चाहन्छन् किन? मैले बताए यो मानव देहमा हामी जे चाहे त्यो प्राप्त गर्न सक्छौ, यहाँसम्म कि स्वयं भगवानलाई पनि गुलाम बनाउन सक्छौ। यो सुविधा केवल मानव देह र यो मृत्यु लोकमा मात्र यो सुविधा छ, स्वर्गमा पनि छैन, स्वर्गका देवताले पनि सक्दैनन्। त यो देव दुर्लभ मानव देहको लक्ष्य के हो? त मैले बताए कि हामी के चाहन्छौ, हर प्रकारले मैले सिद्ध गरे कि सब सुख चाहन्छन्, सुख दुःख कोही चाहँदैनन्। यद्यपि कार्य अनेक देखिन्छ, तर सबको परम चरम लक्ष्य सुख प्राप्ति नै हो। तर त्यो सुख हामीलाई संसारबाट प्राप्त भएन, क्षणिक सुख जस्तो लाग्यो, फेरि दुःखदायी, यो पनि मैले सिद्ध गरे। त सुख के हो? सुखको परिभाषा मैले वेदद्वारा गरे, भूमैव सुखम। सुख भूमा हुन्छ, अर्थात जुन सुख प्राप्त भएपछि सदा रहोस् अनन्त कालसम्म, हामीबाट न खोसियोस् फेरि, र प्रतिक्षण वर्धमानम, प्रतिक्षण वृद्धि हुँदै जाओस्, त्यो सुख हो। यो संसारको सुख जति पनि हामी भोग गर्छौं त्यो त छाया मात्र हो, छाया त्यस्तै लाग्छ तर वास्तविकता होइन। त संसारमा सुखको लभलेस छैन, वास्तविक सुख हामीलाई लक्ष्य बनाउनु छ। त त्यो सुख कहाँ छ, यसको खोजी हामीले प्रारम्भ गर्यौं। त वेदद्वारा मैले सिद्ध गरे, रसो वैसा रसगम हेवायम लब्धानन्दी भवति, अर्थात भगवान नै आनन्द हो। भगवानलाई प्राप्त गरेर नै जीव सदा सदाको लागि सुखी आनन्दमय हुन सक्छ। त हामी अहिलेसम्म किन सुखी भएनौ, भगवानलाई किन प्राप्त गरेनौ? त मैले बताए हामी जान्दैनौ त्यसैले। तर जान्दैनौ भन्ने प्रश्नमा तपाईँहरूको यो हुन सक्छ कि हामी मान्दछौ

0: पनि मान्दछौ त्यसैले त पूजा पाठ तीर्थ यात्रा आदि गर्छौ, कसरी जान्दैनौ? यो तपाईँहरूको आपत्ति हुन सक्थ्यो त मैले सिद्ध गरे, होइन तपाईँहरू जान्नुहुन्न, मान्न त परै जाओस्, हर प्रकारले मैले यहाँ सिद्ध गरे। एवं वेद शास्त्र द्वारा पनि बताए, वेद स्वयं भन्छ कसैले भगवानलाई जान्न सक्दैन। गीता 7:25-26 मा पनि यही छ, मैले व्याख्या गरे। सब पाश्चात्य दर्शनहरूद्वारा पनि मैले सिद्ध गरे, भगवानलाई कसैले जान्न सक्दैन। किन जान्न सक्दैन? किनकि हामीसँग जान्ने साधन इन्द्रिय मन बुद्धि माइक भगवान दिव्य छ, त्यसैले हामी जान्न सक्दैनौ। भगवान प्रेरक छ, उसको शक्तिद्वारा हाम्रो शरीर सञ्चालित हुन्छ, हामी प्रेरिय छौ। प्रेरियले आफ्नो प्रेरकलाई चलाउन सक्दैन। भगवान प्रकाशक छ, हामी प्रकाश्य छौ, त्यसकारण पनि हामी भगवानलाई जान्दैनौ। भगवान धारक छ, हामी धार्यमान छन्, त्यसैले पनि हामी जान्दैनौ। भगवान सर्वज्ञ छ, हामी अल्पज्ञ छौ, त्यसकारण पनि हामी जान्दैनौ। यी सब मैले बताएँ र साथमा यो पनि बताइयो, ब्रह्म पुराणको व्याख्या गर्दै मैले सम्झाए कि भगवान विरोधी धर्मको अधिष्ठाता छ, विरोधी धर्म भगवानमा लागू हुन्छ। भगवानको जन्म हुँदैन यो पनि ठिक हो, भगवानको अनेक जन्म हुन्छ त्यो पनि ठिक हो, भगवानमा विरोधी सिद्धान्त अनेक प्रकारले मैले सिद्ध गरे, सब चीज भगवानमा लागू हुन्छ, त्यसैले हामी भगवानलाई जान्न सक्दैनौ। यहाँसम्म कि स्वयं ब्रह्माजीले स्टेटमेन्ट दिए, म भगवानलाई जान्दिन, भगवान शंकर पनि जान्दैनन्, कोही जान्न सक्दैन भगवानलाई, यो निष्कर्ष। त तपाईँहरू दुखी हुनुभयो कि भगवानलाई जान्न आयौं हामी, सुख जान्न आयौं, दुःख निवृत्ति चाह्यौं, तर यहाँ त बाबाजी बताउँदैछन् कि भगवानलाई जान्नै सकिन्न। वेद शास्त्र अनुसार मैले बताए, आफ्नो पकेटबाट होइन। त फेरि मैले बताए, होइन इतिहासमा धेरै जीवहरूले जानेका छन्, तपाईँहरू पनि जान्न सक्नुहुन्छ। कसरी जान्न सकिन्छ? मैले बताए कि प्रवचन सुनेर मात्र हुँदैन, बुद्धिले मात्र पनि हुँदैन। नायमात्मा प्रवचने न लभ्यो न वेधया न बहुना श्रुते न, बार बार सुन सत्सङ्ग कथा सुनिरहू, हुँदैन। वेद भन्दैछ त कसरी हुन्छ, त्यसको उपाय पनि बतायो। यमे वैश्य विडुते तेन लभ्यस्तस्यैस आत्मा विडुते तनुग्वम स्वाम, अर्थात हामी आफ्नो बलले भगवानलाई जान्न सक्दैनौ, तर भगवानले जनाइदिए भने हामी जान्न सक्छौ। भगवानको कृपा हुनु पर्यो, कृपा एकमात्र उपाय। त भगवानले तमामलाई कृपा गरे, महापुरुष बनाइदिए, हामी माथि किन गरेनन्? त मैले बताए, उनीहरूले एक शर्त भगवानको जुन थियो त्यो पालन गरे, त भगवानले कृपा गरिदिए, हामीले त्यो शर्त पालन गरेनौ। त्यो शर्त के हो? शरणागति। के हामीले शरणागति गर्दै गरेनौ त? यो प्रश्न होइन, गर्यौं, तर केवल शरीरले गर्यौं, बाणीले गर्यौं, गर्नुपर्ने केले हो त्यो हामीलाई थाहै भएन। त मैले यो साइन्स सम्झाए कि मन नै कर्ता हो, मनद्वारा शरणागत हुनु छ। त मनद्वारा शरणागत भएर नै हामी प्राप्त गर्छौं, शरीरले हामी लाख पूजा पाठ गरिरहौं, तीर्थयात्रा गरिरहौं, यसबाट केही लाभ हुँदैन। मैले हर प्रकारले सिद्ध गरे, ठिक। त मन भगवानमा लगाउनु छ, तर यो मन यति सजिलै लाग्दैन, किनकि मन कतै बाँधिएको छ, कतै व्यस्त छ, त्यहाँबाट फेरि फर्काएर ल्याउनु पर्छ भगवानमा लगाउनलाई। त त्यो फर्काउन हामी स्वयं सक्दैनौ, यसको निमित्त एक व्यक्तित्वको आवश्यकता पर्छ, जसलाई महात्मा सन्त गुरु भनिन्छ। वेद गीता रामायण भागवत पाश्चात्य दर्शन सबद्वारा मैले सिद्ध गरे, एक गुरुको आवश्यकता पर्छ। त यहाँ फेरि यो प्रश्न उठाइयो कि भगवान र हाम्रो सम्बन्ध पिता पुत्रको छ भने फेरि अरूलाई किन गुहार्नु पर्ने पुत्रले पितालाई जान्नलाई? होइन, गुहार्नु पर्छ, के कारण हो त्यो पनि मैले यहाँ सिद्ध गरे, ठिक। त अब भगवानलाई जान्नको निमित्त एक पर्सनालिटी चाहिन्छ गुरु, किन? यसको कारण सिद्ध गर्नलाई मैले बताए कि वेद शास्त्र इत्यादि जुन भगवानलाई जान्ने आधार हो त्यो हामीले स्वयं पढ्नु हुँदैन, किनकि वेद शास्त्र परोक्ष छ, त्यसको शब्द एक छ, अर्थ अर्कै छ, भावार्थ अर्कै छ, त त्यसको निमित्त गुरुको आवश्यकता पर्छ। त्यही वेदद्वारा मैले सिद्ध गरे वेद किन पढ्नु हुँदैन, त्यही गीताद्वारा सिद्ध गरे कि स्वयं किन पढ्नु हुँदैन, त्यही भागवतद्वारा सिद्ध गरे कि किन पढ्नु हुँदैन, त्यही रामायणद्वारा सिद्ध गरे कि किन रामायण पढ्नु हुँदैन। निष्कर्ष यो निस्क्यो कि हामीले स्वयं पढ्नु हुँदैन वेद शास्त्र, खतरा हुन्छ। हेर्नुहोस्, तपाईँहरू डाक्टर कहाँ जानुहुन्छ आफ्नो उपचार हेतु, अब डाक्टर भेटिएन त्यहाँ, तर औषधि तमाम छ त्यहाँ डाक्टरको क्लिनिकमा, दिने व्यक्ति छैन, जाँच्ने डाक्टर छैन, अब तपाईँलाई साधारण रुघा लाग्या छ, अब तपाईँ यही भन्नुहोस् कि यो औषधि त हो, यहाँ जति राखिएको छ हजारौं प्रकारको, यो औषधि नै त हो, म एक औषधि लिएर खाइदिन्छु, मैले स्वयं किन औषधि खानु हुँदैन यो भन्नुहोस्, र तपाईँ औषधि लिएर त्यसलाई पिउनुहोस्। रुघाको साधारण औषधि खानु पर्ने थियो, तपाईँले क्यान्सरको औषधि खानुभयो, राम नाम सत्य भयो, हुन्छ कि हुँदैन दुर्घटना? यदि त्यहाँ त्यो डाक्टर भइदिएको भए उसले तपाईँलाई जाँच्ने थियो, तपाईँको निमित्त सुटेबल कुन औषधि हो त्यो बताइदिन्थ्यो लेखेर, तपाईँ नाम म्याच गरेर त्यो औषधि लिएर खान सक्नुहुन्थ्यो त ठिक हुन्थ्यो। त डाक्टरले आफै औषधि नखानु भन्नु के त्यो औषधिको विरोधी हो डाक्टर? यो त तपाईँको हितमा बोल्दैछ कि कुनै दुर्घटना नहोस्, तर व्यक्तिहरूले यो अर्थ लगाइदिए डाक्टर औषधिको विरोधी रहेछ। आफ्नो बुद्धिको परिचय दिँदैछन्। त्यही भागवतमा लेखेको, त्यही गीतामा लेखेको नम्बर बताइदिया छु मैले, पढ्न नहुने कुरा किन पढ्न नहुने? र डाक्टरले जसरी औषधि सिफारिस गर्छ तब मात्र खानुहुन्छ, त्यस्तै आत्माको पनि डाक्टर छन्, तपाईँ आत्माको बिरामी हुनुहुन्छ, त्यसैले त परमात्मासँग भेट भएन। आत्माको डाक्टर साथमा लिनुहोस्, फेरि त्यही भागवत, त्यही गीता, त्यही वेदले तपाईँलाई काम दिन्छ। ध्यान दिनु होला यो पोइन्ट। त वेद शास्त्र आफै पढ्नु हुँदैन, स्वयं वेदले नै भन्छ, पतिता शास्त्र जालेषु प्रज्ञया मोहिताः। प्राज्ञहरू, ठूल्ठूला ज्ञानीहरू पनि मोहित हुन्छन्, बुद्धि भ्रष्ट हुन्छ तिनीहरूको, तिमीहरूको त हैसियतै के छ, वेद स्वयं भन्छ। त्यसैले शास्त्रको जालमा, वेदको जालमा नपर, तिम्रो निमित्त के उपयुक्त हो त्यो गुरुले डिसिजन गर्छ, र गुरुको परिभाषा यो हो भगवत प्राप्त सन्त। बरु गुरु खोज्नमा लाग, ठिक ठिक गुरु, गलतको पछि न लाग। र तमाम यी पुरेत पण्डितहरू जुन छन् यी गुरु होइनन्। अहिले हाम्रो समाजमा यही चलन छ गुरु गुरु भन्ने, अरे गुरुको अर्थ हो जसले भगवानलाई प्राप्त गरेको छ। अद्वैतारोपनिषद्को 16 मन्त्र, द्वयोपनिषद्मा पनि छ यो मन्त्र, बार बार वेदले सावधान गराछ गुरुको परिभाषा, गु शब्दस्त्वन्धकार शत्रु शब्दस्त निरोधक अन्धकार निरोधत्वात् गुरुरित्य विधीयते। ए गु र रु जुन दुई अक्षर छ यसको विशाल अर्थ छ, यो बुझ। गु माने अन्धकार माया, रु माने प्रकाश भगवान, जसले यो अन्धकारबाट निकालेर तिमीलाई भगवानमा पुर्याउन सक्छ त्यसको नाम गुरु।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नु श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नु पर्दछ, अन्यथा अधुरो ज्ञानले लाखको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्संग पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राधे।